0: विजापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।
2: अन्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएन बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 6 गते शनिबार, जून 20 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको षष्ठी तिथि, भोटो जात्रा, विश्व शरणार्थी दिवस।
1: अठारौं वर्ष प्रवेशमा रूकुम पश्चिमको रेडियो सिस्नीलाई शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: छ दिन ढिलो भित्रियो मनसून, बाढ़ीको जोखिममा रहेकाहरूका लागि भोइस मेसेज पठाउने तयारी, सर्वोच्चमा 27,000 मुद्दाको चाङ।
1: 40 दिनमै कक्षा 12 नतिजा सार्वजनिक, 54.15% उत्तीर्ण, 10 वर्षको झण्डै 2 खर्ब कृषि अनुदानमाथि छानबिन हुँदै।
0: वैदेशिक रोजगारीका नाममा सरकारी कर्मचारी समेत ठगिए, चिया निर्यातमा भएको अवरोधबाट दैनिक 20 लाख किलो घाटा, बजेटमा प्रदेश सरकारहरूको प्राथमिकता, बाल बालिकाको उपचारदेखि वृद्ध वृद्धालाई घरमै स्वास्थ्य सेवा।
1: इजरायल र हिजबुल्ला बीच युद्ध विराममा सहमति, इजरायल र लेबनान बीच अर्को साता वार्ता हुने, युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई पोल्याण्डले प्रदान गरेको राजकीय सम्मान फिर्ता,
0: र अमेरिकाले फिफा विश्वकप 2026 लगातार दोस्रो जित निकाल्दै नकआउट चरण, भोलि 4 खेल हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा 40 दिनमै कक्षा 12 नतिजा सार्वजनिक भएको प्रसंग।
1: राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको 40 दिनमै कक्षा 12 नतिजा सार्वजनिक गरेको छ। पहिले भन्दा छिटो सार्वजनिक गरेको नतिजामा विद्यार्थी पनि विगतको तुलनामा धेरै उत्तीर्ण भएका छन्। बोर्डकी प्रवक्ता जयन्ती सत्यालका अनुसार कक्षा 12 परीक्षामा नियमित र आंशिक तर्फ गरी समग्रमा 64.13% विद्यार्थी उत्तीर्ण भएका हुन्। नियमित तर्फ 69.75% र आंशिक तर्फ 42.38% विद्यार्थी माथिल्लो तह अध्ययनका लागि योग्य भएका छन्। गत वर्ष 61.17% विद्यार्थी ग्रेडेड भएका थिए। 2080 कक्षा 12 परीक्षामा 52.15% विद्यार्थी मात्र ग्रेडेड भएका थिए। एसईको नतिजामा पनि पछिल्ला वर्षहरूमा क्रमिक सुधार देखिँदै आएको छ। शिक्षण सिकाइ प्रभावकारी बन्दै गएकाले नतिजामा प्रगति देखिएको विद्यालयहरूको भनाई छ। यो वर्ष नियमिततर्फ 3,32,241 विद्यार्थीले परीक्षा दिएका थिए। तीमध्ये 2,71,770 जनाले ग्रेड प्राप्त गरेका छन्। 1,04,71 विद्यार्थीले भने ग्रेड प्राप्त गर्न सकेनन्। बोर्डका अनुसार नियमित तर्फ उत्तीर्ण हुने विद्यार्थी मध्ये 3.61 देखि 4 सम्म जीपीए प्राप्त गर्ने 17,786 जना रहेका छन् भने 3.60 देखि 3.60 सम्म जीपीए प्राप्त गर्ने 64,821 जना रहेको बताइएको छ।
0: अब मौसम सम्बन्धी प्रसंग। औसत भन्दा 6 दिन ढिलो गरी हिजो नेपालमा मनसूनी प्रणाली भित्रिए पनि कोशी प्रदेशको पूर्वी भूभागमा मात्रै सीमित रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसून भित्रिने सामान्य औसत अवधि 13 जून रहे पनि यस वर्ष भने औसत मितिभन्दा 6 दिन ढिलो गरी मनसून भित्रिएको हो। नेपाल भित्रिएको मनसून प्रणाली हाल कमजोर अवस्थामा रहेकाले देशका अन्य भूभागमा विस्तार हुन अझै केही दिन लाग्ने देखिएको मौसमविद हरिप्रसाद दहालले सीआईएनसँग बताउनुभयो। मनसून भित्रिए पनि त्यति एक्टिभ र सक्रिय देखिएको छैन, त्यसकारण देशभर विस्तार हुन केही समय लाग्ने देखिएको हो। अबको 1 सातादेखि 10 दिनभित्र मनसून देशभर फैलिन सक्ने पूर्वानुमान गरिएको छ। मनसून वायु दक्षिणी पूर्वबाट पश्चिम बहन्छ भने भने पश्चिमी वायु पश्चिमबाट पूर्व बहन्छ। मनसून देशभर फैलनका लागि पश्चिमी वायु कमजोर हुनुपर्छ। पश्चिमी वायु कमजोर बन्दै गएमा मनसूनले विस्थापन गर्ने हुन्छ। सामान्यतया पूर्वी नेपालमा मनसून प्रवेश गरेको एक सातामा देशभर फैलने हुन्छ, तर पश्चिमी वायु कायमै रहेकाले मौसम पूर्वानुमान महाशाखाले यकिन भन्न सक्ने अवस्था नरहेको बताएको छ। आगामी साता कोशीदेखि गण्डकीसम्मको क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना छ, तर लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रको तातो हावाको लहर भने आगामी साता पनि कायमै रहने मौसमविद दाहालले बताउनुभयो। पहाड़ी क्षेत्रको अवस्था हेर्दा कोशी, बागमती, गण्डकीका केही ठाउँ र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा आगामी सातासम्म पनि पानी पर्ने देखिन्छ। तर आगामी आइतबार भने कोशीका तराई भूभागका केही स्थान तथा मधेस, बागमती र गण्डकीका तराई भूभागका एक दुई स्थानमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ। कोशीका पहाड़ी क्षेत्रसँगै तराईका एक दुई स्थानमा भने ठूलो पानी पनि पर्न सक्ने मौसमविदहरूले बताएका छन्। सीआईएमसँग कुराकानी गर्दै यसपालिको बाढ़ीको पूर्वानुमानका लागि केही नयाँ तयारी गरिएको बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले सीआईएमसँग बताउनुभयो।
3: यसचोटि कम पानी पर्न सक्छ यदि यहाँ आकाशीय खेती पानीमा निर्भर खेती प्रणालीमा हुनुहुन्छ, ससाना खोलाको पानीमा मात्रै निर्भर हुनुहुन्छ भने चाहिँ पानी कम पर्न चाहिँ सक्छ। त्यसकारणले त्यो जोखिमलाई मध्यनजर गरेर यहाँहरूले अन्य आफ्नो आवश्यक पूर्व तयारी चाहिँ गर्नुपर्ने हुनसक्छ। कृत्रिम बुद्धिमत्ता अथवा आर्टिफिसियल इन्टेलिजेन्स भन्छौँ एआई, यसको आजभोलि खुब चर्चा हुने गर्छ। हामीले पनि बाढी पूर्वानुमानको लागि आर्टिफिसियल इन्टेलिजेन्स एआईको प्रयोग गर्ने गरी आगामी मनसूनदेखि तयारी अगाडि बढ़ाएका छौं। यसै मनसूनमा चाहिँ हामी त्यो भ्याउँदैनौं, तर यस मनसूनमा हामीले नयाँ प्रयोग गर्न लागेको भनेको चाहिँ हामी तीन दिनसम्मको मात्रै पूर्वानुमान गर्दै आएका हौं। यसचोटि हामीले पाँच दिनसम्मको पूर्वानुमान गर्ने गरी तयारीलाई अन्तिम चरणमा पुर्याएको छौं। एउटा अर्को चाहिँ आम सर्वसाधारणले एउटा गुनासो गरिरहेको विषय के छ भने एसएमएस कहिलेकाहीँ हेरिँदैन, रातिको समयमा त्यसले बिउजाउँदा पनि बिउजाउँदैन, फेरि बाढ़ीहरू कहिलेकाहीँ राति ठूलो बाढ़ीहरू जाने गर्दछन्, अझ प्रभावकारी माध्यम के होला भन्ने गुनासो हामीले प्राप्त गर्यौं र त्यो त्यसलाई चिर्नको लागि चाहिँ हामीले यसचोटिबाट आईभीआर भनेको एसएमएसको सट्टा भोइस कल पठाउने त्यो तयारी अन्तिम चरणमा छ। तर एउटा सीमा चाहिँ छ यसमा पनि, हामीले आम सर्वसाधारणलाई कल गर्न सक्ने अवस्था चाहिँ देखिया छैन। यो नेपाल टेलिकमको एनसेलको यो सीमा रहेछ। हामीले चाहिँ एसएमएस जसरी कल पठाउँछौँ उहाँले उठाउनुभयो भने सुन्न सक्नुहुन्छ, तर त्यो कल चाहिँ हामीले सबैले पठाउँदै छैनौं। त्यो कल चाहिँ हामीले कम्तीमा पनि स्थानीय पालिकाको कुरा गर्दाखेरि त्यहाँको मेयर साहब, त्यहाँका वडाध्यक्षहरू, त्यहाँ रेडक्रस अथवा त्यहाँको चाहिँ विद्यालयका प्रधानाध्यापक, विज्ञान पढाउने शिक्षक जो मार्फत चाहिँ सूचना आम समुदायसम्म छिटो छरितो तवरबाट पुग्न सक्छ।
1: सरकारको सिफारिशमा राष्ट्रपतिले वैशाख तेस्रो साता जारी गर्नुभएका आठ मध्ये चारवटा अध्यादेश संघीय संसदले स्वीकृत गरेको छ। प्रतिनिधि सभामा करिब दुई तिहाई बहुमत रहेको सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको राष्ट्रिय सभामा प्रतिनिधित्व नहुँदा अध्यादेश अस्वीकृत हुने जोखिम थियो, तर माथिल्लो सदनको दुई ठूला दल नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीको समर्थनमा चारवटा अध्यादेश बहुमतले स्वीकृत भएको हो। संघीय संसदको दुवै सदनको छुट्टा छुट्टै बैठकमा हिजो चारवटै अध्यादेश निर्णयार्थ पेश भएको हो। सरकारले वैशाख 25 र 26 गते राष्ट्रिय सभामा आठवटा अध्यादेश दर्ता गराएको थियो। आठवटै अध्यादेश राष्ट्रिय सभाको वैशाख 28 गतेको बैठकमा पेश भएको थियो। अध्यादेश निर्णयार्थ पेश गर्ने कार्यसूचीबाट हटाइएको करिब दुई सातापछि सरकारले हिजोको बैठकमा निर्णयार्थ पेश गर्ने गरी कार्यसूचीमा राख्न आग्रह समेत गरेको थियो। यसैबीच सरकारले सरकारी क्षेत्रको नियमन र सहकारी क्षेत्रको नियमन र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सम्बन्धित कानून संशोधन तथा एकीकरणमा प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले कानूनी तथा संस्थागत सुधारसँग सम्बन्धित विभिन्न प्रस्तावलाई स्वीकृत प्रदान गरेको हो। बैठकका निर्णय सार्वजनिक गर्दै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन तथा एकीकरण गर्न आवश्यक विधेयक तर्जुका लागि मन्त्री परिषदको सैद्धान्तिक स्वीकृति लिएको समेत जानकारी दिनुभएको छ।
4: सरकारको नीति कार्यक्रम
5: अन्तिम निर्णय कसरी हुन्छ? छनौट समितिले
0: जिल्ला अदालत काठमाण्डौले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितका प्रतिवादी विरूद्ध दायर अभियोग पत्र संशोधन गर्न स्वीकृति दिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले हिजो दिएको निवेदनमाथि सुनवाई गर्दै अदालतले माग बमोजिमको आदेश जारी गरेको हो। यो सँगै लामिछानेको पक्षमा सबै जिल्लाबाट संगठित अपराधको अभियोग हटाउने आदेश आएको छ, जसले सहकारी पीड़ितहरूलाई मिलापत्रमा रकम फिर्ता गर्न ढोका खुला गरेको छ। सुमन खनाल समेतको जाहेरीमा नेपाल सरकार बाँधी रहेको मुद्दामा न्यायाधीश आत्मदेव जोशीको इजलासले अभियोग पत्र संशोधन गर्न अनुमति दिएको हो। आदेशमा मुलुकी फौजदारी कार्यविधि संहिताको दफा 116(2)(क) अनुसार सम्पत्ति शुद्धिकरण जस्ता केही विशेष मुद्दा बाहेक अन्य मुद्दामा अभियोग फिर्ता लिन वा संशोधन गर्न कानूनी रोक नरहेको उल्लेख गरिएको छ। मिलापत्रका लागि अवरोध नगर्ने भन्दै यस्तो आदेश आएको इजलासले जानकारी दिएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको प्रथम महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। चितौनमा आगामी असार 7, 8 र 9 गते हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको राष्ट्रपाका प्रवक्ता मनिष झाले बताउनुभयो। उहाँका अनुसार देशभरका जिल्ला प्रदेश तथा विदेश स्थित सम्पर्क समितिबाट प्रतिनिधि छनौटको प्रक्रिया पूरा भइसकेको छ। महाधिवेशन स्थल व्यवस्थापन, आवास, यातायात सुरक्षा तथा स्वयंसेवक परिचालन लगायतका काम पनि सकिएको उहाँले बताउनुभयो। अहिले भरतपुरको गेस्ट हाउस चौरमा उद्घाटन स्थल निर्माण र चितौन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा बन्द सत्रको स्थल निर्माणको काम धमाधम चलिरहेको छ। यसैबीच सचिवालयले विधान परिवर्तन गरेर 151 केन्द्रीय सदस्यीय बनाउने प्रस्ताव गरेको छ। केन्द्रीय कार्यालयमा बिहिबार बसेको सचिवालय बैठकले पार्टी विधानमा वरिष्ठ नेता सहित पदाधिकारीमा महिलाको सहभागितालाई सुनिश्चित गर्ने गरी विधान परिवर्तन गर्ने निर्णय गरेको हो। राष्ट्रपामा हाल 121 केन्द्रीय सदस्य छन्। सचिवालय बैठकले पदाधिकारी संख्या बढ़ाएर 19 सदस्यीय बनाउने निर्णय पनि गरिसकेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा निर्वाचनपछि एमाले भित्रको विवाद र नेता कार्यकर्ताको अपेक्षा
6: छलफलबाट आएर एउटा निष्कर्ष के निस्क्यो त्यो निष्कर्षलाई शिरोधार्य गरेर हामीले अगाडि बढ्नुपर्छ।
0: वैदेशिक रोजगारीका नाममा सरकारी कर्मचारी समेत ठगिए। चिया निर्यातमा भएको अवरोधबाट दैनिक 20 लाख किलो घाटा। बजेटमा प्रदेश सरकारको प्राथमिकता बाल बालिकाको उपचारदेखि वृद्ध वृद्धालाई घरमै स्वास्थ्य सेवा लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वड़ नम्बर 1 असार 6 गते एकता नगर कार्य समितिको भवन, वड़ नम्बर 2 असार 7 गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वड़ नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
8: युट्युब सीआईएन च्यानलमा पनि
9: पसिनाको सम्मान, समानताको अभियान
10: कार्यक्रम साझा आवाज।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा 70,000 पासपोर्ट मात्रै मौजदात, सरकार र अदालतबाट अर्को निर्णय नआउन्जेलसम्म अहिले अनुसन्धान भइरहेका जर्मन कम्पनीहरू मार्फत नै 29 असारदेखि नै पासपोर्ट छाप्ने राहदानी विभागको तयारी लगायतका खबरहरू प्रकाशित छ। राहदानी विभागमा 70,000 थान पासपोर्ट मात्रै मौजात छन्। नयाँ बनाउने र नवीकरण गर्ने समेत गरी अहिले दैनिक 3,000 थान पासपोर्ट माग्छ। मौजदातले साउन पहिलो सातासम्मको माग मात्रै धान्न सकिने अवस्था छ। अहिले अनुसन्धान भइरहेका कम्पनीहरू मार्फत नै 29 असारदेखि नयाँ पासपोर्ट छपाई थाल्ने तयारी राहदानी विभागले गरेको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनिल केसी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद अर्याल र प्याकेज एकको ठेकेदार कम्पनीमाथि अनुसन्धान गरिरहेको छ भने प्याकेज दुईको ठेक्का पाउने जर्मनीकै कम्पनीमाथि पनि अनुसन्धान छ। सरकारको अर्को कुनै निर्णय नआएको अवस्थामा वा अख्तियारको अनुसन्धान पछि मुद्दा दायर भएर अदालतबाट अर्को आदेश नआउन्जेलसम्म ती कम्पनी मार्फत हुने छपाई प्रक्रिया नरोकिने जानकारी समेत परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताएका छन्। दैनिक 3,000 पासपोर्टको माग अहिलेको मौजदातले झण्डै एक महिना मात्रै धान्ने खबरमा उल्लेख छ। त्यस्तै संवैधानिक निकायका पदाधिकारीमाथि सरकारको दबाव शीर्षकमा अर्को खबर सुभाष भट्टले लेख्नु भएको छ। गत सोमबार राहदानी छपाई सम्बन्धी 7.65 करोड़ रूपियाँको ठेक्कामा भएको अनियमिततामाथिको छानबिन र कार्यवाहीबारे छलफल गर्न भन्दै प्रधानमन्त्रीको सचिवालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई सिंहदरबारमा बोलाएको थियो। बैठकमा अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राय र अरू 3 आयुक्त समेत सहभागी थिए। राहदानीको मजदात सकिन लाग्दा एक वर्ष अघि ठेक्का सम्झौता भए पनि अझै आपूर्ति सुनिश्चित हुन नसकेको विषयमा असन्तुष्टि प्रधानमन्त्रीको सचिवालयले अख्तियार पदाधिकारीमाथि गरेको खबरमा उल्लेख छ। त्यस्तै 10 वर्षको झण्डै 2 खर्ब कृषि अनुदान छानबिनमा शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। पछिल्लो एक दशकमा वितरण गरिएको झण्डै 2 खर्ब रूपियाँ कृषि अनुदानको प्रभावकारिता, दुरूपयोग र वास्तविक पहुँचबारे सरकारले विस्तृत छानबिन शुरू गरेको छ। त्यस्तै भित्री पृष्ठमा चालू आर्थिक वर्षमा प्रदेशको खर्च 3% घट्ने, आगामी वर्षमा 56% ठूलो बजेट शीर्षकमा खबर प्रकाशित छ। यसलाई मिलन विश्वकर्माले लेख्नु भएको छ। चालू आर्थिक वर्ष 2082-83 सात प्रदेशको खर्च 3% घट्ने अनुमान गरिएको छ। गत आगामी आर्थिक वर्षका लागि ल्याइएको कुल बजेट भने संशोधित खर्च भन्दा 56% ठूलो छ। प्रदेशहरूले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष 2083-84 बजेट अनुसूचीले यस्तो देखाएको हो। त्यस्तै बजेट अघि कागजी जाँच पासमा गाड़ी छुटेको अनुगमन टोलीको निष्कर्ष शीर्षकमा पनि खबर प्रकाशित छ।
12: गोर्खापत्र दैनिकको भित्री पन्नामा खबर छापिएको छ अवरोध हटाउन कूटनीतिक पहल जारी रहेको बारेमा। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोधको विषयमा भारतीय पक्षसँग कूटनीतिक सम्वाद भइरहेको बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खनालले यो विषयप्रति सरकार गम्भीर रहेको र भारतीय पक्षसँग कूटनीतिक सम्वाद भइरहेको जानकारी गराउनु भएको महासंघले जानकारी गराएको छ। यसैबीच चिया निर्यातमा भारतले अवरोध गरेपछि 5 दिन यता बन्द भएका चिया उद्योगले कुनै निकास पाएका छैनन्। यसले दैनिक 20 लाख किलो भन्दा बढ़ी हरियो पत्ती हुर्किएर किसानलाई घाटा भइरहेको छ। भारतीय टी बोर्डले चिया आयातमा कड़ाई गरेपछि भारतीय गोदाममा थन्किएको 2 लाख किलो भन्दा बढ़ी तयारी चियाको नमूना परीक्षणको रिपोर्ट 1 महिना पूरा हुँदा पनि प्राप्त नभएको व्यवसायीहरूले बताउने गरेका छन्। अर्को खबर जापानको प्रलोभनमा सरकारी कर्मचारी समेत ठगिए शीर्षकमा छ। वैदेशिक रोजगारीमा यूरोप, जापान, अमेरिका लगायतका देशमा आकर्षक सेवा सुविधासहित कमाइ हुने प्रलोभनमा परेर बेरोजगार युवा कन्सल्टेन्सीबाट ठगीमा पर्ने घटना नयाँ होइन। पछिल्लो समयमा सरकारी संस्थामा सेवारत कर्मचारी समेत गेट्स वाइड इन्टरनेशनल ट्राभल एवं भिसा नामको कम्पनीको आकर्षक विज्ञापनको प्रलोभनको ठगीमा परेको पाइएको हो। पास बहादुर लामा वैदेशिक रोजगारीमा जापान जाने तयारी गरिरहेकै बेलामा सामाजिक सञ्जालमा गेट्स वाई इन्टरनेशनल ट्राभल एवं भिसा नामको कम्पनीबाट चाहे जस्तो माग आयो। यसअघि जापानमै काम गरेर फर्किनुभएका लामालाई उक्त कम्पनीको कामको प्रक्रिया सही लागेपछि पहिलो चरणमा भिसा प्रक्रिया गर्ने गरी 3 लाख रूपियाँ दिनुभयो, तर ठगीमा पर्ने क्रम रोकिएको छैन। सिउँदी फल फुल्दा किसानमा उत्साह शीर्षकमा बर्दियाबाट लेखिएको खबर पनि छापिएको छ। बर्दियामा व्यावसायिक रूपमा सिउँदी फल खेती गर्दै आएका किसान यस वर्ष उत्पादन बढ़ने आशामा उत्साहित छन्। विगतका वर्षको तुलनामा यस वर्ष सिउँदी फल समयभन्दा अगाडि नै फुलेर फल लाग्न थालेपछि किसानहरूमा उत्साह देखिएको हो। कान्तिपुर दैनिकमा सर्वोच्चमा न्यायको जाम 27,000 मुद्दाको चाङ शीर्षकमा कृष्ण बहाब र दुर्गा दुलालले लेख्नु भएको खबर छ। न्यायाधीश अभाव कानून व्यवसायीले बारम्बार पेशी छार्ने प्रवृत्ति, मुद्दाका पक्ष विपक्ष धेरै हुने, मिसिल कागज समयमा नआइपुग्ने र कतिपय अवस्थामा न्यायाधीशले राजनैतिक रूपमा संवेदनशील मुद्दा हेर्न चाहने जस्ता कारणले पनि नचाहने जस्ता कारणले पनि मुद्दा सुनवाई सुस्त भएको बारेमा खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा प्रदेशमा बजेटमा प्रदेश सरकारको प्राथमिकता, बाल बालिकाको उपचारदेखि वृद्ध वृद्धालाई घरमै स्वास्थ्य सेवा शीर्षकमा खबर छापिएको छ। प्रदेश सरकारहरूले बाल बालिकाको उपचार, मातृ तथा शिशु स्वास्थ्य सुधारलाई जोड़ दिएका छन्। दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सा सेवा उपलब्ध गराउने भनेका छन् भने विपन्न र दीर्घ रोगीको उपचारका लागि आर्थिक सहायता व्यवस्था गरेको समेत उल्लेख गरिएको छ। सीमा नाकामा दुवै पक्षबाट कडाई शीर्षकमा विनोद सुवेदी र सुमन बस्नेतले लेख्नु भएको विराटनगरको खबर नागरिक दैनिकमा छापिएको छ। विराटनगर स्थित नेपाल भारत सीमा नाका रानीमा दुवै देशका तर्फबाट सुरक्षा जाँचमा कडाई गर्न थालिएको छ। नेपाल र भारत सरकारको नीति अनुरूप नाकामा दुवैतर्फका सुरक्षाकर्मीले जाँचमा कडाई गर्न थालेको उल्लेख गरिएको छ। भित्रीपन्नामा खेतबारीमै सिंचाई पुगेपछि हट्यो आकाशे पानीको भर शीर्षकमा गणेश विशुले बाँकेबाट लेख्नु भएको खबर छापिएको छ। केही वर्ष अघिसम्म बाँकेको राप्ती सुनारी गाउँपालिका 8 बालापुरका किसान लोकबहादुर खत्रीका लागि खेती भनेको जोखिम थियो। असार लागेपछि उहाँको नजर आकाशतिर हुन्थ्यो, बादल लाग्दा आशा पलाउँथ्यो भने पानी नपर्दा चिन्ता। खेतमा बाली लगाउने कि नलगाउने भन्ने निर्णय समेत मौसमले गर्थ्यो। मेहनत धेरै हुन्थ्यो तर उत्पादनले परिवारको आवश्यकता पूरा गर्न मुश्किल हुन्थ्यो। अहिले तीनै लोकबहादुरको दिनचर्या बदलिएको छ। खेतमा हरियाली छ, बालीका लहराएका छन् र भविष्यप्रति विश्वास पनि उहाँको बढ़दै गएको खबरमा उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा भने कर्णालीका सड़क पूर्वाधार समृद्धिका आधार शीर्षकमा विष्णु प्रसाद नेउपानेले वीरेन्द्रनगरबाट लेख्नु भएको खबर छ। कुनै बेला कर्णालीवासीले गाडी हेर्न कालापहाड़ अर्थात भारत जानुपर्थ्यो, नुन तेल किन्न बर्दिया राजापुरमा हाट गर्नुपर्थ्यो, बिरामी हुँदा अस्पताल जान सक्दैनथे, गाउँमै धामे झाँक्रीको भर पर्नुपर्थ्यो। तर हाल कर्णालीको अवस्था फेरिएको छ। गाउँ गाउँमा सड़क पुगेका छन्, घर अगाडिबाटै गाड़ी चढ़न पाइएको छ। त्यति मात्र होइन, स्थानीय उत्पादनले बजार पाएको छ। पर्यटकका कारण बजार गुलजार बन्दैछन्। अर्थात सड़कका पूर्वाधारले कर्णालीमा समृद्धिको आधार तय गर्न लागेको उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। इजरायल र हिजबुल्ला बीच युद्ध विराममा सहमति भएको छ। दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणबाट 47 जनाको मृत्यु भएपछि भएको यो सहमतिले क्षेत्रीय तनाव कम गर्ने अपेक्षा लिएको छ। दुवै देशबीच आक्रमण तीव्र भएका समयमा अमेरिका र इरान बीच सहमति भएको थियो। सोही समय इजरायल र हिजबुल्ला बीच पनि युद्ध विरामको प्रस्ताव अघि बढ़ाइएको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन्। इजरायली सेनाले युद्ध विराम लागू भएको पुष्टि गरे पनि तत्काल देखिएका खतरालाई हटाउने अभियान जारी रहने समेत बताएको छ। युद्धविरामबारे हिजबुल्लाले भने औपचारिक रूपमा प्रतिक्रिया दिएको छैन। त्यस्तै इजरायल र लेबनान बीचको वार्ताको नयाँ चरणको अर्को साता अमेरिकामा हुने भएको छ। जारी वक्तव्यमा इजरायल र हिजबुल्लाले लेबनानमा युद्धविराम लागू गर्ने घोषणा गरेपछि नयाँ वार्ताको आह्वान गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। र पोल्याण्डले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई प्रदान गरेको देशको सर्वोच्च राजकीय सम्मान फिर्ता लिएको छ। युक्रेनले दोस्रो युद्धकालीन विवादास्पद लड़ाकु समूहसँग सम्बन्धित नाममा नयाँ सैन्य इकाई गठन गरेपछि दुई देश बीच कूटनीतिक विवाद उत्पन्न भएको हो।
12: साझा खबरमा अब खेल खबर। स्कटल्याण्डलाई हराउँदै मोरक्को फिफा विश्वकप 2026 अन्तर्गत समूह सीको शीर्ष स्थानमा उक्लिएको छ। बोस्टन स्टेडियममा आज बिहान भएको खेलमा स्कटल्याण्डलाई 1-0 पराजित गर्दै मोरक्को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। यो सँगै नकआउट चरणमा पुग्ने सम्भावना पनि बलियो छ। अमेरिकाले फिफा विश्वकप 2026 लगातार दोस्रो जित निकाल्दै नकआउट चरण प्रवेश गरेको छ। बिहान भएको खेलमा अस्ट्रेलियालाई 2-0 हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश गरेको हो। यो जितपछि अमेरिका कम्तीमा उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीका रूपमा नकआउट चरणमा पुग्ने निश्चित भएको छ। समूह डीमा रहेको अमेरिकाले दुई खेलबाट 6 अंक जोडेको छ। यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पनि पराजित गरेको थियो। खेल तालिका अन्तर्गत समूह ईमा असार सात गते अर्थात भोलि जर्मनी र आइबोरी कोष्टको बीचको खेल हुनेछ। त्यसै गरी इक्वेडर र कुराकाओको बीचको पनि खेल छ भने ट्युनिसिया र जापान बीचको पनि खेल भोलि हुँदैछ। स्पेन र साउदी अरेबिया समूह एच अन्तर्गत भोलि भिड्न लागेका हुन्।
1: नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको एमाले भित्रको बहस र निकास कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
14: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत तीन वर्ष प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी सामान्य चिकित्सा नेत्र विज्ञान डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
13: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
14: भर्ना हुने विषयहरू
13: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी
14: नेत्र विज्ञान ओए
13: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म आवेदन शुल्क ₹1,000 मात्र।
14: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59-0044 98-587-80-044 र 97-642-33-921 वेबसाइट www.mahakalishikshalaya.edu.np।
6: हामी सुधार सच्चाएर जनतासँग क्षमा माग्दैमा अघि बढ्छ।
12: सांसदको रूपमा अथवा नेताको रूपमा तपाईँले के कुरा सच्यायो भने एमाले फेरि अगाडि बढ्छ?
6: पहिलो कुरो त के छ भने हाम्रो सिद्धान्त विचारमा त्रुटि भयो कि भएन, पहिलो कुरो हाम्रो नेतृत्वको कार्यशैली ठिक भयो कि भएन, अनि कार्यकर्ता के गरिरहेका छन्, होइन जनताले हामीलाई किन सानो आकार बनायो भन्ने सन्दर्भमा हाम्रो पार्टी सचिवालयले बैठक बसिकन एउटा कार्यदल बनिएछ। त्यो कार्यदलले सातै प्रदेशमा अन्तर्क्रिया गर्नेछ। अन्तर्क्रियामा केन्द्रीय कमिटीका सदस्यहरू, प्रदेश कमिटीका सदस्यहरू, जिल्ला कमिटीका अध्यक्ष उपाध्यक्ष र सचिव र उपसचिव पनि छलफल हुन्छ। छलफलबाट आएर एउटा निष्कर्ष के निस्क्यो त्यो निष्कर्षलाई शिरोधार्य गरेर हामी अगाडि बढ्नुपर्छ।
12: अहिले ठाउँ ठाउँमा यो पुनर्गठनको नाममा भइराखेको कार्यक्रम त्यो कार्यदलको निष्कर्ष त्यसको म्यान्डेट अनुसार हो कि कस्तो हो?
6: त्यही हो, पुनर्गठनको गर्ने भनेरै कार्यदल बनाए जस्तो मलाई लाग्छ सचिवालयले, होइन? त्यो भएको हुनाले अब सातै प्रदेशमा छप गरेपछि हामी केन्द्रीय कमिटी बैठक गरेर निष्कर्ष निस्किन्छ।
12: तर यसमा त अध्यक्ष ओलीले पुनर्गठनको नाममा बहस गर्ने अनि पार्टी फुटाउनको लागि चलखेल गर्न खोजेको भनेर बुझिराख्नु भएको छ अरे?
6: मेरो उहाँसँग भेट भएको छैन, त्यस्तो नहोला, उहाँले भन्नुभयो भने गलत हो।
12: अहिले देश सार्वजनिक रूपमा संचार माध्यममा आएको विषय भनेको विष्णु पौडेल र महासचिव शंकर पोखरेलले मिलेर चाहिँ उहाँहरूले जुन खालको गतिविधि गर्नुभयो पार्टी हित विपरीत भनेर उहाँको चित्त दुखाइ छ भन्ने सुनिन्छ।
6: होइन, चित्त दुख मन फाटो उहाँको कुरो हो कि, तर चिज के हो भने कार्यकर्ताको भावना जनताको भावनालाई त सम्बोधन गर्ने गर्नु पर्यो पार्टीले। त्यो पार्टीले गरिराख्दाखेरि कार्यदल बनायो उहाँकै अध्यक्षको कार्यदलमा, त्यो कार्यदलले देशव्यापी रूपमा छलफल गरेर अन्तर्क्रिया गरेर एउटा निष्कर्ष आउँछ, त्यो प्रतिवेदन बन्छ, त्यो प्रतिवेदनले जे भन्छ त्यही अनुसार जान्छ।
12: त्यो कार्यदलमा अल्पमत बहुमतको आधारमा निर्णय होला कि?
6: निर्णय गर्नु हुँदैन, त्यसरी सहमतिकै आधारमा गर्नुपर्छ।
12: अन्तिममा अध्यक्ष ओली ले नेतृत्व जतिखेर पछिल्लो पटकको अधिवेशन भयो नि तपाईँहरूको पार्टीको, त्यो अधिवेशनको बेलामा नेतृत्वबाट हटिदिएको भए चुनावको नतिजा यस्तो नमिठो हुन्थ्यो कि हुन्थेन?
6: त्यो त यसै के भन्न सकिन्छ र,
12: एउटा नेताको रूपमा सांसदको रूपमा त तपाईँको विचार हुन्छ नि,
6: यसै भन्न सकिन्छ। तर यस्तो थियो, हामीले जनता बीचमा गइराख्दाखेरि मूल नेतृत्वले गरेको कमी कमजोरीहरू चाहिँ सुधार्नुपर्छ भन्ने थियो।
12: अब चाहिँ
6: अब त कार्यदलले जे निर्णय त्यही हुन्छ।
12: त्यो त्यो त्यो सुधार्नको लागि अध्यक्ष ओलीले ठाउँ छोड्नुपर्छ कि अथवा निरन्तर हुनुपर्छ?
6: हो, त्यसैले समीक्षा गरेर होइन, अनि अहिले देश सुरु भएको छ नि, बागमती भयो, कोशी भयो, भोलि लुम्बिनी हुन्छ नि, त्यो आइसकेपछि त्यसको निष्कर्ष आधार हामी अगाडि बढ्छ।
12: कार्यदलले यदि अब नेतृत्वबाट अध्यक्ष ओलीले छोड्नुपर्ने भन्ने निष्कर्ष निकाल्यो भने चाहिँ उहाँलाई छोड्नुपर्छ भन्ने तपाईँ नेता कार्यकर्ताको विचार
6: छोड्नुपर्छ।
12: एमाले नेता राजेन्द्र कुमार राईसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।

0: राष्ट्रपति जुलेनेस्कीलाई पोल्याण्डले प्रदान गरेको राजकीय सम्मान फिर्ता लियो
1: र मोरक्को समूह सीको शीर्ष स्थानमा अमेरिकाले फिफा विश्वकप 2026 लगातार दोस्रो जीत निकाल्दै नकआउट चरणमा प्रवेश गर्यो। भोलि चार खेल हुने।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा रवि मिश्रले बनाउनु भएको झ्यापै शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ पछिल्लो समयमा प्रतिनिधि सभामा भइरहेका विभिन्न बहस र छलफलहरू। त्यहाँ कतिपय सांसदहरूले फिफा विश्वकप हेर्नको लागि पैसा तिर्नु परेको भन्दै निशुल्क हेर्न पाउनुपर्ने माग पनि गरे भने कतिपय अवस्थामा कानून निर्माणमा भइरहेको ढिलासुस्तीको बारेमा पनि छलफल हुने गरेको छ। यहाँ बन्द कोठा देखाइएको छ। प्रतिनिधि सभाको बैठक कक्ष जस्तो देखिन्छ। अगाडिपट्टि केही सांसदहरू छन्। कोही मोबाइलमा कुराकानी गर्दैछन्, कोही कसैले टाउकोमा हात राखेका छन्। एकजना सांसद जस्ता देखिने व्यक्ति भने अगाडिपट्टि मञ्चमै त्यहाँ पुगेका छन्। रोस्टममा पुगेर केही माथि भन्न पनि खोजेको जस्तो देखिन्छ। तल यस्तो लेखिएको छ। सभामुख महोदय, बिहान उड्दा जहिल्यै विश्वकप सकिसकेको हुन्छ, सकिनु अगावै बिउजाउने व्यवस्था गरियोस्।
1: हौस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट एकिन्द्र तिमी सेनाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org, मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोजखबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। जानकी गाउँपालिकाको बजेट 1,12,00,000, प्रशासनिक भवन र खानेपानी निर्माणमा प्राथमिकता। कक्षा 12 को नतिजा सार्वजनिक, धनगढ़ीका आकाश देशमै उत्कृष्ट, टीकापुरका हेमन्त साउदले ल्याए 3.88 जीपीए। विश्व सिकल सेल सचेतना दिवसको अवसरमा टीकापुरमा सरोकारवालासँग अन्तर्क्रिया, सिकल सेलका बिरामी धेरै समस्या झेल्दै। बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा 1 जनाको मृत्यु, 10 जना घाइते। र टीकापुर नगरपालिका 4 नम्बर वडाले सिंचाई सुविधाका लागि 9 जना किसानलाई सानो ट्युबवेल वितरण गर्यो। अब खोज खबर विस्तारमा। जानकी गाउँपालिकाले आर्थिक वर्ष 2083-84 लागि 1,12,25,00,000 रूपियाँको बजेट ल्याएको छ। गाउँपालिकाको 18 अधिवेशनको दोस्रो बैठकमा हिजो शुक्रबार जानकी गाउँपालिकाका उपाध्यक्ष लालमती कठरियाले उक्त बजेट गाउँसभामा पेश गर्नुभएको हो। बजेटमा चालुतर्फ 46,24,41,000 रूपियाँ र पुँजीगततर्फ 66,01,023 रूपियाँ छुट्याइएको छ।
1: आर्थिक वर्ष 2083-84 कुल बजेट विनियोजन रु 1,12,25,64,000 मध्ये चालू खर्च तर्फ रु 46,24,41,000 कुल विनियोजित बजेटको 41.20% पुँजीगत खर्च तर्फ रु 66,01,23,000 कुल विनियोजित बजेटको 58.80% हुने अनुमान गरेकी छन्।
0: नीति तथा कार्यक्रमहरू कार्यान्वयनका लागि विनियोजन गरिएको खर्च बेहोर्ने स्रोत मध्ये आन्तरिक स्रोतबाट 3 करोड़ राजस्व परिचालन हुने अनुमान गरिएको छ।
1: आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न रु 1,12,25,64,000 विनियोजन गरेकी छन्। आगामी आर्थिक वर्ष 2083-84 लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये आन्तरिक स्रोत रु 3 करोड़को राजस्व परिचालन हुने अनुमान गरेकी छु।
0: पालिकाले खानेपानी सुशासन

0: तथा पूर्वाधार प्रवर्धन कार्यक्रममा 48 करोड़ 30 लाख विनियोजन गरेको छ।
1: खानेपानी सुशासन तथा पूर्वाधार प्रवर्धन कार्यक्रम अन्तर्गत जानकी नगर खानेपानी आयोजना दुर्गौली खानेपानी आयोजना मुनुहा खानेपानी आयोजना मोतीनगर पक्षैया हजारी र अरूणोदय प्याकेज सुवर्णपुर जगतपुर अमौरा अमौरी र धर्मपुर प्याकेजको लागि संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकारको लागत साझेदारीमा हुने गरी रू 48 करोड़ 30 लाख विनियोजन गरेकी छ। उक्त बजेटबाट खानेपानी आयोजनाहरूको निर्माण तथा विस्तार कार्यलाई तीव्रता दिई नागरिकलाई सुरक्षित स्वच्छ र शुद्ध
0: गाउँपालिकाले पूर्वाधार विकास क्षेत्र अन्तर्गत गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि 6 करोड़ 50 लाख बजेट छुट्याएको छ।
1: पूर्वाधार विकास क्षेत्र गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि कुल रू 6 करोड़ 50 लाख विनियोजन गरी निरन्तरता दिएकी छु। उक्त बजेटबाट गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्यलाई निर्धारित समयभित्र सम्पन्न गर्न जोड गरिनेछ।
0: यसै गरी बजेटमा नयाँ लायकपुर जगतपुर मूर्तिया कटासे हाइड्रो पावर हुँदै राजमार्ग जोड्ने सड़क कालोपत्रको लागि 1 करोड़ 50 लाख विनियोजन गरिएको छ भने सबै वडाहरूको लागि 3 करोड़ 15 लाख बजेट विनियोजन गरिएको छ। सभामा वडा सदस्य झपड पेर्मी खगेन्द्र सुनार लगायतले सभाको छलफलमा भाग लिनुभएको थियो। सभाका सदस्यले उठाएको सवालको जवाब दिँदै गाउँपालिका अध्यक्ष गणेश चौधरीले थोरै बजेटलाई प्रभावकारी रूपमा परिचालन गर्ने योजना बनाएको पालिकामा शिक्षा ऐन आएपछि मात्र विद्यालयका शिक्षकहरूको व्यवस्थापन गर्न सक्ने जानकारी दिनुभयो।
2: अहिले शिक्षामा समस्याहरू छ। अहिले शिक्षा उसमा नै 2028 सालको शिक्षा ऐनमा टेकेर कामहरू भइरहेको छ र पछिल्लो समय अब यो केन्द्र सरकारले शिक्षा ऐन ल्याउने कुरा गरिरहेको छ। त्यो शिक्षा ऐन आएपछि यो सबै शिक्षकहरूको कसरी व्यवस्थापन हुने भन्ने कुरा निर्णय निस्किला जस्तो लाग्छ मलाई। र त्यो सँगसँगै हाम्रो गाउँसभा सदस्य चक्रबहादुर विष्ट जानकी दुईका वडा ज्यूले हामीले पहिला शिक्षक अध्ययन अनुमति नीतिपत्र प्राप्त गरेका शिक्षकहरूलाई व्यवस्थापन गर्ने निर्णय गरेका थियौँ। त्यस निर्णयलाई कार्यान्वयन गर्ने निश्चित शिक्षकलाई व्यवस्थापन गर्नु पर्यो भन्नुभएको थियो। यो कुरा पनि त्यही शिक्षा ऐनमा हेरौँ र त्यसले चाहिँ के भन्छ र यसलाई केही जुन अनुमति पत्रको कुरा छ यसलाई व्यवस्थापन गर्नका लागि अब शिक्षक पुग्छन् कि पुग्दैनन् के हुन्छ भन्ने कुरा हाम्रो शिक्षा शाखा छ शिक्षा शाखालाई चाहिँ एक्साइज गरेर त्यो खालको व्यवस्थापन गरौँ भन्ने कुरा चाहिँ मैले गरेको छु र तपाईँहरूले पनि त्यो खालको समन्वय गर्न अनुरोध गर्दछु।
0: सभाले विनियोजन विधेयक र यससँग अन्तर सम्बन्धित आर्थिक विधेयक पनि पारित गरेको छ। गाउँपालिकाले उत्कृष्ट काम गर्ने कर्मचारीहरूलाई सम्मान गरेको छ। उत्कृष्ट कर्मचारीहरूमा सन्तराम कठरिया अनिल चौधरी श्याम किशोर चौधरी शिक्षक भोजराज चौधरी सविता कृषि फर्म शीतल बंगुर फर्म रोशनी ग्रामीण विद्युत सहकारी सुरेश कठरिया मंजू चौधरी कृष्ण चौधरी लगायतलाई सम्मान गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले जानकारी गराउनुभयो। भदनी नगरपालिकाको विषय अधिवेशनले आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम पारित गरेको छ। हिजो शुरू भएको अधिवेशनको पहिलो बैठकमा भदनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले नीति तथा कार्यक्रम पेश गर्नुभएको छ। सभाले नीति तथा कार्यक्रम पारित गरेको नगरपालिकाका सूचना अधिकारी चन्द्रदेव भट्टले जानकारी दिनुभयो। धनगढ़ीबाट बैतडीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सुपप र 1001-36-46 नम्बरको बस हिजो साँझ करिब 5:45 बजेतिर अनियन्त्रित भई सड़कबाट करिब 30 मिटर तल खस्दा बैतडीमा 10 जना घाइते भएका छन् भने 1 जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार पाटन नगरपालिका वार्ड नम्बर 8 का 27 वर्षीय चालक केशव सिंह महराले चलाएको बस दुर्घटनामा परि दशचन्द नगरपालिका वार्ड नम्बर 6 का 35 वर्षीय वीरेन्द्र बहादुर चन्दको मृत्यु भएको हो। चन्दको उपचारका क्रममा जिल्ला अस्पताल बैतडीमा मृत्यु भएको प्रहरीले जनाएको छ। बसमा चालक सहित 12 जना सवार रहेकोमा चालक सकुशल रहेका छन्। दुर्घटनामा घाइते भएका 10 जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ। घाइतेहरू अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। विश्व सिकल सेलले सचेतना दिवसको अवसरमा टीकापुरमा सरकारवालासँग अन्तर्क्रिया भएको छ। कार्यक्रममा टीकापुर अस्पतालका डाक्टर सरोज खनालले सहजीकरण गर्नुभएको थियो। थप खबर रत्नापुन मगरबाट।
3: टीकापुरमा 300 बढ़ी सिकल सेल संक्रमित छन्। पालिकाले सिकल सेलका बिरामीको निदान र सहज उपचारका लागि सिकल सेल शहरी स्वास्थ्य प्रबन्धन तथा सिकल सेल केन्द्र संचालनमा ल्याएको छ। जनस्वास्थ्य निरीक्षक केवल सिंह सार्कीका अनुसार टीकापुरमा 2000 नागरिकको स्वास्थ्य परीक्षण गर्दा 300 बढ़ी संक्रमित फेला परेका, जसमा 80 जना कड़ा खालका बिरामी छन्। पालिकाले केही दिन अघि 1000 विद्यार्थीका स्वास्थ्य परीक्षण गरेको छ। त्यसको नतिजा आउन बाँकी छ। पालिकाले बिरामीको निदान र उपचार सहजताका लागि काम गरिरहेको छ।
4: अहिलेसम्मको हाम्रो तथ्याङ्कमा हामीले 2000 जनासम्म जाँच गरेको छ, जसमा स्वास्थ्य कार्यालय कैलाली र टीकापुर नगरपालिकाले गरेर छ। र यसमा हाम्रो 300 हारारीमा ट्रेडको छ, 300 जति छ भने 70-80 जना जति चाहिँ बिरामी देखा परेको छ, जसलाई कडा खालको भन्छ। र अहिले पनि 2-3 दिन अगाडि 1000 जना विद्यार्थीहरूको हामीले टीकापुरका स्कूलहरूमा गरेका छौँ, र त्यसको पनि अब रिपोर्ट आउँदैछ केही दिनमा। हाम्रो जनसंख्या चाहिँ थारू समुदायको 46,000 जति जनसंख्या छ भने अहिले पनि हामी 2,500 मात्र गरेको हुँदाखेरि थोरै चाहिँ देखेको छ। र सबैको स्क्रिनिङ गर्यो भने अझ यो संख्या चाहिँ बढ्ने क्रममा हुन सक्छ भन्ने चाहिँ हाम्रो अनुमान। अस्पतालहरूमा उपचार सहजताको लागि जस्तै स्वास्थ्य बिमा कार्यक्रमहरू मार्फत हामीले समेट दिने, विपन्न नागरिक औषधि उपचार कार्यक्रम मार्फत सहजीकरण गर्ने, अहिले स्वास्थ्य बिमा कार्यक्रमले पनि कडा रोगहरूमा बिमा मार्फत 1,00,000 रुपियाँ थप सुविधा भनेको छ, त्यसमा पनि हामीले उहाँहरूलाई जानकारी गराइ दिइराखेको छ सिफारिस गरेर, र अस्पतालहरूसँग समन्वय गरेर पनि उहाँको उपचारको सहजताको लागि औषधिको कुरा, रगत चढाउने कुराहरू र अन्य नीतिगत कुराहरू सहज गरिराखेका छौँ।
3: सिकल सेल थालासेमियाबाट लामो समयदेखि बिरामी रहेकी टीकापुर सातकी अनुपा चौधरी सानैदेखि सिकल सेल थालासेमियाका कारण समस्या भोगिरहनु भएको छ। आर्थिक समस्याले राम्रै परिवारमा हुर्किएकी अनुपालाई सानो हुँदा परिवारले धेरै उपचार गरे। जति उपचार गर्दा पनि निको नभएपछि नेपालगंज उपचारमा गएका बेला डाक्टर राजन पाण्डे भेटेपछि सिकल सेल थालासेमिया भएको थाहा भयो र उपचार शुरू भयो। लामो समयदेखि उपचार गरिरहेकी अनुपालाई नियमित रगत चढ़ाउनु पर्ने, उपचारमा अस्पतालमा बस्नुपर्ने समस्याले विगतमा धेरै मानसिक तनाव भोगेको अनुभव छ। हाल अनुपाले सिकल सेल समस्या नभएका पुरूषसँग विवाह गरिसक्नु भएको छ। अनुपा आजभोलि सिकल सेलका बिरामीलाई मानसिक स्वास्थ्य र उपचार कसरी गर्ने भन्ने बारे जानकारी दिने अभियन्ता बन्नु भएको छ।
5: म चाहिँ सानोदेखि नै डिजिज नै हो, म चाहिँ देखिनमा पनि एकदमै कमजोर, एकदमै पातलो, जहिले ब्लड ड्रेन नभएको जस्तो होइन, त्यस्तो एकदमै रोगी बच्चामा पर्थे, एक्टिभ थिएन भनौँ। जहिले चिसो महिना आएपछि हात खुट्टाहरू दुख्ने, ढाडहरू दुख्ने भइरहेको थियो मलाई सानोदेखि। तर एक्चुली यही प्रब्लम हो भने चाहिँ थाहा थिएन, पछि पछि बिस्तारै थाहा हुँदै जाँदाखेरि म पनि ठुलो हुँदै गए, अलि राम्रै फ्यामिलीमा हुर्केको, त्यही भएर हाम्रो चाहिँ उपचारमा कमी चाहिँ आएन, कमजोरी नै हो भन्ने भएर अरू अरू औषधिहरू चलाउने त्यतिखेर क्युर गरिदिने भयो। त्यस्तै गर्दा गर्दा म ठुलो हुँदै गएँ, धेरै नै बिरामी पर्न थालेँ। जति जति ठुलो हुँदै गएँ झन्झन बिरामी पर्दै गएँ, एकदमै जोरसँग पेन हुन थाल्ने, अनि एकदमै हस्पिटलमा एडमिट नै हुन पर्ने, एम्बुलेन्स लिएर धेरै टाढा टाढा जानै पर्ने, होइन तुरन्तै लखनऊ लग्नै पर्ने, त्यस्तो अवस्था आइदिनु थाल्यो। नेपालगंज हस्पिटलमा म डाक्टर राजन पाण्डेकोमा जाँदाखेरि उहाँले सबै सिम्टम्सहरू लगभग सिकल सेलसँग मिल्न थाल्यो, जन्डिस पनि हुन्छ, मलाई पेन पनि हुन्छ, त्यो सबै हुँदाखेरि अनि तपाईँले त सिकल सेल हुन सक्छ भन्नुभयो उहाँले। यातायातको खर्च छ, अब म एक्लै पेसेन्ट गएर पनि हुँदैन, होइन, एकजना कुरा चाहियो, एकजना फेरि औषधिको लागि दौधुप हुने चाहियो, एक दुईजना त त्यहाँ चाहिन्छ मेरो कुराहरू, विवाह गरेको छु, यो प्रति चाहिँ उहाँ नेगेटिभ हुनुहुन्न। कहिले त धेरै नै मन रुन्छ है, यस्तो किन भएको होला भनेर, अनि कहिले धेरै नै मन आत्यो भनेपछि मर्दिन क्या हो या होस् भन्ने जस्तो त्यो थिङ्किङ आउन थाल्छ कि। तर अहिलेसम्म म बाँचिरहेको छु, मैले चाहिँ ऊ गरिरहेको छु सबैलाई, होइन, अवेर गरिराखेको छु, होइन यस्तो गर्नु हुँदैन भनेर।
3: अर्का बिरामी सिकेल सेल टीकापुर नगर समितिका अध्यक्ष लाल बहादुर चौधरीको जीवन युवावस्थामा निकै रमाइलो थियो। साथीभाइ जम्मा हुने, गाउँमै खसी बाख्रा काट्ने, समूहमा बसेर खाने गर्थे। 2072 सालमा सिकल सेल भएको थाहा पाएपछि एउटै थालमा खाने लाल बहादुरका साथी सबै टाढिए, उनीहरूले दुर्व्यवहार गर्न थाले। लाल बहादुरले समाज र साथीभाइको दुर्व्यवहारका कारण 3 पटकसम्म आत्महत्याको प्रयास गर्नुभयो। उनी धेरै मानसिक तनावमा भएका बेला शारीरिक र मानसिक रूपमा गल्दै गरेको देखेर एकजना अर्का साथीले समाले सम्झाए, उनी सम्हालिएर र आजभोलि सिकल सेल अभियन्ताका रूपमा समाजमा काम गरिरहेका छन्।
6: हाम्रो लगभग 300 जना जति छन् अहिले। धेरैजना यो सिकल सेल कुण्डलीको कारणले गर्दा या नबुझेको कारणले गर्दा पनि सिकल सेल ममा छ भनेर लुकेर बसेछन्, विवाह हुँदैन भनेर। सिकल सेल सुरुमा हुँदाखेरि कुनै चोर आयो भनेर हेर्थे, धेरैजनाले लुकाउँछन्। हामी 5 धेरै मिल्ने साथी थियौं, त्यसमा डेली एउटै थालमा खाने। जब मलाई सिकल सेल भयो, मासु हामी पोलेर खान्थ्यौं, मेरो भाग छुट्यो, मलाई त्यतिखेर नराम्रो लाग्यो, म 3 सुसाइड पनि गर्ने कोसिस गरे। रोग भन्दा पनि मानसिक पीड़ा धेरै भयो, समाजले पनि नराम्रोसँगले हेर्ने भयो, थाहै नभएको रोग पनि लाग्यो, उपचार पनि थिएन, सम्भवै छैन यता। भनेर अब एकजना साथी थिए सुसाइडबाट अलि टाढै नै ल्याउनु भयो. अहिले त्यही मैले भोगेको कुराहरू अरू कुनैले नभोगोस् भनेर सिकल सेलको अभियन्ताको रूपमा आएको छु.
3: टिकापुर नगरपालिका सामाजिक विकास समितिका संयोजक लालवीर चौधरी थारू समुदायमा सिकल सेल समस्या बढ़ी देखिएकाले पालिकाले प्राथमिकता दिएर छुट्टै सिकल सेल केन्द्र स्थापना गरेको स्वास्थ्य बीमा जस्ता कार्यमा सघाइरहेका बताउनुहुन्छ. वहाँ उनीहरूका मागका आधारमा अन्य कार्यक्रम समेत गर्ने गरिएको बताउनुहुन्छ.
7: म्याक्सिमम पनि थारू समुदायले नै यो समस्या देखा परेको हुनाले भोगिरहेको समस्या देखेर हामीले यो क्षेत्रमा पाँच छवटा पालिकामा सघन बस्ती भएको हुनाले अब यस ठाउँबाटै हामीले सेवा सुचारू गर्नुपर्छ भनेर हामी शुरूआत गर्यौं टिकापुर नगरपालिकाबाट. र नगरपालिकाबाट शुरूआत गर्दै गर्दाखेरि अब नगरपालिकाको समग्र स्वास्थ्य शाखा टीम स्वास्थ्य कार्यालय धनगढ़ी लगायत केन्द्र लेभलबाट पनि हाम्रो यसमा राम्रै सहयोग भएको छ. केन्द्र लेभलको पनि एउटा प्राथमिकतामा परेको एउटा कार्यक्रम भएको हुनाले हामी स्थानीय सरकारले पनि यसलाई विशेष प्राथमिकतामा राख्ने भनेर एउटा किनभने पूर्वाधार पनि हामीसँग भइसकेको छ र कर्मचारी पनि अहिले व्यवस्थापन गरेर सेवा चाहिँ सुचारू भइसकेको छ र अझ यसले प्रभावकारी तरिकाले लैजानको लागि हामी सिकल सेल पीड़ितहरूसँग पनि बारम्बार बसेर उहाँहरूको मागमा आधारित कार्यक्रम जस्तै अब स्वास्थ्य बीमादेखि लिएर उहाँले पोषण खर्चदेखि लिएर विशेष गरेर उहाँले आयोजनमूलक कार्यक्रममा पनि कसरी जोड्ने र औषधि एकदमै सहज तरिकाले उपलब्ध हुनुपर्छ भनेर हामी टिकापुर नगरपालिकाले पनि यस आगामी आर्थिक वर्षको लागि सिकल सेल भनेर एउटा बजेट नै हामी विनियोजन गरेको छौं.
0: नेपाल स्काउटको 75 स्थापना दिवसको अवसरमा हिजो टिकापुरमा प्रभात फेरी गरिएको छ. नेपाल स्काउट स्थानीय परिषद टिकापुरको आयोजनामा भएको कार्यक्रममा विभिन्न विद्यालयका स्काउट ट्रुपहरू प्रभात फेरी कार्यक्रममा सहभागी भएका छन्. नेपाल स्काउटका स्थानीय परिषद आयुक्त सुरेश उपाध्यायले स्काउट स्थापना दिवसको अवसरमा प्रभात फेरी गरिएको बताउनुभयो.
8: स्काउट दिवसको उपलक्ष्यमा अर्थात् 5 गते हाम्रो टिकापुर स्थानीय परिषदको आयोजनामा प्रभात फेरी कार्यक्रम आयोजना भएका छन्.
0: नेपाल स्काउटका केन्द्रीय सदस्य कान्छीराम ढुङ्गानाले अनुशासन समाजसेवा र बाल बालिकाको व्यक्तित्व विकासका लागि स्काउट गतिविधि निरन्तर हुनुपर्ने बताउनुभयो.
9: 75 वर्ष प्रदेशको उपलक्ष्यमा हामीले विभिन्न कार्यक्रमहरू नेपालभरि सञ्चालन भइरहेका छन्, जसमध्ये हाम्रो टिकापुरमा स्काउट र्यालीका माध्यमद्वारा हामीले स्काउट दिवस मनाएका छौँ. यो स्काउट दिवसले हामी सबैलाई स्काउटमा लागिरहनका लागि प्रेरणा दियोस्, हामी सबैलाई स्काउटमा लागिरहने मन परोस्. हामी विद्यालय स्तरमा हाम्रा कार्यक्रमहरू सञ्चालन गर्नेछौँ. मलाई लाग्छ हाम्रो कर्णालीमा धेरै कार्यक्रमहरू सञ्चालन भइरहेका छन् र विद्यार्थीहरू पनि धेरै छन् र त्यस्तै वीरेन्द्र विद्या मन्दिरमा, खड्ग स्मृतिमा, आरएमईमा अनि मणिकापुरमा अब हाम्रो वरिपरिका सबै स्कूलमा स्काउटहरू सञ्चालन हुँदैछन्, केही भइरहेका छन्, बाँकीमा हुने क्रममा छन्। आगामी दिनहरूमा संयुक्त रूपमा एउटा नेपाल स्काउट स्थानीय स्काउट कार्यालयको आयोजनामा हाम्रो टिकापुर भरिका स्काउटहरूलाई एकै थलोमा उभिएर स्काउट क्याम्पफायर गर्ने हाम्रो लक्ष्य रहेको छ. त्यसमा तपाईँहरू सबैले सहभागी हुनुहुनेछ र अब तपाईँहरू सधैँ स्काउटमा लागिरहनु होला. स्काउटका 3 प्रतिज्ञा र 10 नियम र सिद्धान्त 1 आधार मान्दै प्रत्येक विद्यार्थीहरूले स्कूलमा पढाइमा पनि अरूभन्दा अब्बल बन्नु होला.
0: खोज खबरमा कक्षा 12 नतिजा सार्वजनिक, धनगढ़ीका आकाश देशमै उत्कृष्ट लगायतका खबर बाँकी नै छन्. सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला.
10: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो. तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो. कसो कालले छिटो नलाग्यो
11: होइन चाइनिज माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हौ तलाई?
10: हेर्नु न, साह्रै समस्या पर्यो क्या. कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ. छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन.
11: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो.
12: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्.
13: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, खकरला रोड, टिकापुर, कैलाली.
14: लू बाट कसरी बच्ने?
3: बाहिर निस्कदा टाउको कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
14: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
3: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
14: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
3: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
14: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
3: नरम मुलायम सुतीको कपडा लगाउने।
14: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
3: र बालबालिका, वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
15: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
16: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 6 गते, 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
0: खोज खबरमा पुनः स्वागत छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत सञ्चालित कक्षा 12 परीक्षामा धनगढ़ी स्थित ग्यालेक्सी माविका विद्यार्थी आकाश ठगुन्नाले विज्ञान संकायतर्फ 3.96 जीपीए हासिल गर्दै देशकै उत्कृष्ट विद्यार्थी बन्नुभएको छ। यसअघि 2080 सालको एसईई परीक्षामा पनि आकाशले संस्थागत विद्यालयतर्फ धनगढ़ी उपमहानगरपालिकाभर सर्वोत्कृष्ट ग्रेड हासिल गर्नुभएको थियो। ग्यालेक्सी माविले विगतदेखि नै एसई तथा कक्षा 12 परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। यसअघि 2079 सालको एसई परीक्षामा सुदूरपश्चिम प्रदेशबाट एकजना विद्यार्थीले मात्र 4 जीपीए प्राप्त गर्दा ग्यालेक्सी माविकी छात्रा नितु विष्टले उक्त उपलब्धि हासिल गर्नुभएको थियो। यसै गरी वीरेन्द्र विद्या मन्दिर मावि टिकापुरका विद्यार्थी हेमन्त बहादुर साउदले 3.88 जीपीए प्राप्त गर्नुभएको छ। साउद एसईमा पनि 4 जीपीए प्राप्त गर्नु साउदले एसईमा पनि 2 वर्ष अगाडि 4 जीपीए अंक प्राप्त गर्नुभएको थियो। वीरेन्द्र विद्या मन्दिरमा विज्ञान संकायतर्फ 21 विद्यार्थी मन्त्री, 15 विद्यार्थी उत्तीर्ण भएका जनाएको छ। कक्षा 12 हालसम्मको जानकारी अनुसार गणेश बाबा इंग्लिश बोर्डिङ स्कूल टिकापुरबाट 2 3.73 जीपीए अंक प्राप्त गरेका छन्। त्यसै गरी कर्णाली मावि टिकापुरमा 38 विद्यार्थी मध्ये 14 उत्तीर्ण भएका छन् भने कर्णाली मावि टिकापुरबाट 1 विद्यार्थीले 3.28 जीपीए प्राप्त गर्नुभएको छ। जनजागृति मावि सीतापुरमा 56 विद्यार्थी मध्ये 14 विद्यार्थी उत्तीर्ण भएका छन्। सीतापुरबाट 1 विद्यार्थीले 3.48 जीपीए प्राप्त गरेका छन्। खड्गे स्मृति मावि टिकापुरमा 213 विद्यार्थी मध्ये 43 विद्यार्थी उत्तीर्ण भएका छन् भने कर्णाली मावि सत्तीमा 62 विद्यार्थी मध्ये 7 उत्तीर्ण भएका छन्। टिकापुर नगरपालिका 4 वडाले सिंचाई सुविधाका लागि 9 किसानलाई सानो ट्यूबवेल वितरण गरेको छ। वडा कार्यालयले वडाको 75% र किसानको 25% लगानीमा ट्यूबवेल वितरण गरेको हो। सिंचाई सुविधा नभएको ठाउँमा सिंचाई सुविधा पुर्याउन उत्पादन वृद्धि गर्ने उद्देश्यले वितरण गरिएको वडाध्यक्ष लालवीर चौधरीको भनाई छ। वडाले हरेक वर्ष किसानलाई सिंचाईका लागि सघाउँदै आएको छ। 9 वर्षमा करिब 100 किसानलाई ट्यूबवेल वितरण गरिएको वडाध्यक्ष चौधरीले बताउनुभयो।
7: सर्वप्रथम किसानहरूलाई आत्मनिर्भर बनाउनको लागि र आर्थिक रूपमा समृद्ध बनाउनको लागि किसानहरूले पूर्वाधार हामीले खडा गरिदिनुपर्छ। त्यो हिसाबले जुन ठाउँमा सिंचाई सुविधाको पहुँचै छैन, भर्खर काम त गरेको छ धेरै ठाउँमा, तर सबै ठाउँमा कुलोको सिंचाईको लागि एक्सेस पुगेको छैन, पहुँच पुगेको छैन। त्यस्तो ठाउँमा हामीले बोरिङबाट एउटा विकल्प सानो ट्युबवेल बोरिङ गाडेर पनि त्यो ठाउँलाई उर्वर बनाउनुपर्छ भन्ने उद्देश्यले हामी विगत 9 वर्षदेखि नै विभिन्न त्यस्ता स्थानहरूले पहिचान गरेर किसानहरूलाई मागमा डिप बोरिङहरू, मोटरहरू हामी वितरण गरिरहेको छौँ र यस वर्ष पनि 9 किसानलाई जुन ठाउँमा पानीको सुविधै छैन, सिंचाई सुविधा छैन, त्यस्ता ठाउँका किसानलाई छनौट 9 75% अनुदानमा सानो ट्युबवेल वितरण गरेका छौँ।
0: वडा नम्बर 4 ग्रामीण विद्युत सेवा विस्तारमा पनि सघाएको छ। किसानका खेतसम्म विद्युत सेवा पुगेमा किसानलाई सिंचाईमा सहज हुने भएकाले यस वर्ष 2 किलोमिटर विद्युत सेवा विस्तारमा सघाएको वडाध्यक्ष चौधरीको भनाइ छ।
7: पूर्वाधार भनेको हामी डिप बोरिङ सेन्ड ट्युबवेल या मोटर मात्रै नभएर त्यो ठाउँमा ग्रामीण विद्युतीकरण पनि विस्तार गर्नुपर्छ। बजारमा डिजलको भाव एकदमै महँगो भइरहेको अवस्थाले किसानले आफ्नो खेत सिंचित गर्नलाई धेरै महँगो परिरहेको छ, एकदम कस्टली भइरहेको छ। त्यसकारणले ग्रामीण विद्युतीकरणलाई हामीले जोड दिइरहेछौँ। त्यसबाट उसलाई अलि मिट व्यय हुन्छ, कम पैसाले पनि उसले आफ्नो खेती सिँचाइ गर्न सक्छ र सजिलै उत्पादन लिन सक्छ भन्ने उद्देश्यले हामी अहिले यही वर्ष हामी टिकापुर नगरपालिका 4 नम्बर वडाको आर्थिक सहयोगमा 2 किलोमिटर ग्रामीण विद्युतीकरण विस्तार गरिसकेका छौँ। यसरी अब किसानहरूले जुन जुन ठाउँमा माग्नुहुन्छ सिंचाई सुविधाको पहुँच नभएको ठाउँमा हामीले पहिलो प्राथमिकता दिएर काम गरिरहेको छौँ।
0: खोज खबरमा अत्यधिक गर्मी बढ्दै गएपछि 12 दिन विद्यालय बन्द, जनाव लगायतका अरू खबर बाँकी नै छन्। सामुदायिक रेडियो टिकापुर सुन्दै गर्नुहोला।
17: ए भनेदेखि सबै कुरा पाउने रहेछ, लु भन त भाउ के पाउँछ त्यहाँ?
18: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
19: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
20: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
17: भनेदेखि सबै कुरा पाउने रहेछ।
21: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
22: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
23: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
24: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164600204।
25: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
26: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके तर निकै हुन्न।
25: दाई बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि?
26: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
27: सत्कार मेडिकल सेवाका फास्ट सेवाहरू: ओपिडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड टिकापुर। फोन नम्बर 091560095, मोबाइल नम्बर 98484273059।

0: कबू कापी रही था, कबू पेंसिल रही था, कबू झोले फटा का आज था, का कना हो बाबा फिर उस बाटिन गटिलो ठाव से झोला आनला से तो लड़का सामान नहीं हरे।
1: ओहो ये बुढ़ा लिख में का हुई थी, जरम भर भर बराई थी रहा
0: का हुई, कबू लड़का कॉपी हेरा कही था, कबू पेंसिल हेरा कही था, कबू झोले फटा कही था, बढ़िया ठाव से झोला लाना नहीं चिक ठो।
1: अरे कहाँ से ना नाम था,
0: कहाँ से लनबो, वो तो कहाँ टीकापुर में रलक रट गई यहाँ झोला उद्योग में से, वहाँ झिंगरान दीदी कटरा से गुर झोला आनला बाटी, ना कबू लड़का कापी हरी थी, ना कबू पेंसिल हरी थी, ना झोला फाटल हुई थी, कहिए का आनल झोला जस काटस बाटिन, ये बुढ़क ढंग कबू पसल छान कर झोला नहीं आना से आकठुई।
1: लिया लिया मैं अब भी ही जाइबू रख गई यहाँ झोला उद्योग में, रख गई यहाँ झोला उद्योग, झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत, जैसे स्कूल बैग, कैरिंग बैग, फाइल बैग, लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए, पुरान बिगड़ल झोला है मरम फेंकरा जाए, एक चोट सेवा करना मौका जरूर देवी।
2: प्रोपराइटर राम प्रसाद रतगैया, संपर्क मोबाइल नंबर 98484223।
3: अत्याधिक गर्मी बढेपछि विद्यालयमा बिदा दिने क्रम देखिएको छ। टीकापुरमा असार 6 गतेदेखि 21 गतेसम्म बिदा दिएको छ। नगरपालिकाको शैक्षिक क्यालेण्डर अनुसार गर्मी बिदा दिएको हो। जम्मा बिदाको दिन 16 देखिए पनि वास्तविक विद्यालयमा पढ़ाई हुने दिन 12 दिन बिदा रहेको टीकापुर नगरपालिका शिक्षा शाखा प्रमुख नरेश अवस्थीले बताउनुभयो। यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाले पनि त्यहाँका विद्यालयमा 12 दिन बिदा दिने निर्णय गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमका अनुसार असार 8 गतेदेखि असार 19 गतेसम्म गर्मी तथा बर्खे बिदा एकमुष्ट मिलाएर विद्यालयमा बिदा दिने निर्णय गरिएको हो। उक्त बिदा विद्यालयको वार्षिक बिदाबाट कट्टा हुनेछ। पछिल्ला दिनमा अत्याधिक गर्मीका कारण विद्यार्थीलाई विद्यालय आउजाउ गर्न कठिनाई हुन थालेपछि विद्यालयको बाल बालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै बिदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत बमले जानकारी दिनुभयो। सरकारले सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकले बचत तथा ऋण सहकारी नियमन र सुपरिवेक्षण व्यवस्थापन विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गरेको हो। सूचना तथा संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सेनाले जानकारी दिनुभएको छ। खोजखबरमा अब पालो जनावाजको एकल महिलाका समस्या थुप्रै छन्। श्रीमान बितेपछि आर्थिक सामाजिक पारिवारिक सबै जिम्मेवारी सम्हाल्दै आएका एकल महिलालाई आजको जनआवाजमा हामीले तपाईँका समस्या के छन् भनेर सोधेका छौं, सुनौ उनीहरूको जवाब।
4: बागमती चौधरी मौरा, एक ठो छाओबा, एक ठो नटिनिया, एक ठो पटहिया, का समस्या बताओ। समस्या तो गारो तो रही, अब का करबो, तो घर मुली रहले से तो बढ़िया रहत, वहीं के भर में रहबो, अब तो घर मुली नहीं हुई, छाओ पटहिया चल रहा ना मान, तब अब वहीं करही महीन करे पड़ल के जिम्मेवारी।
5: मेरा नाम सरस्वती परियार हो, म पत्थरिया जानकी गांव पालिका 5, मेरो श्रीमान मितेको 9 वर्ष भयो। मलाई सम्हाल्न गाह्रो हुन्छ, अब छोरा छन्, कोही 1 रुपैयाँ दिन्नन्, त्यही भत्ताका पैसाले खर्च चलाउँछु, अरू ती आया भने आफूले सम्हाल्नु पर्छ, छोराबारी इन्डियै छन् सबै, कोही केही दिँदैन, सब आफूले गर्नुपर्छ। गाह्रो हुँदो अब त सक्दैन, यो घुँडा यो कम्बरले कहीँ सक्दै सक्दैन, काम गरिएर कोही हेर्दैन। सरकारले के गरिदियो भने चाहिँ सबैतिर अब घर काठ घर छ, कहिदिने पड्डो भयो, दुई खेरी घरका लागि फारम भर भने दुईचोटि फारम भरे, एकैचोटि पनि आएको छैन, अलिक घर हालिदिया हुने थियो, हावा उड्या पत्रै उडाइकन लैजाँदो, कति उडाइकन तारले भानेकी छु, त्यस्तै छ, फल्लाउँदो घर छ।
6: तुली भुल यही भद 8 वर्ष हुँदो भयो, क्या सामान नआउँछ, त्यो छोरी दुखी हुनाले बिहा भन्दा लर्यो, अब यो भयो लिदो भयो कि छाड्दो भयो, 12-13 दिन भइ गयो, दाई पेटी बिपी जम, अब क्याको घर खेती चलाउन, लाटे छोरी छ, मुला नाति छ, दुःख के एकदम दुःख।
7: मेरो नाम कमला सिंहराथ हो, म एकल महिना हो, मेरो श्रीमान बितेको 2 वर्ष 9 महिना भयो। घरमा एक्लै छु, छन त दुईटा छोरा छन्, एक छोरो बम्बईमा फराद किनेर बसिया छ, एक छोरो गोलपुर घर बनाएर बसिया छ, म एक्लै छु। सबै काम आफै गाह्रै छ नि, कोही अब यस्तो यस्तो कोही सोध्दैनन् के गर्दैनन्, भन्छन् पोइको रा त सबैको रा रे, अनि पोइ छैन त कोही छैन, त्यस्तै हो त मेक्कल महिलाको। अनि खाएको लगाएको पनि रिसै मान्छन्, कहीँ घुमे पनि रिसै मान्छन्, यस्तो हुन्छ एकल महिला। बस्न एकदम धेरै गाह्रो हुन्छ कि एकल महिलाको। कच्ची घर छ यस्तो टिन छाया छ, आन्ध्यायो भने त्यो टिनलाई उडायो भने म त कानमा हालेर थिएछु कि टिन उडायो कि भनेर। त्यस्तो अलिअलि यस्तै कसै मालिस सालिस मसाल गर्छु अनि त्यो एक दुई रुपियाँ आउँछ, त्यसैले जो अनि नसा दबाई हुन्छ त त्यो नसाको काम गर्छु म।
8: नाम फुलमती थारू चौधरी। थारू बिटल बहुत वर्ष हो गेल, बहुत दुखियारी मनै हुँ एक हिसाब से। मोर थारो बिटल मोर घर में कोई बैठे फिर नहीं, कोई ऊंचा फिर नहीं करे। मोर जगह न जमीन दुई ठो लड़का मोर छोट छोट है, छो लड़का एक ठो छाई थारो घर गए गिल, एक ठो छाई भोज पाछे करनू। अब वकर समस्या मोर बहुत समस्या रहे है, बहुत समस्या। मैं कैसे के बचनू, कैसे के तरनू, कह के मोर बहुत दुख महीन लागल हेरो मोर एक बाबू। मैं मरे फिर नहीं सीखनू अपन बच्चन देख के, ये इत उत बोक के मैं अपन लड़कन हुरकैनू बढ़ेनू तब वहीन को खुवेनू पिवेनू। तो वही हुरकल आता है तो ये अब महीन है ठीक ऊंचा कर ले आता है ना, डेट है मैंने खाने पीने सब ही बताई। अब थोड़ा मजा पा
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले सभापतिले केन्द्रीय समितिमा मनोनित गर्न पाउने संख्या बढ़ाएर विधान संशोधनको तयारी गरेको छ। महामन्त्री विपिन आचार्य नेतृत्वमा रहेको विधान मस्यौदा समितिले प्रस्ताव गरेको संख्याभन्दा बढ़ी हुने गरी केन्द्रीय समितिमा सभापतिले मनोनित गर्ने सदस्य संख्या थप गर्ने गरी सचिवालय बैठकमा छलफल भएको छ। विधानको चौथो संशोधनका लागि गठित मस्यौदा समितिले 136 सदस्यीय केन्द्रीय समिति बनाउने गरी मस्यौदा तयार गरेको थियो। आचार्य नेतृत्वको पाँच सदस्यीय समितिमा नेताहरू गणेश पराजुली, प्रकाश चन्द्र परियार, डाक्टर चन्दा कार्की र सुशान्त वैदिक सदस्य हुनुहुन्छ। बिहिबार बसेको सचिवालय बैठकले मस्यौदा समितिको प्रस्ताव गरेभन्दा बढ़ने गरी केन्द्रीय समितिको संख्या थप्ने निर्णय लिएको हो। केन्द्रीय समितिमा सभापतिले मनोनित गर्ने संख्या उल्लेख्य रूपमा बढ़ाएको छ। महामन्त्री कविन्द्र बुडला कोटीका अनुसार राज्यसभाको केन्द्रीय समिति 151 सदस्यीय हुनेछ। सभापतिले 50 केन्द्रीय सदस्य मनोनित गर्न सक्ने गरी व्यवस्था गरिएको छ। संशोधन हुनुअघि 22 केन्द्रीय सदस्यमा मात्रै सभापतिलाई मनोनित गर्ने अधिकार थियो। र राष्ट्रिय सभाबाट चारवटा अध्यादेश स्वीकृत भएका छन्। शुक्रबार बसेको बैठकमा सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश, सम्पत्ति शुद्धिकरण निवारण अध्यादेश, सहकारी अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृतिका लागि प्रस्तुत भएको थियो, जसलाई सभाले स्वीकृत गरेको हो। यसअघि हिजै प्रतिनिधि सभाले पनि चारवटा अध्यादेश स्वीकृत गरेको थियो। राष्ट्रिय सभामा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति छैन, तथापि सरकारले ल्याएका अध्यादेशलाई स्वीकृत गरेर अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला गरिदिएको छ। सरकारले संघीय संसदको चालू अधिवेशन शुरू हुनु अगाडि 8 अध्यादेश लिएको थियो। ती अध्यादेशहरू अधिवेशन शुरू भएकै दिन गत 28 वैशाखमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा पेश भएका थिए। यसमध्ये 4 अध्यादेश मात्रै शुक्रबार राष्ट्रिय सभा र प्रतिनिधि सभाले स्वीकृत गरिदिएका हुन्। यसै समाचारसँगै खोजखबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। जानकी गाउँपालिकाको बजेट 1,12,00,000, प्रशासनिक भवन र खानेपानी निर्माण प्राथमिकतामा। कक्षा 12 को नतीजा सार्वजनिक। धनगढ़ी का आकाश देश में उत्कृष्ट, टीकापुर का हेमंत साउदे ल्याए 3.88 जीपीए। विश्व शिखर खेल सचेतना दिवस के अवसर में टीकापुर में सरकारवालासंग अंतरक्रिया। बैतड़ी में यात्रुवाहक बस दुर्घटना हुँदा एकजना को मृत्यु, 10 घाइते। टीकापुर नगरपालिका 4 नंबर वड़ा ने सिंचाई सुविधा का लगी 9 किसान सानो ट्यूबवेल वितरण। हवस् त अहिलेलाई खोजखबर यति नै। प्राविधिक मित्र आकाशलाई धन्यवाद दिँदै अहिलेको खोजखबरबाट म यकिन्द्र तिमिल सेना बिदा हुन्छु। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
9: कानून कलिक भ्रष्टाचार रोक नै सकी, जबसम्म हाम्रे सक्कु भ्रष्टाचार विरोधी नै हुइबी, भ्रष्टाचार करुया मनै नखुल्के विरोध गरी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करकलाक, सबको जाने सहयोग करी।
10: अख्तियार दुरूपयोग अनुसन्धान आयोग के कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
11: तपाईको फोन आउने बित्तिकै म दौडेर आएकी। खै भाउजू कता हुनुहुन्छ?
12: त्यहाँ फलैचामा सुतेकी छिन् बहिनी, हिँड्नुहोस् न उतै। हजुर कहाँनिर टोके तपाईँलाई घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ तर पनि टोक्नु भ्याएछ है तपाईँलाई
13: यहाँ कुर्कुचानीले टोकेको हो नानी उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ कति बेरमा पो आइपुग्ने हो
12: नआतिनुहोस् है भाउजू हामी छौँ तपाईँलाई केही हुँदैन बरु खुट्टालाई नहल्लाउनुहोस् र नरेस्तै एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ
14: यति बेला त खालि कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी
12: हो तपाईँले ठिक भन्नुभयो चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन
15: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ टम्म कसिएको कपडा गरगहना घडी पेटी औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस् बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन् यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ
16: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
17: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
18: ए रोक रोक रोक
19: के भयो किन कराएको यस्तो
18: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
20: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
18: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
21: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 हास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmcticapur@gmail.com।
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
5: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
4: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
5: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
4: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
5: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
6: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147979, 9824625232। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678225।
7: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
8: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्यासकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
7: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
8: शिखर इन्स्योरेन्सको सहकार्यमा
7: अस्पताल खर्च सहाराले गर्छ।
8: ई सेवा सबै सधैँ सँगै।

0: भर पर्दो हो सही जानकारी प्राप्त कर ओ लंघक सर्पदंश उपचार केन्द्र कहाँ बाकै छ पत्ता लगाए लाग आधिकारिक वेब पेज www.snakebitenepal.org मा हेर सिद्धिथा
1: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584 89213, इमेल ocmcTikapur@gmail.com।

0: आइगई क्या? आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ नि त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हरे।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 6 गते, 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: ए रुक रुक रुक,
4: के भयो, किन कराएको यस्तो?
3: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे,
5: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
4: हो र?
3: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
6: ओहो, आजै यो सुपर भ्यालू प्याक एस्पेक्ट 1-3 हास डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा
3: यही असार 13 गते दोस्रो शनिबारका दिन।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान MBBS MD न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण को उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ ECG र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर FM को नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।

0: टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वड़ नम्बर एक असार छ गते एकतानगर कार्य समितिको भवन, वड़ नम्बर दुई असार सात गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वड़ नम्बर एक असार आठ गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर तीन असार नौ गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर एक असार दस गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 6 गते, 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर एकमा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
2: ए रुक रुक रुक,
3: के भयो, किन कराएको यस्तो?
2: दाई यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड रे।
4: इन्सेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र।
2: हो नि, इन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड।
5: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एन्सेल एप मगाई लिनुहोस्। एन्सेल नेपालकै लागि।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।

0: सर्पदंश अथवा सर्पको टोकाईबाट बच्न र सर्पको टोकाईबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति बारे आम संचार अन्तरक्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देश।
1: नमस्कार। सर्पदंशबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति विरूद्ध जनचेतना जगाउने उद्देश्य राखेको अन्तरक्रियात्मक रेडियो कार्यक्रम लहर जीवन सन्देशमा तपाईलाई स्वागत छ। म अचला
2: र म उपेन्द्र। कार्यक्रम लहर जीवन सन्देशको यो दोस्रो भाग। आज हामी सर्पको डसाईबाट बच्नका लागि आफ्नो घर वरिपरि सरसफाई गर्नुको महत्व किन छ यसै विषयमा संवाद गर्दैछौ।
1: सर्पको डसाईबाट बच्न आफ्नो घर वरिपरि सरसफाई गर्नुको महत्व किन छ र कसरी सरसफाई गर्न सकिन्छ भन्ने बारेमा हामीलाई सर्पदंश विज्ञ डाक्टर चामुन प्रसाद सिंहले जानकारी दिनुहुनेछ।
3: हाम्रो घरको वरिपरि अलिकति सकिन्छ भने अलिक चिप्लै बनाऊ, चिप्लोमा सर्पहरू त्यति जाँदैन, उक्लिँदैन, हिँड्न पनि सर्पलाई चिप्लोमा गाह्रो हुन्छ, होइन, उनीहरू जान पनि खोज्दैन। उज्यालो भयो भने झन सर्पहरू भाग्छ उज्यालोबाट, त्यही भएर हामीले राति एउटा बत्ती बाल्ने गर्छौँ। प्राय जसो त्यस्तो ठाउँहरू छ भने बत्ती बालेर राख्यो भने सर्पहरू अलिकति लाइटबाट उज्यालोबाट टाढै भाग्न सक्छ।
2: आफ्नो घर वरिपरि सरसफाई नगर्दा वा गर्न नसक्दा हामीलाई कसरी सर्पदंशको जोखिम हुन्छ यसै विषयमा जानकारी दिने रञ्जनी र राजीवको कहानीको दोस्रो भाग पनि हामी सुन्छौं।
4: सही प्रश्न गर्नुभयो तपाईँले, किनभने नि काका हेर्नुहोस् त घर वरिपरि कति ठुल्ठूला घाँसहरू उम्रिएका छन्, झाडी हेर्नु त कति झाङ्गिएका छन्, त्यसमाथि यो फोहोर मैलाहरू पनि व्यवस्थापन गर्नुभएको छैन, अनि त सर्प आइहाल्छन् नि।
5: हो त, अनि यस्तो भएसित सर्पहरूलाई लुकेर बस्न सजिलो पनि हुने भयो, हो कि भन्नु त?
6: त्यो त हो है, सर्प लुकेर बसेको छ भनेर थाहा भएन र नजिकै गयो भने त डस्ने नै भयो नि है।
1: चलन चल्तीको बोलीमा सर्पको टोकाई भनेर धेरै प्रयोग भए तापनि सर्पको टोकाईलाई सर्पदंश भन्ने गरिन्छ। चलन चल्तीको बोलीमा सर्पको टोकाई भनिए पनि हामी कार्यक्रम जीवन सन्देशमा यसलाई सर्पको डसाई र सर्पदंश भनी सम्बोधन गर्छौ।
2: सर्पका धेरै जसो प्रजातिहरू मानिसलाई हानि नगर्ने खालका नै हुन्छन्। थुप्रै सर्पका प्रजातिमा बिल्कुलै विष हुँदैन। तिनले या त आहारालाई आफ्नो शरीरले बेरेर श्वास अवरोध गरेर मार्दछन् वा आहारालाई जमिनमा थिचेर मार्दछन् वा जिउँदै निलिदिन्छन्। केही सर्पका प्रजातिले मुखमा भएको विशेष खाले ग्रन्थीबाट रस निकाल्छन् र यसले आहारालाई लठ्याउने, मार्ने र पाचन गर्नमा मद्दत पुर्याउँदछ।
1: सर्पहरू न्यानो र सुक्खा ठाउँमा बस्न मन पराउँछन्। वर्षायामको समयमा आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्। मुसा, लोखर्के, कुखुरा जस्ता आहारका खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्।
2: वर्षायाम अर्थात सर्प बाहिर निस्किने मौसममा आफ्नो घर वरिपरि सरसफाई गर्दा सर्पदंशबाट बच्न सकिन्छ। आफ्नो घर वरिपरि भएका अग्ला घाँस काटेर फोहोर मैला व्यवस्थापन गरेर सर्पको डसाईबाट बच्न सकिन्छ। याद राख्नुहोस्, सर्पहरू यस्तै अग्ला घाँस, फोहोर मैला भएका ठाउँ तथा आहाराको खोजीमा अन्न भण्डारण गरिएका स्थानहरूमा लुकेर बसेका हुन सक्छन्।
1: आफ्नो घर वरिपरिको सरसफाईको महत्वका विषयमा सहभागी श्रोताहरूको प्रतिक्रिया सुनौ। हामीले विभिन्न जिल्लाका केही श्रोता सहभागीलाई मनसुन वा वर्षायाममा आफ्नो घर वरिपरि कति पटक सरसफाई गर्नुहुन्छ र किन भनेर सोधेका छौं।
7: म सरिन सिंह चौधरी, घर कपिल वस्तु। अब वर्षा सुरु हुने बेलामा चाहिँ सर्पहरू निस्किन्छन् भन्ने तराईमा बस्दाखेरिकै अलि ज्ञानले हो। बर्खा अगाडि चाहिँ अलिअलि झाड उम्रेछन् भने घर वरिपरि चाहिँ जम्मै काटछाट गरिन्छ। बेला मौकामा अलि झाडी देखियो भने त्यो चाहिँ सफा चाहिँ गरिन्छ। ल भनौँ न, गन्ने नै हो भने महिनाको एकचोटि चाहिँ सरसफाई चाहिँ गरिन्छ।
8: मेरो नाम सुरेश गुप्ता, घरदाङ उपमहानगरपालिका, वार्ड नम्बर 1। बर्सातको समयमा सर्प बढी निस्किने भएको हुनाले झार जंगलहरू काट्ने, सफा गर्ने, अनि आफ्नो घर वरिपरि जुन माटोहरू हुन्छ त्यो माटोहरूलाई समाउने, अनि प्वालहरू हुन्छ त्यो प्वालहरू टाल्ने, त्यस्तो गर्दाखेरि तपाईँलाई अलिकति धेरै राम्रो हुन्छ अनि सर्पदंशबाट पनि बच्न सक्नुहुन्छ।
9: हेलो, मेरो नाम श्रेया गुप्ता हो अनि म दाङमा बस्ने हो, तर अहिले चाहिँ करेन्टली काठमाडौँमा बसिरहेको छु। अनि पछि सर्पहरू आउने बेलामा चाहिँ अब दुलोहरू नहोस् सर्प बस्ने भनेर त्यो धेरै ध्यान राखिरहन्छौँ हामीले। त्यही दुलो छ भने पनि टालिदिन्छौँ हामीले, अनि सर्प बस्नु पाउँदैन त्यसरी। अनि कहिलेकाहीँ त साँच छानामुनि पनि लुकेर बसिरहेको हुन्छ, त्यही सुत्ने बेलातिर हामी त्यो पनि चेक गर्छौँ कि छानामुनि छ कि छैन भनेर।
10: दिग्विजय मिश्र, कपिल वस्तु। अब यो पानी परेको बेलामा अलि झाडीहरू पनि धेरै हुन्छ, घरको वरिपरि घाँसहरू उम्रिन्छ, त्यसैले त्यति बेला अलि बढ़ी सरसफाई गर्नुपर्छ। सामान्य रूपमा अब 15 दिनमा पनि सरसफाई गरिन्छ, 15 दिन एक महिनामा। त्यसले गर्दा चाहिँ सर्पहरू त्यहाँ बस्न नपाओस्, झाडी भएपछि सर्पहरू त्यहाँ बस्छन्, त्यसैले झाडी सफा गरिराख्यो भने सर्पहरू त्यहाँ बस्न पाउँदैन। अब कहिले कहीँ त्यो खोला र अथवा बाघ बगैँचाको छेउछाउबाट सर्पहरू आउँछन्, तर झाडी भएन भने सर्प अर्कोतिर गइहाल्छ, झाडी भयो भने त्यहाँ बस्छन्, त्यसैले हामी प्रायः जसो सरसफाई गर्छौं।
11: मेरो नाम सुनिल कुमार सिंह, मेरो घर महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाको वार्ड नम्बर 5 हो। घर वरिपरि सरसफाई गर्ने भनेको चाहिँ अब सर्पको लागि मात्र होइन कि अन्य स्वास्थ्यको हिसाबले पनि सरसफाई गर्नुपर्छ होइन। प्रायः चाहिँ म आफ्नो घरको वरिपरि सरसफाई गर्नेको यसो बिहान र बेलुका हो होइन, अलिकता फोहोर देखिया छन् भने दिउँसोतिर पनि सरसफाई गरिन्छ होइन। र सर्पहरू चाहिँ अब सर्पबाट जोगिनलाई चाहिँ अब तपाईँको प्रायः त्यो घरको छेउछाउमा साना सानो खाल्डाखुल्डीहरू छ भने त्यो खाल्डाखुल्डीहरू चाहिँ त्यो पुर्ने होइन, अनि यो झाडीहरू छ भने साना साना चाहिँ त्यो भुटेन टाइपका रुखहरू छ भने त्यो जुन भुटेनहरू त्यो जुन रुखमा चाहिँ सर्पहरूको बास सुरक्षित मानेर उनीहरूले बसिरहेको हुन्छ, त्यस्ता रुखहरू पनि साना साना रुखहरू पनि काट्ने सरसफाई गर्ने होइन।
12: हेलो, मेरो नाम सुदामा गुप्ता, म दाङ देउखुरीमा बस्छु। सर्प निक्लिने समयमा हामीहरू धेरै किनभने घरमा बालबच्चाहरू हुन्छ त्यसै कारणले हामी बढी ध्यान दिन्छौँ, अरू बेला त्यति ध्यान नदिए पनि यो सर्प निस्किने समयमा हामी धेरै ध्यान दिन्छौँ किनभने अब धानहरू ल्याएर राखिएको हुन्छ, बोराहरू हुन्छ, सर्पहरू लुक्ने ठाउँ भनेको अलिकता अल्टर ठाउँमा गएर रुक्छ उनीहरू, कोप्चोमा अनि त्यस्तो जहाँ पुवाल जस्तो हुन्छ त्यहाँ गएर लुक्ने भएको हुनाले हामीहरू सरसफाई गर्दाखेरि हप्तामा एकचोटि सामानहरू यताबाट उता सारेर अनि त्यो सर्प बस्ने जस्तो ठाउँ नहोस् भनेर त्यस कुरामा हामी बढी ध्यान दिन्छौँ।
2: हामीले भर्खरै सुन्यौं आफ्नो घर वरिपरिको सरसफाईको महत्वको बारेमा हाम्रा श्रोता सहभागीको विचार। उहाँहरू मध्ये केहीले महिनामा कम्तीमा एकपल्ट र केहीले 15 दिनमा घर वरिपरि सरसफाई गर्ने गरेको बताउनु भएको छ। त्यस्तै घर वरिपरिको फोहोर व्यवस्थापन गर्ने गरेको, घरका प्वालहरू तथा जमिनका दुलोहरू थुन्ने गरेको कुरा पनि बताउनुभयो।
1: वर्षा याममै हाम्रो घर वरपर घाँसहरू पलाएर झाडी बन्न सक्छ। मकै, धान, कोदो लगायतका अन्न बालीहरूले पनि घर वरपर झाडीको रूप लिएका हुन्छन्। सर्पहरू अग्लो घाँस, फोहोरको थुप्रो, कसिंगर र दाउराका खात आदिमा लुकेर बसेका हुन सक्छन्।
2: अर्को कुरा, हामीले खाद्यान्न भण्डारण गरेका ठाउँहरूमा मुसा, लोखर्के आदि लुकेर बसेका हुन सक्छन्। त्यस्ता ठाउँहरूमा आहार सजिलै पाइन सक्ने भएकोले सर्पहरू पनि अन्न भण्डारमा आकर्षित हुन्छन्। हामीले अन्न वा खाद्यान्न भण्डारण गर्दा मुसा, लोखर्के तथा चराहरूले सजिलै नभेट्ने गरी भण्डारण गर्नुपर्छ।
1: सर्पको डसाईबाट बस्न आफ्नो घर वरिपरि सरसफाई गर्नुको महत्व किन छ र कसरी सरसफाई गर्न सकिन्छ भन्ने विषयमा मधेस प्रदेश जनकपुर प्रादेशिक अस्पतालमा सेवारत डाक्टर जामन प्रसाद सिंहसँग कुराकानी गरेका छौं।
2: नेपालमा विषालु सर्पहरू छन् र सर्पहरू आफैमा एउटा प्राकृतिक जीवहरू हुन् र त्यसपछिबाट यसको जैविक विविधतामा यसको आफ्नो स्थान छ, तर यसले गर्दा खास गरी भित्री मधेस, तराई र केही पहाड़ी क्षेत्रमा समेत र अहिले अलि उच्च पहाड़ी क्षेत्रमा समेत सर्पदंशको घटनाहरूले हामीका केही त्यस्तो तथ्य तथ्याङ्क छ यसका दसाई अथवा यसका क्षतिको बारेमा।
3: सर्पदंशको बारेमा हाम्रो देशमा अत्यन्त धेरै पीड़ित देश नै हो, अरू देशहरूको तुलनामा पनि हामी ट्रपिकल रिजन भन्नाले गर्मी क्षेत्रमा पर्छौं र घना बस्ती हाम्रो लगभग देशको आधा जनताहरू मध्य पहाड़ीदेखि लिएर तराईसम्मको सबै हेर्ने हो भने घना बस्ती र देशको लगभग 2/3 जनता चाहिँ हामी ट्रपिकल रिजन पहाड़ी एरिया भए पनि गर्मी क्षेत्र नै छ र हामी त्यो क्षेत्रमा बस्छौँ र त्यो क्षेत्रमा सर्पको टोकाई चाहिँ अत्यधिक धेरै नै छ। वास्तवमा 50-60 हजारको हारिमा सर्पदंश भएको हजारको सार्थक कुरा हो र मृत्यु पनि 3-4 हजारको हाराहारीमा भएकै छ। पछिल्लो चरणमा अब क्रिटिकल केयरहरूको एक्सपेन्सन बढेको छ चारैतिर। कोविड पश्चात चाहिँ भेन्टिलेटरको सर्भिस हामी कहाँ लगभग सबै प्रदेशहरूमा छ, जनताको पहुँचमा पनि छ, अत्यन्त व्यस्त हुन्छ तर कसै कसै गरी पाइरहेका छन्। तर यसमा सबैभन्दा ठूलो चुनौती के भएको छ भने लगभग 80% मृत्यु भने अस्पताल पुग्नुभन्दा पहिला नै हुने गरेको छ।
2: घर वरिपरि समुदाय समाजमा सरसफाई गर्नु सर्पदंशबाट जोगिने उपाय हो भने यसलाई कसरी व्याख्या गरिदिनुहुन्छ?
3: हामीले प्रिभेन्सन भन्छौँ, 80% मृत्यु अस्पताल जानुभन्दा अगाडि हुन्छ भने अब हामीलाई अस्पतालको रोल 20% झर्या छ। अब यसलाई हामीले प्रिभेन्टिभमै गयौँ भने सर्पले टोक्दैन टोकोस् त्यो बाटो गयौँ भने यसले मृत्यु कम हुने भयो। अनि त्यसको प्रिभेन्टिभ उपायहरूमध्ये सबैभन्दा प्रभावकारी उपाय भनेको आफ्नो घरको वरिपरि अब धेरै हामी कहाँ चाहिँ गाउँघरतिर दाउरा बाल्ने अनि गाईको गोबरहरू सुकाएर गुइठाहरू बनाएको हुन्छ, गुइठा घर हुन्छ। प्राय जसो हेर्नुभयो भने घरको बनावट हाम्रो समाजको बनावट हेर्नु हो भने भान्सासँगै टाँसिएको घरमा चाहिँ गुइठा घर अथवा जर्ना घर हाम्रो मधेसमा भन्छ, दाउरा राख्ने घर हुँदो रहेछ। अनि त्यो घरमा भुसहरू हुन्छ, गहुँको भुस, धानको परालहरूबाट पनि बनेको केही भुसहरू हुन्छ, प्राय गहुँको भुस र रहर खेती सकिएपछि त्यसलाई पनि दाउराको रूपमा बाल्छन्। अनि त्यसको जराहरू अनि बोटहरू त्यहाँ सुकाएर राखेको हुन्छ, अनि तिनीहरू नै सर्पको बास स्थान हो त्यो। अनि फेरि राति ल्याउन जाने, आज खाना पकाउनु छ भने त आजै दिउँसै निकाल्नु पर्यो नि, दिउँसा त उज्यालो हुन्छ, हेर्न सकिन्छ। अनि त्यति बेला रातिको लागि दाउरा निकाल्ने अनि आफ्नो भान्साघरमा राख्ने हो भने त्यहाँ छिर्नु परेन। सकेसम्म यस्ता घरहरू अलिकति पर बनाए हुन्छ, हाम्रो भान्सामा बच्चा बच्चीहरू पहुँच हुने ठाउँभन्दा अलिकति पर यदि त्यस्ता दाउराहरूको घर बनायो, गुइठाहरू घर बनायो भने सर्प हाम्रो नजिकमा आउन सक्दैन। अनि अर्को कुरा चाहिँ सरसफाई कम्तीमा हाम्रो घरको वरिपरि अलिकति सकिन्छ भने अलिक चिप्लै बनाऊ, चिप्लोमा सर्पहरू त्यति जाँदैन, उक्लिँदैन, हिँड्न पनि सर्पलाई चिप्लोमा गाह्रो हुन्छ, होइन, उनीहरू जान पनि खोज्दैन। उज्यालो भयो भने झन सर्पहरू भाग्छ उज्यालोबाट, त्यही भएर हामीले राति एउटा बत्ती बाल्ने गर्छौँ। प्रायः जसो त्यस्तो ठाउँहरू छ भने बत्ती बालेर राख्यो भने सर्पहरू अलिकति लाइटबाट उज्यालोबाट टाढै भाग्न खोज्छ। र दोस्रो अर्को कुरा के छ भने सरसफाईको त महत्वपूर्ण नै छ, जन्जाल लगाएर राख्नुभन्दा त्यो सफा सुग्घर छ भने खाटमुनि सबै सामानहरू राख्ने अनि हेर्दै नहेर्ने, खाटमुनि के छ भनेर हामी फेरि नै हेर्ने, सारा सामान खाटमुनि राखेपछि त्यहाँ के छ भनेर हेर्न सकिँदैन, सफा पनि गर्न सकिँदैन, कति दिनदेखि कहिलेदेखि सर्प आयो थाहा पनि हुँदैन। अनि हामी राति सुत्या बेलामा राति ओर्लिने बेलामा खुट्टै पर्छ, होइन, त्यसमा भन्यो। अनि अर्को ढोकाहरू अब पुरानो हुँदै जाँदाखेरि कुनै कुनै ठाउँमा पाल छुट्छ के, अनि त्यो ढोकाको पालबाट पुरै ढोका लाग्दैन, ढोका लागे पनि तल चाहिँ अलिकति पाल हुन्छ, उग्रिने हुन्छ, अनि त्यहाँबाट सर्पहरू छिरिरहेको हुन्छ। अनि अर्को माथि छत त छनै छ, छाना प्रायः जस्तो फुसको छाना हुन्छ, हाम्रो गाउँतिर खपडाको घर हुन्छ, एस्बेस्टस अथवा आजकल जुन यूपीभीएस भन्छौ तिनीहरूले बनाएको घरहरू छ भने त्यो माथिबाट आउनेलाई ताल दिनुपर्छ। ताल दियो भने के हुन्छ भने माटोले तालिदिए पनि हुन्छ, सर्पले आफै पाल बनाउँदैन, मुसाले पाल बनाउँछ र त्यो मुसाको पालबाट सर्प छिर्ने हो। त्यही भएर माटोले नै टाल्ने हो हामीले, त्यो घरको पर्खाल र खपडाको मुनि जुन ग्याप हुन्छ त्यो ग्यापमा गिलो माटो लगेर सबै टालिदिने हो भने त्यहाँबाट सर्प आउँदैन। अनि हामीले मुसा त हैरान खेलाएकै छ हरेक ठाउँमा, अनि मुसाले दिनु पाल पार्छ, अनि हामीले हप्ताको एकचोटि यसो घर कुराकुमा हेर्ने अन्त लठी लिएर हामी गाउँतिर मलाई अझै पनि याद छ बुवाहरूले गर्नुहुन्थ्यो, लठी लिएर यसरी हान्नुहुन्थ्यो अनि हानेर कहाँ पाल परेछ अनि त्यहाँ माटोहरू पुर्दिनुहुन्थ्यो, अनि त्यो पनि गर्दा हुन्छ। त्यसपछि सुत्दाखेरि हामीले झुल लगाएर सुत्ने, झुल लगाएर सुत्यो भने त्यसको दोहोरो फाइदा छ नि, कालाजरबाट पनि बच्न सकिन्छ, मलेरियाबाट पनि बच्न सकिन्छ र सर्पदंशबाट पनि झुलले बचाउँदो रहेछ, किनभने राति आइ नै हालेछ घरमा कसैबाट छिरि नै हालेछ भने हामी सुतेको बेडमा चाहिँ जाँदैन। प्राय बच्चाहरूमा राति प्रायः सु करेतले राति टोक्छ, होइन, किनभने उनीहरू घरभित्र बास स्थानभित्र लुकेर बसेका हुन्छ, छानामाथि हुन्छ, अनि राति माथिबाट कहिले काहीँ खस्छ अथवा तलबाट खाटबाट पनि चढ्छन्। अनि त्यस्तो बेलामा हामीले मच्छर जाली भन्छौँ, झुल भन्छौँ, त्यो मच्छर झुल चाहिँ लगायौँ भने त्यो सर्पले पाल पार्दै भयो भने उसले बाटो क्लियर छ भने मात्रै जान्छ, उसले बाटोमा सानो अवरोध पनि भेटायो भने मोडिहाल्छ, अर्कोतिर लागिहाल्छ। अनि राति उठ्दाखेरि पनि हामीले बत्ती टर्च लाइट भन्छौँ नि, त्यो टर्च लाइट चाहिँ आफ्नो सुत्ने बेडमा राख्नुपर्छ र राति उठेर दिसा पिसाब जानु लाग्यो भने पहिला टर्च लाइट बाल्ने, बालिसकेपछि थपडी बजाउने, यसरी जोडले थपडी बजाएपछि अलिकति आवाज आयो भने तिनीहरू सतर्क हुन्छ, अलिक जान्छ। र हामीले टर्च बालेर तल खुट्टा राख्यौँ भने सर्पले लखेटेर टोक्ने नै होइन नि, सर्पको पुच्छरमा अथवा सर्पको जिउमा हाम्रो खुट्टा पर्यो अथवा कुनै काठ वस्तुहरू छ अनि त्यो कुनै कपडेहरू छ त्यसमा सर्प छ र हामीले त्यो कपडा तान्यौँ, मेरो खुट्टामा लागेको त्यो कपडा तानियो भने सर्पलाई के लाग्छ भने मलाई मार्न आयो भन्ने लाग्छ, त्यसपछि सर्पले टोक्ने हो। नत्र भने त्यो खाटै मुनिको सर्प पनि हामी ओर्लियौँ भने त्यो भाग्नै खोज्छ, हामीलाई लखेट्दैन, हामीबाट भाग्नै खोज्छ। जब उसको जिउमा के स्पर्श हुन्छ अनि मात्र सर्पले चाहिँ हामीलाई टोक्यो कि भन्ने चाहिँ उसलाई लाग्दो रहेछ, मलाई मार्छ पिट्छ भन्ने लाग्दो रहेछ, अनि त्यसपछि उसले हामीलाई टोक्दो रहेछ। त्यही भएर यी बचाइबाट बच्न सकियो भने धेरै राम्रो हुन्छ। हुन्छ. अर्को एउटा कुरा के छ भने हाम्रो तराईतिर गमबुट एउटा जुत्ता हुन्छ, त्यो जुत्ता चाहिँ लगाउने बानी गर्नुपर्छ. राति बाहिर पिसाब गर्ने पहिले टाढोसम्म त्यहाँ जानुपर्ने भयो भने त्यो बुट लगाइहाल्ने. अब बुटभित्र पनि सर्प हुन्छ है, फेरि बुटलाई पनि हामीले हेर्दा के सोच्छौँ, त्यो बुटको तल मात्रै पल्टाउँछौँ झार्छौँ अनि त्यसपछि मात्रै हामीले बुट लगायौँ भने सेफ हुन्छ. मैले त्यो बुटभित्र बिछी नै देखाएको छु, जुत्ताभित्र बिछी नै मैले कतिपटक देखाएको छु. अनि त्यही भएर चाहिँ जुत्तालाई मजाले झारेर पल्टाएर झारेर अनि त्यसलाई हेरेर अनि त्यसपछि लगायो भने चाहिँ त्यो सर्पदंशबाट बस्न एकदमै कारगर हुन्छ. कसम कदाचित बाटो हिँडिरहेको छौँ भने बाटो हिँड्दाखेरि पनि जुत्ता हुनुपर्छ, अनि लुगा पनि अब बाक्लो खालको लुगा तल लगाएको छ भने राति हिँड्दाखेरि सकेसम्म जिन्स लगाएर हिँडेको छ अथवा ट्राउजर लगाएर हिँडेको छ भने पनि अलिक प्रोटेक्टिभ हुन्छ. यिनै हुन् सर्पदंशबाट बच्ने हुने प्रयास भनेको यिनै.
2: अर्को कुरा लट्ठीले टक टक गर्नु, टर्च
3: धेरै ठुलो साथी नि. टर्च लाइट भनेको त हाम्रो साथी नै हो, त्यसलाई त साथी बनायो भने आजकल मोबाइलको जमाना आएपछि मान्छेले टर्च लाइट बाल्न छोडेका छन्. अब मोबाइलको टर्च युज गर्दा पनि भयो, त्यसमा त्यति इल्युमिनेन्स हुँदैन. जुन हाम्रो हाते टर्चमा इल्युमिनेन्स हुन्छ ब्याट्रीवाला टर्चमा, त्यसमा धेरै प्रकाश आउने हुन्छ, कडा प्रकाश हुन्छ. त्यसमा मोबाइलको टर्चहरूमा चाहिँ अलिकति सफ्ट प्रकाश हुन्छ, त्यति धेरै टिक्दा पनि टिक्दैन. अनि त्यही भएर टर्च राख्ने बानी त एकदमै जरुरी छ. र हामी बेडबाट उठ्दाखेरि पनि अब यो त तर्सिने कुरा त होइन, तर बेडबाट उठ्दाखेरि पनि हामी फेरि सुत्न गयो भने पनि आफ्नो बेडलाई टकटके हुने हेर्ने, तकिया उठाएर हेर्ने, तन्ना एकचोटि झारिदिने, अनि आफ्नो तोसकहरू जुन हुन्छ आफूले ओढ्ने जुन ब्ल्याङ्केटहरू हुन्छ कम्बलहरू त्यसलाई पनि एकपटक मजाले हावामा हल्लाउने, त्यसले गर्दाखेरि सफा पनि भयो र ढुक्क पनि भइयो. र मच्छर जालीको प्रयोग चाहिँ एकदमै गर्ने, किनभने सुतेको बेलामा संसार जो आउने त्यसैले रहेछ. त्यही भएर म पनि घर जाँदाखेरि मच्छर जाली छैन भने मलाई सुत्न एकदम डर लाग्छ. त्यो जाली चाहिँ प्रयोग गर्नुपर्छ, त्यो पनि प्रयोग गर्ने. हजुरले भनेको एकदमै राम्रो कुरा हो, त्यो टर्च लाइट र लाठी टकटकाउने भन्छ नि, त्यो लाठी टकटकायो भने पनि आवाजले पनि उनीहरू सतर्क. सर्पको अब आवाजै कानले त सुन्दैन, तर लाठी टकटकाउँदाखेरि भाइब्रेसन हुन्छ, त्यो भाइब्रेसन सर्पले धेरै टाढासम्म फिल गर्दो रहेछ. जस्तो कि हामीले काठमा यसरी टकटक गर्यो भने लगभग तपाईँ 500 मिटर टाढो पनि एउटा लामो काठ छ भने त्यो कानमा सुनिन्छ नि, त्यस्तै भुइँमा हामीले लाठी बजायो भने त्यसको भाइब्रेसन सर्पले फिल गर्दो रहेछ. त्यो चाहिँ एकदमै राम्रो कुरा हो, त्यसले गर्दा उनीहरू आफै सतर्क हुन्छ, सर्पहरू पनि सतर्क हुन्छ, त्यो बाटो छोड्छ उनीहरूको.
2: आफ्नो घर वरिपरि सरसफाई गर्नुको महत्व र सरसफाई गर्ने तरिका र ध्यान दिनुपर्ने कुराहरूका बारेमा हामी सबैलाई बुझाइदिनु भएकोमा सर्पदंश सम्बन्धी विज्ञ डाक्टर जामुन प्रसाद सिंह प्रति हामी आभारी छौ.
4: ओहो, मुसा कुदिरहेछ, हेर्नु त.
13: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि. मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ.
4: ओहो, हो त, ठ्याक्कै सम्झे. घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने.
13: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौंला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौंला, हुन्न?
4: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
13: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि.
4: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ.
14: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
15: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। यति बेला हामी रेडियो कार्यक्रम जीवन सन्देश सुनिरहेका छौ।
1: आज हामी सर्पको डसाईबाट बच्न आफ्नो घर वरिपरि सरसफाई गर्नुको महत्व किन छ र कसरी सरसफाई गर्न सकिन्छ भन्ने विषयमा कुरा गरिरहेका छौं। अहिलेसम्म हामीले श्रोता सहभागीको विचार र सर्पदंश सम्बन्धीका विज्ञ डाक्टर जामुन प्रसाद सिंहसँगको कुराकानी सुन्यौं।
2: यति बेला भने रञ्जनी र राजीवको कहानीको दोस्रो खण्ड सुन्ने बेला भएको छ। सर्पदंश सम्बन्धी जनचेतना फैलाउने अभियानमा सक्रिय रञ्जनी र राजीवले पहिलो भागमा फेसबुक लाइभ मार्फत नेपालमा पाइने विषालु सर्पहरू र सर्पहरू सक्रिय हुने समयका बारेमा जानकारी गराएका थिए।
1: फेसबुक लाइभ सकिए लगत्तै राजीवको मोबाइलमा नथुकाकाको घरमा सर्प देखिएको म्यासेज अर्थात सन्देश आएको थियो। राजीवको छिमेकी नथुकाकाको घरमा सर्प आउनुको कारण राजीव र रञ्जनीले पत्ता लगाउलान् कि लगाउँदैनन्, नागेशले नथुकाकाकोमा गएर के गर्छन् अनि नथुकाकाको घरमा अहिले के हुँदैछ थाहा पाउन अब हामी पनि लागौं।

0: यो लट्ठीले ठोकठाक गरेपछि हल्लिन्छ नि यो ज्यादै ज्यादो हुन्छ जति चलाए नि थाहा नपाएको चाहिँ गरेर बस्छ ए ए ए अरे यहाँ पो छौ तिमी ल बाहिर आऊ त ल ए होइन यता आइज न यता ल ल ल ल ल हेर्नुहोस् है ल ल निस्क्यो यो करे सर पनि निस्क्यो ल हेर्नुहोस् हेर्नुहोस् हेर्नुहोस् ल ल ल अरे ल ओहो राजिका रञ्जनी गच्छको टाइममै आएछ त तिमीहरू अहिले भर्खरै ठ्याक्कै यो परे सर्पलाई यो दाउराको टाङबाटै निकालेको
1: ए हो र नागेश राम्रै समात है न त टोक्ला नि फेरि
0: यो नागेशलाई सर्पले टोक्दैन नि रञ्जनी सर्प त मेरो दोस्त पो हो त है करे दोस्त
2: यो नागेशको चाहिँ जिस्किन बारे कहिले नजरे भयो
0: के गर्ने त राजीव दोस्त अब एक बारको जुनी हो हाँसी खुसी त जिउने हो ल तिमीहरू बस्दै गर म यो करे सर्पलाई गाउँबाट टाढा लगेर छोडिदिन्छु
3: हुन्न कहाँ छोड्ने कुरा गरेको नागेश यसलाई त मार्नुपर्छ नत्र अरूलाई डस्न सक्छ यसले
0: कहाँ मार्ने कुरा गर्नुभएको नत्सु काका अब उसको पनि त जिउने अधिकार छ नि जसरी हाम्रो जिउने अधिकार छ उसको पनि छ नि हुन्न मार्न ल म यसलाई अलिक परे गएर छोडेर आउँछु
1: हो नि नथु काका नागेशले भनेको कुरा एकदमै सही हो फेरि सर्पले त तपाईँ हामीलाई फाइदा गर्ने त हो नि
3: कसरी फाइदा गर्छ र
2: अब कसरी हुनु नि काका तपाईँ खेतीपाती गर्नुहुन्छ अनि बाली नालीको नोक्सानी कसले गर्छ भन्नु त मुसाले होइन
1: ओ जुनै सर्पहरूले मुसा खाइदिनाले तपाईँको बाली नाली जोगिएन भन्नु त फेरि सर्पले त आफूलाई खतरा महसुस भयो भने मात्रै डस्ने त हो नि नत्र कहाँ डस्छ र
2: त्यही त त्यही भएर यो कारणले गर्दा पनि सर्पलाई मार्नुहुन्न क्या
3: ए
2: रञ्जनी हेर त नथु काकाको घर वरिपरि कति धेरै झाडीहरू अग्ला घाँसहरू अनि कसिङ्गर नै कसिङ्गर
1: त्यही त है राजीव यही कारणले गर्दा पनि सर्प आएको होला काकाको घरमा होइन त
2: हो नि त्यही भएर यो फोहोर मैलालाई व्यवस्थापन गर्नु पर्यो अनि यी झाडीहरूलाई पनि काट्नु पर्यो क्या उखेल्नु पर्यो भनेर सम्झौ क्या हामी उहाँलाई
1: हुन्छ राजीव नथु काका यता सुन्नु त
4: हजुर रञ्जनी नानी भन्नु न
1: काका अघि त्यो करेत सर्प यहाँ किन आएको थाहा छ तपाईँलाई
4: थाहा छैन
1: किनभने नि काका अहिले वर्षायामको समय छ अनि वर्षायामको समयमा सर्पहरू सुक्खा ठाउँमा बस्न मन पराउँछन् यस मौसममा आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्
2: र आहार खोज्ने क्रममा जस्तै कि मुसा कुखुरा जस्ता खानाको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्
4: ए तर मेरै घर वरिपरि चाहिँ किन आएको होला त
1: हो सही प्रश्न गर्नुभयो तपाईँले किनभने नि काका हेर्नुहोस् त घर वरिपरि कति ठुल्ठुला घाँसहरू उम्रिएका छन् झाडी हेर्नु त कति झाङ्गिएका छन् त्यसमाथि यो फोहोर मैलाहरू पनि व्यवस्थापन गर्नुभएको छैन अनि त सर्प आइहाल्छन् नि
2: हो त अनि यस्तो भएपछि त सर्पहरूलाई लुकेर बस्न सजिलो पनि हुने भयो हो किन भन्नु त
4: त्यो त हो है सर्प लुकेर बसेको छ भनेर थाहा भएन र नजिकै गयो भने त डस्ने नै भयो नि है
1: त्यही भएर आफ्नो घर वरिपरि भएका अग्ला घाँस काट्नुहोस् फोहोर मैला व्यवस्थापन गर्नुहोस् किनकि घर वरिपरि खाली र सफा राख्यौं भने सर्पले लुक्ने ठाउँ पाउँदैन र आउँदैन पनि बुझ्नुभयो
4: बुझे नानी म भोलि बिहानै यो घाँसहरू झ्याङहरू सबै काट्छु अनि फोहोर मैला पनि व्यवस्थापन गर्छु
2: हुन्छ काका अहिले चाहिँ हामी लाग्छौ पनि तर भोलि चाहिँ नबिर्सिकन सबै सफा गर्नु होला है
4: हुन्छ बाबु
1: बसे है राजीव तिम्रो बाइकको पछाडि
2: अब बसी नै सकेपछि सोधिराख्नु पर्छ र रञ्जनी
1: हो त नि है
2: ल ल जाउँ है त मैले बाइक स्टार्ट
1: हुन्छ राजीव अनि तिम्रो त्यो देब्रे हातमा भएको दुइटा खटखटै सर्पले बच्चामा टोक्दाको त होइन
2: हो नि देब्रे हातमा टोकेको थियो गोमन सर्पले अझै दाग गएको छैन
1: हो रहेछ तर तिम्रो हातको ठ्याक्कै बिचमा टोकेको भएर होला कस्तो दागले पनि सुहाएको छ
2: है अब दाग खतल सुहाउने हुने रहेछ है कति असोज हो
1: के होइन साँच्चै के भनेको के राजीव कसम होइन कसले फोन गर्यो ए वन्दनाले पो गरेको रहेछ हेलो वन्दना हजुर के रे सर्पले दिने

0: टोक्यो ए ललो नाच्यो हामी आइहाल्छौ राजीव हामी त कार्यालय जानु पर्ने भयो दिनेशलाई सपोर्ट रोकेछ
1: ए हो र हुन्छ हुन्छ उतै छौ नि त
2: नट्ठु काकाले राख्नु भएको दाउराको चाङमा करेत सर्प लुकेको रहेछ हामीले पराल सुकेको घाँस दाउरा आदि राख्दा सकेसम्म घरभन्दा केही पर राख्नु पर्ने कुरा रञ्जनी र राजीवले हामीलाई सिकाए सर्पलाई मार्नु हुँदैन सर्पले बाली खान आउने मुसा लोखर्के आदिलाई खाइदिएर किसानलाई सहयोग गर्ने र वातावरण सन्तुलन गर्न मदत गर्ने कुरा पनि आजको छलफलबाट हामीले सिक्यौं
3: सँगसँगै रञ्जनी र राजीवले सर्पदंशबाट बस्न घर वरिपरि भएका अग्ला घाँसहरू बेला बेलामा काटेर हटाउन फोहोरको उचित व्यवस्थापन गर्न अन्न भण्डारमा सर्पलाई आकर्षित हुन नदिन हामीले गर्नुपर्ने कुराहरू पनि सिकाएका छन् अर्को कार्यक्रममा रञ्जनी र राजीव बीचको संवादमा पनि सर्पदंश सम्बन्धी थप नयाँ जानकारी पक्कै पनि पाइएला सहभागी श्रोता आज प्रस्तुत यिनै अन्तर्वस्तु र संवादसँगै रेडियो कार्यक्रम लहर जीवन सन्देशको यस दोस्रो खण्डबाट म अचला
2: र म उपेन्द्र विदा माग्छौ अर्को खण्डमा सर्पको दसाईबाट बस्ने उपायहरूका बारेमा अरू नयाँ जानकारी लिएर आउने नै छौ
3: आजलाई विदा दिनुहोस्
2: नमस्ते
4: यस रेडियो प्रस्तुतिमा विद्वान अतिथिले बताउनु भएको उहाँको निजी विचार मानिनेछ र नेपाल सर्पदंश रोकथाम परियोजनाको तर्फबाट अभिव्यक्त भएको आधिकारिक विचार भनेर मानिनु हुँदैन
5: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाण्डु मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत
6: एसईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना
7: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी सामान्य चिकित्सा नेत्र विज्ञान डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ
6: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी CMLT कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला
7: भर्ना हुने विषयहरू
6: मेडिकल ल्याब टेक्नोलोजी CMLT
7: नेत्र विज्ञान OA
6: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म आवेदन शुल्क ₹1,000 मात्र
7: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59044 98587-80044 र 97642-31921 वेबसाइट www.mahakalishikshalaya.edu.np
8: बाबु ए बाबु काल मनीष मेडिकल में जाइस तो
9: मैं नहीं जाइस वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू
8: उहे मारे तो तुहिन वहाँ पठाई दो यहाँ हेर ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर वही से उपचार हुई तो वही तोर समस्या फेन अस्ते बा जइबे तो समाधान हुई जाए
9: ए हो दादू अपन अनुहार बिगड़ के परेशान रहूं तब तो मैं अब भी जाए
10: याद करबी मनीष मेडिकल हल टीकापुरमा प्रत्येक महिना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा मनीष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया पोटो डन्डीफोर दाँत खुजली भुटला झर्ना कपार के तालु खुल्ना डेन्ड्रफ इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठिक नै हुइल घाउ खटिरा ओ यौन दुर्बलता उपचार होइतिरहल बा। सम्पर्क मनिष मेडिकल हल अस्पताल रोड टिकापुर, फोन नम्बर 9860071024 ओ 9806477417।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: बैंकले कभैलाई कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाईलाई तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तमलाई छग्दु खोज्जा छ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरू उनीहरू विवरण मागिभर बैंकमी सोधौं सतर्क रहौं ठगी बठिए बचौं।
4: सिद्धार्थ बैंक बठियाई जनहितमी जारी सन्देश
5: सिद्धार्थ बैंक सम्बन्ध सदैभरिलाई।

बिजापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: कार्यक्रम लोक चौतारी
1: हरेक साताको शनिबार बिहान 11 बजेदेखि सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz सुन्न सक्नुहुनेछ।
0: लोकगीत गाउने सुनाउने र रमाउने कार्यक्रम लोक चौतारी
1: साथमा हुनेछु म भाग्यकुमार।
0: कार्यक्रम लोक चौतारी

0: लाउन सुन्नुहोस् न, कोही छ वरिपरि? लाउन कोही छ भने मेरो साथीले साह्रो फुलले टोक्यो।
1: के भयो बहिनी, तपाईँ कराएको हो? तपाईँ कराएको
0: हो? दाइ हो।
1: लाउन अनि यो भुइँमा को किन भुइँमा लडिरहेको?
0: सुन्नुहोस् न दाइ, हामी दुईजना जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीलाई सर्पले टोक्यो। लाउन के गर्ने हो, लाउन यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनु पाए हुन्थ्यो। लाउन दाइ के गर्ने होला, लाउन।
1: ओहो, यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्ग्रे मोटरले खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ, फोन गरिहाले। तपाईँ नातिकन साथीलाई ध्यान दिनुहोस् है।
0: हुन्छ दाइ, हुन्छ।
1: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त। यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग चौराहाको 100 मिटर पश्चिम देब्रेपट्टि छौ है हामी। मुकेश झट्टै आऊ है, सबै काम छाडेर। सुन्नुहोस् बहिनी, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टिभेनमा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनु।
0: हुन्छ दाई, कत्रो घुम्न गर्नुभयो, जाउँ छिटो जाउँ।
2: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
3: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदद गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: लुबाट कसरी बच्ने?
1: बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
0: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
1: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
0: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
1: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
0: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
1: नरम मुलायम सुतीको कपडा लगाउने।
0: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
1: र बालबालिका, वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
2: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: विशेषज्ञ मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: असार 6 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, गन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन असार 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: बुढल्ला सुन्टो कि नै वानन्दे भुवाज आगिली न अब समय एक ठो घर गहना नि हो बनैना उनेना पट्टा नि पैना त
1: अधि गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशानाटु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटा स्तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाकान छ कि कत्रा सुघर बनाकन ल बाटी
1: ए ले ले ठीक है बा चल हाली भात वट खाई आओ जायका हूँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 98684 41208 और 98486 39261।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584 89213, इमेल ocmcticapur@gmail.com।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
6: ए रोक रोक रोक, के भयो? किन कराएको यस्तो?
7: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रेट।
8: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
6: हो र?
7: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
9: अझै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: उही सबै पेपर उर्को सकिया हो
1: सकियो
0: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरी
1: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकम का अफिस जाइबर ब्लक गरी बर आयौ
0: उही बैंकमी
1: बैंकमी
0: हाँ
1: त्यही अद्दु पढ्यो
0: त्यो त अद्दु पढन्छ भ आफ्नो मोबाइल नम्बर बदल्नु वा ब्लक भएको आफ्नो बैंकलाई जानकारी दिनु पढन्छ र आफ्नो बैंक खाताको जानकारी औरका हात नि पुग्दो बठे सचेत बनौ
1: सतर्क रहौ ठगी बठै बचौ
2: सिद्धार्थ बैंक पठै जनहितमै जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
4: ला फेरि यो गाडीले धोका दिने भयो जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला टेन्सनमा भए म त अब
5: भाइलाई थाहै रहेनछ बस ट्रक टिफर जीप कार ट्रेक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि
4: ए यो टिकापुरमा पनि पाइने रहेछ कुन ठाउँमा पाइने रहेछ दिदी
5: कहाँ हुनु भाइ टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर त्यही पाइन्छ
6: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ
4: ल ल दिदीलाई धन्यवाद अब त म त्यही जान्छु
7: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्रेक्टर बस ट्रक टिफर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी
5: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28

0: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
1: डाक्टर अजय भट्ट मुटु रोग विशेषज्ञ एमडीबीएस एमडी इन्टरनल मेडिसिन डीएम कार्डियोलोजी।
2: डाक्टर आउने दिन असार 7 गते आइतबार समय बिहान 10 बजेदेखि
1: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
0: उपचार हुने समस्याहरू
1: हृदयघात हार्ट अट्याक उच्च रक्तचाप धड्कन अनियमितता मुटुमा दुखाइ वा जलन स्वास्थ्यमा गाह्रो भएको समस्या कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या हात खुट्टाहरू झमझमाउने मुटुको बाइपास सर्जरीको फलोअप एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप सुगर थाइराइड दम निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान
0: साथै मुटुको इको रगत जाँच र इसिजी पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 98216 1400 छ र 98486 39785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर जोशीपुर गाउँपालिका 2 जोशीपुर बजार कैलाली।
3: ए बा आइगई क्या आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
4: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
3: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
4: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01597021772 सम्पर्क हर्या।

0: सामाजिक सञ्जालमा गाली, धम्की, फोटो भिडियो दुरूपयोग, नक्कली आईडी बनाएर हैरानी, यी सबै महिला हिंसा हुन्।
1: अनलाइन हिंसा पनि कानून अनुसार अपराध हो। यस्तो भएमा स्क्रिनसट राखौं, प्रमाण सुरक्षित गरौं,
0: आफ्नो पासवर्ड अरूलाई शेयर नगरौं, भावनामा बगेर अरू कसैलाई आफ्नो भिडियो बनाउने वा फोटोहरू शेयर गर्ने अनुमति नदिऊ। यस्तो भएको पाइएमा प्रहरी वा साइबर ब्युरोमा उजुरी गरौं।
1: सम्मानित व्यवहार गरौं, हिंसा मुक्त डिजिटल समाज बनाऊ। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी, कैलाली।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 6 गते, 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: हेर रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरझट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: ए, भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
4: ए, त्यहाँ त्यहाँ छ नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
5: ए, एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
6: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
3: भनेदेखि सबै कुरा पाउने रहेछ।
7: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
8: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
7: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
10: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

पीआरबीटी 01300 30660 पीआरबीटी 742466 सीआरबीटी 01300 30660 पीआरबीटी 742466।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868814799, 9824625232। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678825।
6: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर, अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
7: डाक्टर अजय भट्ट, मुटु रोग विशेषज्ञ, MBBS, MD, इन्टरनल मेडिसिन, DM, कार्डियोलोजी।
8: डाक्टर आउने दिन असार 7 गते आइतबार, समय बिहान 10 बजेदेखि।
7: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
8: उपचार हुने समस्याहरू:
7: हृदयघात, हार्ट अट्याक, उच्च रक्तचाप, धड्कन अनियमितता, मुटुमा दुखै वा जलन, स्वास्थ्यमा गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
8: साथै मुटुको इको, रगत जाँच र ECG पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 9826614306 र 9846739785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर, जोशीपुर गाउँपालिका 2, जोशीपुर बजार, कैलाली।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरौला रोड टिकापुर कैलाली
5: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
6: असार 6 गते पहिलो शनिबार
5: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने चिलाउने दुख्ने घाउ दुबीको समस्या लाटो र फुस्रो दाग देखिने पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या इक्जेमा सोब्रायसिस गोलो दाग बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने चिलाउने धातु खट्ने सेतो पानी बग्ने यौन दुर्बलता शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने कपाल चिलाउने चाया पर्ने डेन्ड्रफ कपाल झर्ने रौ नजम्ने तालुको रौ झर्ने समस्या अनुहारमा चाया डन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या अनुहार खस्रो हुने फुट्ने चिरा पर्ने अनुहार बाङ्गो हुने समस्या
7: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ
6: आउने दिन असार 6 गते पहिलो शनिबार
5: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली सम्पर्क नम्बर 9868000008 र 9825637772

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

हजुर नमस्कार नमस्कार। कार्यक्रम लोक चौतारीको पर्खाईमा बसिरहनु भएका सम्पूर्ण नेपाली लोकगीत संगीतलाई मन पराउने लोकपारख मनहरू त्यसै गरी रेडियो प्रेमी मनहरूमा हरेक हप्ताको शनिबार आज पनि हामी तपाईँसँग रमाइला कुराकानी गर्न तपाईँका ती सुमधुर आवाजबाट सुरिला लोक भाका सुन्न र यताबाट तिनै नयाँ पुराना भाका सुनाउन हरेक हप्ताको शनिबार चाहिँ बिहान 11 बजेदेखि तपाईँको माझमा आज पनि हामी उपस्थित भइसकेका छौं र यतिखेर भने टेक्निकल सपोर्टमा मलाई साथ दिँदै हुनुहुन्छ हाम्रो प्राविधिक मित्र रत्नाजी भने त्यसै गरी आवाजमा म छु भाग्य कुँवर। यतिखेर तपाई सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जको यो विद्युतीय तरंग मार्फत तपाईसँग हामी हरेक हप्ताको शनिबार तरंगित हुन आउँछौ। तपाई हामीलाई इन्टरनेटबाट पनि सुन्न सक्नुहुन्छ www.samudayikradio.tikapureffm.org मार्फत देश विदेशको जुनसुकै ठाउँमा पनि हामीलाई सहज रूपमा सुन्न सक्नुहुन्छ। यो हो कार्यक्रम लोकगीत गाउने सुनाउने र रमाउने नेपाली लोकगीत संगीतको जगेर्ना गर्ने कार्यक्रम पनि हो। पक्कै पनि तपाईँलाई थाहै छ नयाँ साथी हुनुहुन्छ भने 091-5-61-255 को लाइनमा केटी साथी आउनुहोस् केटा साथी आउनुहोस् एउटा मिठो भाका तपाईँसँग गला छ कला छ भने तपाईँ त्यो आफ्नो आवाजलाई एउटा परस्पटन गर्न चाहनुहुन्छ भने कार्यक्रम लोक चौतारीमा तपाईँ सहभागिता जनाउन सक्नुहुन्छ। 091-5-61-255 को लाइनमा पुराना साथी आउनुहोस् नयाँ साथी आउनुहोस् तपाईँसँग रमाइला कुराकानी गरौंला। पक्कै पनि बिहान पखको समय छ करिब 11 बजिसक्यो। गर्मी धेरै बढ़िरहेको छ, काम गर्मी सँगसँगै कामको चटारो पनि बढ़िराखेको छ। तपाईँ के गर्दै हुनुहुन्छ, कता हुनुहुन्छ, उकाली ओह्राली भन्ज्याङ चौतारी जहाँ हुनुहुन्छ जे गराख्नु भएको छ, स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् खुशी रहनुहोस् सुखी रहनुहोस्। हामीलाई सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोस्, एउटा मिठो भाकाको साथमा आउनुहोस्। आइसकेपछि तपाईँका स्वदेशमा विदेशमा भएका साथीभाइ आफन्तजनलाई तपाईँ सम्झना पनि छोड्न सक्नुहुनेछ। यो हो कार्यक्रम लोकगीत गाउने सुनाउने र रमाउने नेपाली लोकगीत संगीतको जगेर्ना गर्ने कार्यक्रम लोक चौतारी। पक्कै पनि कोही भने अहिले खाना पनि खाँदै हुनुहुन्छ होला, कोही भने वनतिर पनि जानु भएको छ होला, कोही भने खेततिर पनि जानुभएको छ होला, किनभने आजभोलि रोपाई गर्ने सिजन पनि हो, बिउ गाड्ने सिजन पनि हो, कामको चटारो धेरै बढ़िरहेको छ, गर्मी छ, आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोस् है। गर्मी सँगसँगै काम पनि गर्नुहोस्, हुन त काम नगरेर होइन नगरी काममा के पुग्दैन खान भन् जस्तै काम पनि गर्नुपर्छ, त्यो सँगसँगै आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोस् भन्दै आउनुहोस् कार्यक्रम लोक चौतारीमा रमाइला कुराकानी गर्नेछु। तपाईँ हिमाल पहाड तराई लेगबेसी हुँदै हाम्रो स्टुडियोसम्म पुग्नुहोस्, तपाईँसँग हामी मिठा मिठा गपगाप गर्ने भन्दै आजको कार्यक्रम लोक चौतारीको शुरूमा जोड्छौं यो रमाइलो भाका। त्यसपछि भने हामी तपाईँसँग कुराकानी गर्न उपस्थित हुनेछौं। तपाईँ भने 091-5-61-255 र सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला।

हजुर, यो मिठो भाकाबाट हामीले कार्यक्रम लोक चौतारीको शुरूआत गरिसकेका छौं। यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि आउने एकमात्र कार्यक्रम हो लोक चौतारी। तपाईँ पक्कै पनि सहभागिता जनाउन सक्नुहुन्छ 091-5-61-255 लाइनमा। केटी साथी आउनुहोस्, केटा साथी आउनुहोस्, हिमाल, पहाड़, तराई, लेखबिसी हुँदै तपाईँ आउनुहोस्। तपाईँसँग हामी रमाइला कुराकानी गर्नेछौ। तपाईँको गाउँ बस्तीको हाल खबर के छ, के गर्दै हुनुहुन्छ आज भोलि, तपाईँको गाउँ घरतिर गर्मी कस्तो छ, कामको चटाहरू कस्तो छ, त्यो सम्बन्धी पनि हामी रमाइला कुराकानी गर्नेछौ। तपाईँ हामीलाई इन्टरनेटबाट पनि सुन्न सक्नुहुन्छ www.tikapurfm.org मार्फत देश विदेशको जुनसुकै ठाउँमा पनि हामीलाई सहज रूपमा सुन्न सक्नुहुन्छ। बिहानको समय छ, पक्कै पनि कोही भने यतिखेर घरमै हुनुहुन्छ होला, खाना पनि खाँदै हुनुहुन्छ होला, कोही भने गाउँघरतिर हेर्ने हो भने वनतिरबाट घरतिर पनि आउँदैनुहुन्छ होला, कोही भने गोरु गोठालो पनि जाँदै हुनुहुन्छ होला, कोही भने आफ्नो व्यापार बिजनेसतिर पनि बिजी हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ, जे गरिराख्नु भएको छ, हामीलाई सुन्दै हुनुहुन्छ भने स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, खुसी रहनुहोस्। तपाईँसँग मिठो गला छ, कला छ, तपाईँ गीत संगीतलाई, नेपाली लोकगीत संगीतलाई धेरै मन पराउनुहुन्छ। तपाईँको गला छ, कला छ भने तपाईँ पक्कै पनि तपाईँमा भएको त्यो गला र कलालाई तपाईँ कार्यक्रम लोक चौतारी मार्फत स्थान दिन चाहनुहुन्छ भने तपाईँ फोन गर्न सक्नुहुन्छ 091-5-61-255 लाइनमा। र तपाईँलाई म के जानकारी गराउन चाहन्छु भने सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट सञ्चालित कार्यक्रम लोकगीत गाउने, सुनाउने र रमाउने, नेपाली लोकगीत संगीतको जागिन्ना गर्ने कार्यक्रम लोक चौतारीलाई प्रायोजन गरेको छ टिकापुरको सिद्धार्थ चोक नजिकै रहेको एनएमयू ब्याङ्कको ठ्याक्कै तलपट्टि छ निर्मला ब्युटी पार्लरले। यदि तपाईँहरू त्यहाँ जानुभयो भने हरेक सेवा सुविधाहरू पाउन सक्नुहुन्छ। विशेष गरेर त महिला दिदी बहिनीहरूका लागि एउटा सुनौलो अवसर पनि छ। यदि तपाईँ सिप सिकौं, रोजगार बनाऊ र आफू आफैमा केही गरौं भन्ने तपाईँको लक्ष्य छ, तपाईँ ब्युटी पार्लर सम्बन्धी हरेक कामहरू सिक्न चाहनुहुन्छ भने बेसिक सँगसँगै तपाईँले डिप्लोमा कोर्स पनि सिक्न सक्नुहुन्छ। र अर्को कुरा, यदि तपाईँ विवाहको लागि दुलाहा या दुलही रानी बन्दै हुनुहुन्छ, त्यसै गरी दिदी बहिनीहरू कुनै मेला महोत्सवमा जाँदै हुनुहुन्छ, र त्यसै गरी तपाईँले जति कोसिस गर्दा पनि आफ्नो अनुहारमा सुन्दरता ल्याउन सक्नु भएको छैन, त्यसै गरी कपालदेखि हैरान हुनु भएको छ भने, त्यो कपाललाई सिलिम र सरल बनाउन चाहनुहुन्छ भने, यी सबै समस्याको समाधान गर्छ निर्मला ब्युटी पार्लरले। र तपाईँलाई शिरदेखि पाउसम्मका होइन कस्मेटिकका राम्रा राम्रा सामानहरू पनि चाहिएका छन् भने तपाईँलाई तपाईँले सहज रूपमा त्यहाँ गएर पाउन सक्नुहुन्छ। र तपाईँले जुनसुकै सामान लगे बापत र काम गरे बापत तपाईँलाई 20% छुट पनि गरिन्छ। र त्यहाँकी मेन सञ्चालिका हुनुहुन्छ निर्मला कण्डारा, र यो सेवाको मौका लिन तपाईँ नभुल्नुहोला। र तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, उकाली गर्दै हुनुहुन्छ, उराली झर्दै हुनुहुन्छ, तपाईँ जता हुनुहुन्छ, जे गरिराख्नु भएको छ, हामीलाई सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोस्। पक्कै पनि तपाईँ मिठो गाउनुहुन्छ, तपाईँ गीत संगीतलाई धेरै मन पराउनुहुन्छ, सायद नेपाली लोक गीत संगीतलाई मन नपराउने मान्छे सायद विरलै मात्रामा भेटेलान् होइन। हामीले मन पनि पराउनु पर्छ, जगेर्ना गर्नुपर्छ। हामी नेपाली हौ, नेपाली लोकगीत संगीत, नेपाली संस्कृतिको हामीले अवश्य पनि जगेर्ना गर्नुपर्छ तपाईँ हामी सबै मिलेर। त्यसैले तपाईँ मिठो गाउनुहोस्, तपाईँसँग गला छ, कला छ भने तपाईँ आउनुहोस् 091-5-61-255 लाइनमा। धेरैजना साथीहरू सुनि पनि राख्नु भएको छ होला, हामीलाई सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोस् 091-5-61-255 लाइनमा। केटी साथी आउनुहोस्, केटा साथी आउनुहोस्, तपाईँसँग हामी रमाइला कुराकानी गर्नेछौ। कार्यक्रममा आइसकेपछि भने तपाईँले पक्कै पनि मिठो भाका चाहिँ सुनाउनै पर्ने हुन्छ है, लिएर आउनुपर्ने हुन्छ। र तपाईँका देश विदेशमा भएका साथीभाइ आफन्तजनलाई सम्झना पनि छोड्न सक्नुहुनेछ भन्दै पक्कै पनि जहाँ हुनुहुन्छ, जे गरिराख्नु भएको छ, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, खुसी रहनुहोस्, सुखी रहनुहोस्। गर्मी धेरै छ होइन, टिकापुरतिरको तपाईँलाई मौसम हामीले जानकारी गराउने हो भने होइन, एकदमै गर्मी छ, धेरै गर्मी छ, के गर्ने अब, गर्मीमा पनि हामीले काम गर्नै पर्छ, आउनै पर्छ, तपाईँको माझमा यसरी तपाईँको मायाले चाहिँ हामीले आउनै पर्छ होइन, अब के गर्ने यस्तै हो। तपाईँको गाउँ बस्तीमा पनि के छ, गर्मी कस्तो छ, के छ होइन, कामको चटार के छ, त्यो सम्बन्धी हामी रमाइला कुराकानी गर्नेछौँ। तपाईँ पक्कै पनि आउनुहोस्, हिमाल, पहाड़, तराई, लेखबिसी हुँदै तपाईँ जहाँ आउनुहुन्छ त्यहीँबाट आउनुहोस्, तपाईँसँग हामी रमाइला कुराकानी गर्नेछौँ। यो स्टुडियोबाट तपाईँसँग हामी तिनै नयाँ पुराना भाका पनि तपाईँको माझमा हामी सुनाउनेछौँ। के छ रत्नाजी, कोही साथी आउनु भएको छ? पक्कै पनि आज भोलि कामको चटारो धेरै बढ़िरहेको छ भाग्यजी, काममा बिजी हुनुहुन्छ साथीहरू, गर्मी पनि धेरै छ। ठिकै छ, हामीलाई सुनिराख्नु भएको छ भने तपाईँ फोन गर्नुहोस् होइन, सुन्नु भएको छैन
भन्ने पनि हामीलाई सुनेर साथ दिनुहोस्। केही छैन, तपाईँको माझमा हामी यताबाट पनि रमाइला नयाँ पुराना भाका सुनाउनेछौँ, फेरि पनि तपाईँको माझमा जोड्छौँ है एउटा मिठो भाका। त्यसपछि पनि हामी तपाईँसँग कुराकानी गर्न उपस्थित हुनेछौँ। तपाईँ पनि सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला।

मेरी सानो कहाँ छौ एकै चोटी मुख हेर्ने धोको छ भेट जहाँ जाउँ पक्कै पनि यो पुरानो भएका चर्चित भएका गायक मेक्सन खाती तथा त्यसै गरी पूर्ण कला विशीको आवाजमा रहेको निकै मिठो भएका तपाईँको माझमा राखिसकेपछि पुनः पनि तपाईँलाई स्वागत गर्न चाहन्छु। यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि आउने एकमात्र कार्यक्रम हो लोक चौतारी। लोकगीत गाउने सुनाउने र रमाउने नेपाली लोकगीत संगीतको जगेर्ना गर्ने कार्यक्रम पनि हो। पक्कै पनि तपाईँ सहभागिता जनाउन सक्नुहुन्छ 0915 1255 को लाइनमा। केटी साथी आउनुहोस् केटा साथी आउनुहोस् तपाईँसँग हामी रमाइला कुराकानी गर्नेछु। तपाईँको गाउँ बस्तीको हाल खबर के छ, के गर्दै हुनुहुन्छ, आफ्नो कामतिर तपाईँ कहाँ हुनुहुन्छ, के गरिराख्नु भएको छ, त्यो सम्बन्धी पनि हामी रमाइला कुराकानी गर्नेछौँ। तपाईँ साथी हामीलाई अनलाइनबाट पनि सुन्न सक्नुहुन्छ www.tikapureFM.org मार्फत देश विदेशको जुनसुकै ठाउँमा पनि हामीलाई सहज रूपमा सुन्न सक्नुहुन्छ र तपाईँ त्यहाँबाट पनि सहभागिता जनाउन सक्नुहुन्छ। यस कार्यक्रमलाई प्रायोजन गरेको छ टिकापुरको सिद्धार्थ चोक नजिकै रहेको एनएमए ब्याङ्कको ठ्याक्कै तलपट्टि छ निर्मला ब्युटी पार्लरले। यदि तपाईँ पनि सिप सिकाउ रोजगार बनाउ र आफू आफैमा केही आत्मनिर्भर बनाऊ भन्ने तपाईँको उद्देश्य छ, तपाईँ ब्युटी पार्लर सम्बन्धी हरेक कामहरू सिक्न चाहनुहुन्छ, धेरैजना दिदी बहिनीहरू त्यतिकै घरमा पनि बसिराख्नु भएको छ होला होइन, तपाईँ आफूमा भएको सिप देखाउन चाहनुहुन्छ र हरेक ब्युटी पार्लर सम्बन्धी हरेक कामहरू सिक्न चाहनुहुन्छ भने तपाईँ पक्कै पनि निर्मला ब्युटी पार्लरलाई सम्झन सक्नुहुन्छ। र अर्को कुरा, यदि तपाईँ विवाहको लागि दुलाहा दुलाही रानी बन्दै हुनुहुन्छ र त्यसै गरी दिदी बहिनीहरू कुनै मेलामा उत्सवमा जाँदैनुहुन्छ, त्यसै गरी तपाईँ आफ्नो अनुहारदेखि हैरान हुनु भएको छ होइन, आफ्नो अनुहारमा भएको कालो चाया पोतो डन्डी फोर हटाउन चाहनुहुन्छ भने तपाईँ सम्झन सक्नुहुन्छ र तपाईँ आफ्नो कपाललाई सिलिम र सरल बनाउन चाहनुहुन्छ भने पनि पक्कै पनि तपाईँ त्यहाँ चाहिँ तपाईँ सम्पर्क गर्न सक्नुहुन्छ। त्यहाँकी मेन सञ्चालिका हुनुहुन्छ निर्मला कडारा, तपाईँलाई त्यहाँ शिरदेखि पाउसम्मका एकदमै राम्रा राम्रा क्वालिटीका सामानहरू पनि पाइन्छन् होइन, कस्मेटिकका तपाईँले चाहिँ जुनसुकै काम गरे बापत सामान लगे बापत तपाईँलाई चाहिँ 50% छुट पनि दिएको छ। र त्यहाँकी मेन सञ्चालिका हुनुहुन्छ निर्मला कडारा, तपाईँ यो सेवाको मौका लिन नभुल्नुहोला भन्दै जुन टिकापुरको सिद्धार्थ चोक नजिकै रहेको एनएमई ब्याङ्कको ठ्याक्कै तलपट्टि छ एकचोटि अवश्य पनि सेवाको मौका लिनुहोला भन्दै फेरि पनि तपाईँको माझमा के छ रत्नाजी, कोही साथी आउनु भएको छ? कोही साथी आउनु भएको छैन, आज चाहिँ सबै साथीहरू काममा बिजी हुनुहुन्छ होला है भाग्यजी। अब ठिकै छ, आउनु भएछ भने ठिकै छ, नभए यताबाट रमाइला रमाइला गीत बजाएर चाहिँ हाम्रो साथीहरू काम पनि गर्दै हुनुहुन्छ होला, लेकौल पनि धाउँदै हुनुहुन्छ होला, मिठा नयाँ पुराना भाका सुनाएर चाहिँ हाम्रो साथीहरूलाई चाहिँ मनोरञ्जन दिउँला भन्दै हुनुहुन्छ। ठिकै छ, तपाईँ आउनु भएछ भने हामी तपाईँसँग रमाइला कुराकानी गर्नेछौँ, तपाईँका ती सुमधुर आवाजबाट सुरिला लोक भाका सुन्नेछौँ, पुराना नयाँ भाका सुन्नेछौँ। र यदि आउनु भएन भने ठिकै छ, तपाईँलाई यताबाट त्यति नयाँ पुराना भाका सुनाएर हामी मनोरञ्जन दिलाउनेछु भन्ने तपाईँको माझमा छु। तपाईँ हामीलाई इन्टरनेटबाट पनि सुन्न सक्नुहुन्छ www.samudayikradio.tikapur.fm.org मार्फत देश विदेशको जुनसुकै ठाउँमा पनि हामीलाई सहज रूपमा सुन्न सक्नुहुन्छ र तपाईँ सकिन्छ भने त्यहाँबाट पनि सहभागिता जनाउन सक्नुहुन्छ। तपाईँ भने कार्यक्रममा सहभागिता भइसकेपछि तपाईँले चाहिँ एउटा मिठो भाका सुनाउनु पर्ने हुन्छ, नयाँ होस् पुरानो होस् मिठो भाका सुनाउनु पर्ने हुन्छ र तपाईँका स्वदेशमा विदेशमा भएका साथीभाइ आफन्तजनलाई सम्झना पनि छोड्न सक्नुहुन्छ। हाम्रो रत्नाजीले भन्दै हुनुहुन्छ कोही साथी आउनु भएको छैन, फेरि पनि एउटा भाका जोड्छौं भन्दै हुनुहुन्छ। ठिकै छ, तपाईँको माझमा एउटा मिठो भाका जोड्छौं, त्यसपछि भने हामी फेरि तपाईँको माझमा उपस्थित हुनेछौं। तपाईँ भने 0915 1255 र सामुदायिक रेडियो टिकापुर एफएम सुन्न नभुल्नुहोला है।

आनन्द पनि आउँछ हैन दिनभरि थकाइलाई पनि मेटे जस्तो हुन्छ के यति नै नयाँ पुराना भाका सुन्दा पक्कै पनि तपाईले सुन्नुभयो होला आनन्द लिनुभयो होला भन्ने आशा छ सुनेर साथ दिनुभयो होला पक्कै पनि घरमै बसेर बनतिर बसेर सुन्नुभयो होला थोरै भए पनि हैन तिनै नयाँ पुराना भाकासँग मनोरञ्जन लिनुभयो होला भन्ने पक्कै पनि आशा अपेक्षा छ कार्यक्रमको समय सकिएको हो बागेजी भनेर हाम्रो प्राविधिक मित्रले मलाई चाहिँ संकेत गरिसक्नु भएको छ केही छैन तपाईँको माझमा आज जान्छौं पछिल्लो शनिबार आउँछौं यसरी हामी तपाईँको माझमा निरन्तर चलिरहन्छौं पक्कै पनि तपाईँले साथ दिनुभयो भने हामी तपाईँको माझमा यसरी नै हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि तपाईँको माझमा उपस्थित हुने गर्छौं केही छैन आज जान्छौं पछिल्लो शनिबार आउँछौं समय सकिसकेको छ हामीले पनि विदा माग्नै पर्ने हुन्छ समयको पछाडि हामीले चल्नै पर्ने हुन्छ यतिखेरसम्म सुनेर साथ दिनुभयो पक्कै पनि फोन नगरे पनि सुनेर साथ दिनुभयो हिमाल पहाड़ तराई हुँदै हामीलाई सुन्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु पक्कै पनि तिनै नयाँ पुराना भाका सुन्नुभयो होला होइन आनन्द लिनुभयो होला भन्ने हामीले आशा अपेक्षा पनि राखेका छौं गर्मी छ यो गर्मीको सिजनमा चाहिँ आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला होइन पानी धेरै पिनु होला आकाशबाट पानी पनि आएको छैन के गर्ने यस्तै छ समस्या खडेरी परेको छ आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला काम सँगसँगै होइन पक्कै पनि सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz सञ्चालित कार्यक्रम लोक चौतारीलाई प्रायोजन गरेकोमा हाम्रो टिकापुरको सिद्धार्थ चोक नजिक रहेको निर्मला ब्युटी पार्लरलाई पनि विशेष धन्यवाद दिन चाहन्छु र मेरो आवाज तपाईँको घर घरको रेडियो सेट हात हातको मोबाइल सेटसम्म पुर्याउन सहयोग गर्ने हाम्रो प्राविधिक मित्र रत्नाजीलाई पनि विशेष धन्यवाद दिन चाहन्छु विशेष धन्यवाद www.tikapurfm.org मार्फत देश विदेशको जुनसुकै ठाउँमा पनि हामीलाई सुनेर साथ दिनुभयो तपाईँलाई पनि विशेष धन्यवाद दिन चाहन्छु 101 MHz पनि हामीलाई सुनेर साथ दिनुभयो तपाईँलाई पनि विशेष धन्यवाद दिन चाहन्छु पछिल्लो शनिबार तपाईसँग तिनै नयाँ पुराना भाका तपाईँको माझमा लिएर तपाईँका बीच सुमधुर आवाजबाट सुरिला लोक भाका सुन्न उपस्थित हुनेछु भन्दै पक्कै पनि विशेष धन्यवाद दिन चाहन्छु मेरो आवाज तपाईँको घर घरको रेडियो सेट हात हातको मोबाइल सेटसम्म पुर्याउन सहयोग गर्ने हाम्रो प्राविधिक मित्र रत्नापुर मगरजीलाई पनि विशेष धन्यवाद दिँदै पछिल्लो शनिबार तिनै नयाँ पुराना भाकाको साथमा तपाईँको माझमा उपस्थित हुनेछु भन्दै यो मिठो भाका तपाईँको माझमा छोड्दै आजको कार्यक्रम शनिबारे यो सुन्दर लोक चौतारीको बसाईबाट म भाग्य कुमार पनि बिदा हुन चाहन्छु नमस्कार तपाईँको दिन शुभ रहोस्।

0: भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ छ नलका मोटर, झक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98148602204।
7: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा।
8: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
9: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
8: के गर्छ र सन मेडिकेयरले?
9: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
8: यति गरेपछि धेरै राहत हुने रहेछ त।
9: हो कान्छा, अपर्झट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
8: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
10: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा
11: यही असार 13 दोस्रो शनिबारका दिन
10: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई भ्योस हुनु, मुटुको कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण को उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-777। समय बिहान 10 दिउँसो 3 बजेसम्म।
11: डाक्टर आउने दिन असार 13 दोस्रो शनिबार।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: ए रुक रुक रुक, के भयो, किन कराएको यस्तो?
5: दाइ यस्तो पनि हुन्छ र, 30 दिनसम्म अनलिमिटेड रे।
6: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
4: हो र।
5: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
7: आजै यो सुपर भ्यालु प्याक *123# डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
8: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
9: यो ओसीएमसी भनेको के आयो फेरि?
10: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
9: ओसीएमसीले के सहयोग गर्छ त?
10: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
11: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
12: उए, सबै पेपर अर्को सकिया हो?
13: सकियो।
12: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरी?
13: पर्सनल मोबाइल नम्बर त उहिदिनै टेलिकमको अफिस ड्राइभर ब्लक गरिबर आयौ।
12: उए बैंकमी
13: बैंकमी
12: त्यही
13: अद्दु पढ्यो भ?
12: त्यो त अद्दु पढन्छ भ। आफ्नो मोबाइल नम्बर बदल्नु वा ब्लक भएको आफ्नो बैङ्कलाई जानकारी दिनु पढन्छ। आफ्नो बैङ्क खाताको जानकारी औरका हातमै पोग्दो बठे सचेत बनौ,
13: सतर्क रहौ, ठगी बठेई बचौ।
14: सिद्धार्थ बैङ्क बठेई जनहितमै जारी सन्देश।
15: सिद्धार्थ बैङ्क, सम्बन्ध सधैँ भरिलाई।
16: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
17: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।
18: आइगई क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
19: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमी त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
18: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
19: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 नि सम्पर्क हरे।
20: ओहो, मुसा कुदिरा चाहिँ हेर्नु त।
21: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
20: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
21: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
20: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
21: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
20: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
22: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। कक्षा 12 को नतीजा सार्वजनिक, धनगढ़ीका आकाश देशमै उत्कृष्ट, टीकापुरका हिमन्त साउदले ल्याए 3.88 जीपीए। जानकी गाउँपालिकाको बजेट 1,12,00,000, प्रशासनिक भवन र खानेपानी निर्माणमा प्राथमिकता, कक्षा 12 को पूरक परीक्षा साउनको 2 र 3 गते। सातै प्रदेशमा ब्लू बस सञ्चालनको तयारी र फिफा विश्वकप फुटबल 2026 अमेरिकाद्वारा अस्ट्रेलिया पराजित। अब मध्याह्न खबर विस्तारमा। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत सञ्चालित कक्षा 12 को परीक्षामा धनगढ़ी स्थित ग्यालेक्सी माविका विद्यार्थी आकाश ठगुन्नाले विज्ञान संकायतर्फ 3.96 जीपीए हासिल गर्दै देशकै उत्कृष्ट विद्यार्थी बन्नु भएको छ। यसअघि 2080 सालको एसईई परीक्षामा पनि आकाशले संस्थागत विद्यालयतर्फ धनगढ़ी उपमहानगरपालिका भर सर्वोत्कृष्ट ग्रेड हासिल गरेका थिए। ग्यालेक्सी माविले विगतदेखि नै एसईई तथा कक्षा 12 का परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। यसअघि 2079 सालको एसईई परीक्षामा सुदूरपश्चिम प्रदेशबाट एकजना विद्यार्थीले मात्रै 4 जीपीए प्राप्त गर्दा ग्यालेक्सी माविका छात्रा नितु विष्टले उक्त उपलब्धि हासिल गरेकी थिइन्। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को नतिजा सार्वजनिक गरेको छ। कक्षा 12 मा 61.17% विद्यार्थी उत्तीर्ण भएका छन्। यसै गरी वीरेन्द्र विद्या मन्दिर मावि टीकापुरका विद्यार्थी हेमन्त बहादुर साउदले 3.88 जीपीए प्राप्त गर्नुभएको थियो। साउद एसईईमा पनि 4 जीपीए प्राप्त गर्नुभएको थियो। वीरेन्द्र विद्या मन्दिरमा विज्ञान संकायतर्फ 21 जना विद्यार्थीहरू मध्ये 15 जना उत्तीर्ण भएका छन् भने उच्च जीपीए 3.88 रहेको छ। कक्षा 12 मा हालसम्मको जानकारी अनुसार गणेश बाबा इंग्लिश बोर्डिङ स्कूल टीकापुरबाट 2 जनाले 3.73 जीपीए प्राप्त गरेका छन्। त्यसै गरी कर्णाली मावि टीकापुरमा 38 जना विद्यार्थी मध्ये 14 जना उत्तीर्ण भएका छन् भने कर्णाली मावि टीकापुरबाट 1 जना विद्यार्थीले 3.28 जीपीए प्राप्त गरेका छन्। जनजागृति मावि सीतापुरमा 56 जना विद्यार्थी मध्ये 14 जना विद्यार्थी उत्तीर्ण भएका छन्। सीतापुरबाट 1 जना विद्यार्थीले 3.48 जीपीए प्राप्त गरेका छन्। खड्ग स्मृति मावि टीकापुरमा 213 जना विद्यार्थी मध्ये 43 जना विद्यार्थी उत्तीर्ण भएका छन् भने कर्णाली मावि शक्तिमा 65 जना विद्यार्थी मध्ये 7 जना उत्तीर्ण भएका छन्। जानकी गाउँपालिकाले आर्थिक वर्ष 2083-84 लागि करिब 1,12,25,00,000 रूपियाँको बजेट ल्याएको छ। गाउँपालिकाको 18 अधिवेशनको दोस्रो बैठकमा शुक्रबार जानकी गाउँपालिकाका उपाध्यक्ष लालमती कठरियाले उक्त बजेट पेश गर्नुभएको हो। बजेटमा चारूतर्फ 46,24,41,000 रूपियाँ र पुँजीगत तर्फ 66,01,023 रूपियाँ छुट्याइएको छ। नीति तथा कार्यक्रमहरू कार्यान्वयनका लागि विनियोजन गरिएको खर्च बिहोर्ने स्रोत मध्ये आन्तरिक स्रोतबाट 3 करोड़ राजस्व परिचालन हुने अनुमान गरिएको छ। पालिकाले खानेपानी सुशासन तथा पूर्वाधार प्रबन्धन कार्यक्रम अन्तर्गत 48,30,00,000 विनियोजन गरेको छ। पूर्वाधार विकास क्षेत्र अन्तर्गत पालिकाको प्रशासनिक भवनका लागि 6,50,00,000 बजेट छुट्याएको छ। यसै गरी नयाँ लायकपुर, जगतपुर, मूर्तिया, कटासे हाइड्रो पावर हुँदै राजमार्ग जोड्ने सड़क कालो पत्रेका लागि 1,50,00,000 विनियोजन गरिएको छ भने वडातर्फ 3,15,00,000 विनियोजन गरेको छ। सभामा वडा सदस्य झपट प्रेमी खगेन्द्र सुनार लगायतले सभाको छलफलमा भाग लिनु भएको थियो। सभाका सदस्यले उठाएका सवालको जवाब दिँदै गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले थोरै बजेटलाई प्रभावकारी रूपमा परिचालन गर्ने योजना बनाएको, पालिकामा शिक्षा ऐन आएपछि मात्र विद्यालयका शिक्षकहरूको व्यवस्थापन गर्न सकिने जानकारी गराउनु भएको थियो। सभाले विनियोजन विधेयक र यसका अन्तर सम्बन्धित आर्थिक विधेयक पारित गरिएको छ। गाउँपालिकामा उत्कृष्ट काम गर्ने कर्मचारीहरू सन्तराम कठरिया, अनिल चौधरी, श्याम किशोर चौधरी, सुरेश कठरिया, मंजू चौधरी, कृष्ण चौधरी, शिक्षक भोजराज चौधरी, सविता कृषि फार्म, शीतल बंगुर फार्म, रोशनी ग्रामीण विद्युत सहकारी लगायतलाई सम्मान गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्टले जानकारी गराउनु भएको थियो। भजनी नगरपालिकाको 20 अधिवेशनले आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम पारित गरेको छ। शुरू भएको अधिवेशनको पहिलो बैठकमा भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो। सभाले नीति तथा कार्यक्रम पारित गरेको नगरपालिकाका सूचना अधिकारी चन्द्रदेव भट्टले बताउनुभयो। कैलालीका दुई फरक स्थानबाट अवैध लागू औषध खैरो हिरोइन सहित तीनजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ठिकापुर नगरपालिका 8 शेरलंकाबाट बर्दियाको राजापुर नगरपालिका 7 भीमापुर निवासी 19 वर्षीय सनम थारूलाई खैरो हिरोइन सहित देखिने 5 ग्राम 50 मिलिग्राम धूलो पदार्थ सहित पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले शंकाका आधारमा चेक जाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला परेपछि नियन्त्रणमा लिएको जनाएको छ। त्यसैगरी धनगढ़ी उपमहानगरपालिका 7 स्थित जेपी चोकबाट खैरो हिरोइन सहित देखिने 570 मिलिग्राम धूलो पदार्थ सहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढ़ी 7 का 25 वर्षीय देखलाल राणा र 28 वर्षीय भक्तु राणा रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका उनीहरूको चेक जाँच गर्दा लागू औषध फेला परेपछि नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका तीनै जनामाथि लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को मौका परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डले गोर्खापत्रमा सूचना प्रकाशित गरेर कक्षा 12 को पूरक परीक्षाको तालिका सार्वजनिक गरेको हो। परीक्षा बोर्डले कक्षा 12 को मौका परीक्षा 2 दिन मात्र सञ्चालन हुने जनाएको छ, जस अनुसार 2 र 3 साउनमा पूरक परीक्षा हुने भएको छ। सार्वजनिक तालिका अनुसार एक विषयको मात्र परीक्षामा सहभागी हुने परीक्षार्थीले जुनसुकै विषय भए पनि पहिलो दिन सहभागी हुनुपर्नेछ। अनिवार्य अंग्रेजी विषयको परीक्षामा सम्मिलित हुने परीक्षार्थीका लागि पहिलो दिन मात्र परीक्षा हुने बोर्डले जनाएको छ। तर अनिवार्य अंग्रेजी र अनिवार्य नेपाली विषयको परीक्षामा सम्मिलित हुने परीक्षार्थीहरूले नेपाली विषयको परीक्षा दोस्रो दिन दिनुपर्नेछ। बोर्डका अनुसार 2 विषयमा परीक्षा दिने परीक्षार्थीहरूको लागि दोस्रो दिन साउन 3 गते परीक्षा हुनेछ। परीक्षा बिहान 11 बजेदेखि शुरू हुनेछ। परीक्षा बोर्डले शुक्रबार कक्षा 12 को नतिजा सार्वजनिक गरेको थियो। कक्षा 12 को मौका परीक्षामा सहभागी हुनका लागि 19 असारभित्र बोर्डको सम्बन्धित कार्यालयको खातामा परीक्षा शुल्क बापत प्रति विद्यार्थी 800 का दरले आउने रकम बुझाइसक्नुपर्ने सूचनामा उल्लेख छ। उक्त अवधिभित्र रकम दाखिला गर्न छुट भएका परीक्षार्थीहरूका लागि 26 असारभित्र विलम्ब शुल्क सहितको रकम प्रति 1600 बुझाइ सम्बन्धित विद्यालय मार्फत असार 28 कार्यालय समयभित्र रकम दाखिला गरेको भौचर वा अनलाइन भुक्तानी गरेको प्रमाण सहित बोर्डका सम्बन्धित कार्यालयहरूमा आवेदन फारक बुझाइसक्नुपर्नेछ। मध्याह खबरमा 7 प्रदेशमा ब्लू बस सञ्चालनको तयारी लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: लूबाट कसरी बच्ने? बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
2: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
1: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
2: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
1: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
2: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
1: नरम मुलायम सुतीको कपडा लगाउने।
2: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
1: र बालबालिका, वृद्ध वृद्धा तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
3: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: के तपाईलाई थाहा छ,
5: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
4: हो र?
5: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
4: अनि
5: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
4: के छ त विकल्प?
5: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
4: विस्तारै गर्दा हुँदैन?
5: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
5: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाइ शाखा टिकापुर कैलाली।
6: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
7: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धूम्रपान मद्यपान स्वास्थ्यजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरूद्धका कार्यहरू भए वा गरे गराएमा कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
6: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।
0: अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको महाधिवेशनमा विद्युतीय मतदानको सुविधा प्रयोग गर्ने बताइएको छ। रासपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताहरूले विद्युतीय उपकरणमा उम्मेद्वारहरूको नाम र फोटोमा छोएर मतदान गर्नेछन्। पहिलो चरणको मतदान गर्न करिब 6 घण्टा लाग्ने अनुमान गरिएको छ। पहिलो चरणमा 1 जना सभापति र 900 जना सदस्यका लागि मतदान गरिनेछ। केसीका अनुसार निर्वाचित भएका सदस्यहरूबाट दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमन्त्रीका लागि निर्वाचन गरिनेछ। असार 8 गते दिउँसो 2 बजे मनोनयन प्रक्रिया शुरू गरेर त्यही साँझ पहिलो चरणको निर्वाचन गर्ने तयारी गरिएको केसीले बताउनुभयो। असार 8 गते रातिसम्म पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणको निर्वाचन असार 9 गते गरिने उहाँको भनाई छ। पदाधिकारीहरूका लागि मात्र दोस्रो चरणको निर्वाचन हुनेछ। उहाँले 3,000 हाराहारी प्रतिनिधि हुने अनुमान रहेको बताउनुभयो। प्रवासमा रहेर आउन नसकेका प्रतिनिधिका लागि रासपाको आफ्नै एप मार्फत मतदानको व्यवस्था मिलाइँदैछ। देशका 170 जना प्रतिनिधि मध्ये आउन नसक्नेहरूले एप मार्फत मतदान गर्नेछन्। रासपाको केन्द्रीय निर्वाचन आयोगमा प्रमुख र 10 जना सदस्य रहेका छन्। निर्वाचन आयोगका प्रमुख र सदस्यले उम्मेद्वार दिन नपाउने भए पनि मतदान गर्न पाउने व्यवस्था छ। प्रमुख केसीले आफूहरूले मतदान नगरी तटस्थ निर्वाचन गराउने बताउनुभयो। सरकारले महिलालाई लक्षित गरी 7 प्रदेशमा ब्लू बस सञ्चालनको तयारीलाई अघि बढ़ाएको छ। सरकारको 100 दिनको कार्यसूची अनुसार महिलाको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमनको सुनिश्चित गर्न निशुल्क ब्लू बस सेवा सञ्चालनको तयारी अघि बढ़ाएको हो। कार्ययोजना अनुसार पहिलो चरणमा 100 दिनभित्र कम्तीमा 25 बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जनाइएको छ। यस अन्तर्गत काठमाडौँ उपत्यकामा साझा यातायात संघको सहकार्यमा कम्तीमा 7 बसलाई ब्लू बसका रूपमा सञ्चालन गर्ने योजना अघि बढ़ाएको छ। साथै काठमाडौँ उपत्यका बाहिर सबै प्रदेशका यातायात व्यवसायीसँग समन्वय गरी कम्तीमा 18 बस सञ्चालनको तयारी गरिएको छ। मन्त्रालयका अनुसार ब्लू बस सेवा सञ्चालनका लागि आवश्यक कार्यविधि सारिणी सहितको कार्ययोजना, शीर्षकगत लागत अनुमान तथा सञ्चालनको जिम्मेवारी निर्धारण गरिएको मस्यौदा प्रस्ताव साझा यातायातबाट प्राप्त भइसकेको छ। प्राप्त प्रस्तावका आधारमा आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी भइरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार काठमाडौँ उपत्यका ब्लू बस सेवा सञ्चालनका लागि साझा यातायातसँग निरन्तर समन्वय भइरहेको छ। सेवा सञ्चालनका विभिन्न विकल्प सहित तयार पारिएको प्रस्ताव विद्यालय मन्त्रालयमा निर्णयका लागि पेश गरिएको छ भने आवश्यक प्रक्रियाहरू अगाडि बढ़ाइएको छ। सरकारले सार्वजनिक यातायातमा महिला तथा बालिकाको सुरक्षालाई प्राथमिकता दिँदै ब्लू बस सेवालाई कर्मश विस्तार गर्ने योजना बनाएको छ। आगामी आर्थिक वर्षमा 7 प्रदेशमा ब्लू बस सेवा सञ्चालनका लागि आवश्यक बजेट तथा कार्यक्रम समेत प्राप्त गरिएको मन्त्रालयले जनाएको छ। ब्लू बस सेवा सेवा सञ्चालनमा आएपछि विशेष गरी विद्यार्थी, श्रमिक, कर्मचारी तथा दैनिक रूपमा सार्वजनिक यातायात प्रयोग गर्ने महिलाहरूलाई सुरक्षित र सहजको यात्रा वातावरण उपलब्ध हुने अपेक्षा गरिएको छ। यसले सार्वजनिक यातायातमा हुने व्यवहार, दुर्व्यवहार तथा असुरक्षाको अनुभूति न्यूनीकरण गर्न समेत सहयोग पुग्ने विश्वास गरिएको छ। सार्वजनिक यातायातमा सीसीटीभी र ड्याक्सम, सार्वजनिक यातायातमा हुने लैंगिक हिंसा तथा अपराध नियन्त्रणका लागि सीसीटीभी र ड्याक्सम जडानलाई प्राथमिकता दिइएको छ। प्रगति विवरण अनुसार साझा यातायातका 111 बस, महानगर यातायातका 46 बस तथा पाँच पोखरी सुनौली यातायातका 3 बसमा सीसीटीभी तथा ड्याक्सम जडान गरी सञ्चालनमा ल्याइएको छ। अन्य सार्वजनिक यातायातका साधनमा पनि जडान विस्तारको काम भइरहेको मन्त्रालयले जनाएको छ। ट्राफिक प्रहरी मार्फत अनुगमन गर्ने व्यवस्था मिलाइएको छ। सार्वजनिक सवारीलाई प्रविधि मैत्री, सुरक्षित र वायु मैत्री बनाउने मापदण्डका मसौदा तयार गरी स्वीकृतिका लागि मन्त्रालयमा पठाइएको छ। मध्याह्न खबरमा अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।

0: टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर एक असार छ गते एकता नगर कार्य समितिको भवन, वडा नम्बर दुई असार सात गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर एक असार आठ गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर तीन असार नौ गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर एक असार दस गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर। अब पुनः बाँकी खबर। अत्यधिक गर्मी बढ़दै गएपछि टीकापुरका विद्यालयमा विदा दिइएको छ। नगरपालिकाको शैक्षिक क्यालेण्डर अनुसार असार छ गतेदेखि 21 गतेसम्म विदा दिइएको हो। गर्मी विदा 16 दिन देखिए पनि वास्तविक विद्यालयमा पढ़ाइ हुने दिन 12 दिन विदा रहेको टीकापुर नगरपालिकाका शिक्षा शाखा प्रमुख नरेश अवस्थीले बताउनुभयो। यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा 12 दिन विदा दिने निर्णय गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमका अनुसार यही असार 8 गतेदेखि असार 19 गतेसम्म गर्मी तथा वर्षे विदा एकमुष्ट मिलाएर विद्यालयमा विदा दिने निर्णय गरिएको हो। उक्त विदा विद्यालयको वार्षिक विदा लामो विदाबाट कट्टा हुनेछ। पछिल्लो दिनमा अत्यधिक गर्मीका कारण विद्यार्थीलाई विद्यालय आउजाउ गर्न कठिनाई हुन थालेपछि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै विदा दिने निर्णय गरिएको हो। अब खेल समाचार। फिफा विश्वकप फुटबल 2026 अमेरिकाले अस्ट्रेलियालाई पराजित गर्दै नकआउट चरण प्रवेश गरेको छ। अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा अस्ट्रेलियालाई 2-0 गोल अन्तरले पराजित गर्दै अमेरिका नकआउट चरणमा प्रवेश गरेको हो। विश्वकपमा अमेरिकाको यो लगातार दोस्रो जित हो। यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पराजित गरेको थियो। अमेरिकाको जितमा एलेक्स फ्रीम्यानले एक गोल गरे भने एक गोल उपहार प्राप्त गर्यो। खेल शुरूआती 11 मिनटमा अस्ट्रेलियाका क्यामरुन वर्सेसको आत्मघाती गोल मार्फत अमेरिकाले पहिलो अग्रता दिलाए। अस्ट्रेलियाका डिफेन्डर क्यामरुनले क्लियर गर्ने क्रममा प्रहार गरेको बल आफ्नै गोल पोस्टमा छिर्दा अमेरिकालाई अग्रता लिने अवसर प्राप्त भयो। त्यसपछि खेलको 43 मिनटमा अमेरिकाका एलेक्सले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। त्यसपछि खेलमा गोल हुन सकेन र अनन्त अमेरिकाले अस्ट्रेलियामाथि 2-0 गोल अन्तर्गतको जित निकाल्यो। यस जितसँगै समूह डीमा रहेको अमेरिकाले दुई खेलबाट 6 अंक जोडेको छ। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। कक्षा 12 नतिजा सार्वजनिक, धनगढ़ीका आकाश देशमै उत्कृष्ट, टीकापुरका हेमन्त साउदले ल्याए 3.88 जीपीए। जानकी गाउँपालिकाको बजेट 1,12,00,000, प्रशासनिक भवन र खानेपानी निर्माण प्राथमिकता र कक्षा 12 पूरक परीक्षा साउन 2 र 3 गते। र साथै प्रदेशमा बुलबुस सञ्चालनको तयारी र फिफा विश्वकप फुटबल 2026 अमेरिकाद्वारा अस्ट्रेलिया पराजित। हवस् त, अहिलेलाई मध्याह खबर यति नै। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्न पुनमगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
1: भ्रष्टाचार करो या मनन खुल्के विरोध करी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग करी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगके कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
2: गरेको भए हैन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।
4: ओहो, मुसाको दिना चाहिँ हेर्नु त।
5: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
4: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्। काट्नु पर्ने।
5: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाऊ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौंला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौंला, हुन्न?
4: हुन्छ बुढा। यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
5: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
4: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
6: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
1: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: कौनो व्यक्ति है, लिंग, लैंगिकता, यौनिकता, सामाजिक भूमिका ओ शरीर के आधार में करल अन्याय, दमन, दुर्व्यवहार ओ नियंत्रण लैंगिक हिंसा हो।
9: कोट पेट, धक्का मुक्का, चोट पुगैना, गाली गलौज, धाक धमकी, अपमान कैना, जबरजस्ती, दुराचार, अवांछित स्पर्श, दबाव ओ शोषण, पैसा में नियंत्रण रखना, कौनो ठाव में पैठे नाइ देना, बोले नाइ देना जैसी गतिविधि थे लैंगिक हिंसा के उदाहरण हुई था।
8: ऐसी गतिविधि कोई कैना करैना कानूनी रूप में दंडनीय अपराध हो। तब मारे हिंसा देखले से ओ भोगले से मौन नाई बैठी। OCMC स्थानीय निकाय, सुरक्षित आवास गृह, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक सेवा केंद्र, महिला सेल में संपर्क करी।
9: अठवा पैसा नाई लगना नंबर नेपाल प्रहरी के 100, महिला आयोग के 1145, बाल हेल्पलाइन नेपाल के 1098 नंबर में सीधा संपर्क करी। ओ सीधा अदालत में थे जय से जय।
8: हिंसा अपने फेनाई करी, यदि हुईल देखले से हिंसा विरुद्ध खुल के आवाज उठाई। सुदूर पश्चिम प्रदेश सरकार, सामाजिक विकास मंत्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी, कैलाली।
10: समुन्नत समाज का लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर FM 101 मेगाहर्ज।

0: परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालो छिटो नलाग्यो
1: के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
0: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
1: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
2: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
3: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
4: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 6 गते, 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: आई बुढल्ला सुन्ठो कि नै वानन्दे घोज आगिले न अब समय एक ठो घर गहना नै हो बनाइना हुने न पट्टा नि पैना त
1: अधि गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिले नै सामुएल ज्वेलर्स मसे गहना बना कान्छे कि कत्रा सुघर बना कन लबाटी
1: ए ले ले ठिके बा चल हाली भात वट खाई हो जाय कहूँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर बिहारी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864241208 ओ 9846239261
2: घर त जेन्टेन लगाइयो अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला काठ पनि सुन जस्तो महँगो के गर्ने के नगर्ने
0: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न
2: ए हो त कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका
0: कहाँ हुनु भाइ टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस त्यही जानु होला नि
2: अब त म ढुक्क
3: मिलन अल्मोनियम एन्ड ग्लास हाउस जमरापारी टिकापुर कैलाली प्रोप्राइटर मोहनदास भाट
0: मोबाइल नम्बर 9848513426 जमरापारी टिकापुर कैलाली
4: ए बा आइगई क्या आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली
5: तनखा खाइकन होइन बुवा तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु हो भन्या बुवा पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु सिटिजन लाइफ नि त कस्ता राम्रा राम्रा योजना रहेछन् भाइका लागि बाल भविष्य योजना तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे
4: आफै बाटी सुरु गर्नु पर्दछ हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ
5: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त होइन बुवा सिटिजन लाइफ इन्सुरेन्स जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01597021772 सम्पर्क हरे

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्कार पोलिक्लिनिक प्राली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 98484 27359 र 98442 43 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपादेवी मन्दिर नजिकै।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलोहरू कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो र कहाँ जान्छ निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौं।
1: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौ। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौ।
2: सतर्क रहौ, ठगीबाट बचौ।
1: सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
3: सिद्धार्थ बैंक, सम्बन्ध सधैं भरिलाई।
4: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
5: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वतः बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धूम्रपान, मद्यपान, स्वतेजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरूद्धका कार्यहरू भए वा गरे गराए कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
4: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।

0: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
1: डाक्टर अजय भट्ट मुटु रोग विशेषज्ञ MBBS MD इन्टरनल मेडिसिन DM कार्डियोलोजी।
2: डाक्टर आउने दिन असार 7 गते आइतबार समय बिहान 10 बजेदेखि
1: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउनु हुन्छ।
0: उपचार हुने समस्याहरू
1: हृदयघात, हार्ट अट्याक, उच्च रक्तचाप, धड्कन अनियमितता, मुटुमा दुखाइ वा जलन, श्वास लिन गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
0: साथै मुटुको इको, रगत जाँच र ECG पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 98216-14300 र 98486-39785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर जोशीपुर गाउँपालिका 2 जोशीपुर बजार कैलाली।
3: लुबाट कसरी बच्ने?
4: बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
3: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
4: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ।
3: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
4: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शर्बतको सेवन गर्नुपर्छ।
3: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
4: नरम, मुलायम, सुतीको कपडा लगाउने।
3: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
4: र बालबालिका, वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
5: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: है रजनी, त्यहाँ पर बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
1: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
0: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि, छिटो ल्याऊ न।
1: सर्पलाई चिट्याउनु चलाउनु हुँदैन नि, नत्र हामीलाई बस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
0: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउनु खोजेको हो नि रजनी।
1: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डसला टाढै बस्नुहोस् है।
0: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले सर्प त आफै फर्किएर बारीतिरै गयो।
1: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अन्जानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
2: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
3: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा।
6: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
7: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
6: के गर्छ र सन मेडिकेयरले?
7: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
6: यति गरेपछि धेरै राहत हुने रहेछ त।
7: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
6: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: जरूर देवी, प्रोपराइटर रामप्रसाद रत्गैया, सम्पर्क मोबाइल नम्बर 98484223373।
1: ला फेरि यो गाडीले धोका दिने भयो, जहिले पनि ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका वडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर एक असार छ गते एकता नगर कार्य समितिको भवन, वडा नम्बर दुई असार सात गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर एक असार आठ गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर तीन असार नौ गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर एक असार दस गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर। एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत तीन वर्ष प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू:
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
1: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क रु 1000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969500044, 98587080044 र 97642839921। वेबसाइट www.mahakalishikshalay.edu.np।

टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: ए रुक रुक रुक,
5: के भयो? किन कराएको यस्तो
4: दाई? यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रेट
6: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
5: हो र?
4: हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
7: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 #डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: बाबु, ए बाबु, काल मनीष मेडिकल में जाइस तो?
3: मैं नहीं जाएं, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू।
2: उहे मारे तो तुहिन वहाँ पठाई दो। यहाँ हेर, ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई था वही तोर समस्या फैल अस्ते बा जैबे तो समाधान हुई जाए।
3: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तो मैं अब भी जाए।
4: याद करबी, मनीष मेडिकल हल टीकापुरमा प्रत्येक महीना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, भुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रप, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खतिरा ओ यौन दुर्बलता उपचार होती रहल बा। संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर, फोन नंबर 9860071024 ओ 9846774417।
5: के तपाईलाई किचन वायरिंग र पूजा का लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरस लाई सम्झिनुहोस्।
6: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टीकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
7: के तपाईलाई थाहा छ,
8: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
7: हो र?
8: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
7: अनि
8: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
7: के छ त विकल्प?
8: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
7: विस्तारै गर्दा हुँदैन?
8: हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
7: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
8: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टीकापुर कैलाली।
9: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर, अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
10: डाक्टर अजय भट्ट, मुटु रोग विशेषज्ञ, एमडीबीएस, एमडी इन्टरनल मेडिसिन, डीएम कार्डियोलोजी।
9: डाक्टर आउने दिन असार 7 गते आइतबार, समय बिहान 10 बजेदेखि।
10: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
9: उपचार हुने समस्याहरू
10: हृदयघात, हार्ट अट्याक, उच्च रक्तचाप, धड्कन अनियमितता, मुटुमा दुखै वा जलन, स्वास्थ्यमा गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
9: साथै मुटुको इको, रगत जाँच र ईसीजी पनि गरिन्छ।
7: थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 9826014306 र 9846349785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर, जोशीपुर गाउँपालिका 2, जोशीपुर बजार, कैलाली।
11: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
12: ए त्यहाँ त्यहाँ त नलका मोटर, भक्त राजु, घरमा लाउने कलर सबै पाइन्छ।
13: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
14: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
11: भनेदेखि सबै कुरा पाउने रहेछ।
15: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
16: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
17: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
18: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 9844846673 र 9814680204।
19: घर परिवारमा सबै बिरामी
20: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
21: मैले चाहिने जो माइलो त्यो बर्बर बर्बर कराइरहेछ। के भएको छ तलाई?
20: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
21: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
22: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
23: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठक्रोला रोड, टिकापुर, कैलाली।
24: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
25: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
26: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
24: डेलिभरीका लागि
26: ड्रिंकिङ वाटर एक्वा शीतल,
24: टिकापुर, कैलाली।
27: सम्पर्क मोबाइल नम्बर 9807106772।
28: स्वास्थ्यका लागि पानी।
29: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा
30: यही असार 13 गते दोस्रो शनिबारका दिन
29: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण को उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 0915602287903558535 र 9865740777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
30: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
31: समुन्नत समाजका लागि समावेशी आवाज।
0: सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज

0: ए रुक रुक रुक
1: के भयो किन कराएको यस्तो
0: दाइ यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
0: हो र हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-3 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि

0: भ्रष्टाचार करो या मनन खुल्के विरोध करी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग करी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगके कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
1: गरेको भए हैन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज। न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट। सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ

0: 67 28 25।
1: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
2: असार 6 गते पहिलो शनिबार
1: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
3: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
2: आउने दिन असार 6 गते पहिलो शनिबार
1: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98688008 र 98253677272।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा
1: यही असार 13 गते दोस्रो शनिबारका दिन
0: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण को उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-5835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
2: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल
2: टीकापुर कैलाली
5: सम्पर्क मोबाइल नम्बर 98-070-10-672।
6: स्वास्थ्यका लागि पानी।

0: ए सन्तेकी आमा, पर कान्छाखालाको बिहाको न्युत आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगरिकन पन भएन, जाउँ भने भुवाको मंगलसूत्र पन भाँची गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइएला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: घर परिवारमा सबै बिरामी, आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो। तर यति हुँदाहुँदै पनि सबै एकला सुकाय हुन्छ र, कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो।
4: मैले चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको छ, त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकरला रोड, टिकापुर, कैलाली।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि।
0: लाला दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।

0: ए रोक रोक रोक
1: के भयो किन कराएको यस्तो
0: दाइ यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
3: ओहो आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
4: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्
5: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका नलकाका सामान नलकाका पाइप फरुवा कुटो कोदालो बन्चरो हट ब्याग थर्मस जर्किन पानी तताउने इलेक्ट्रिकल रड भान्साका लागि किचन ब्याग प्लास्टिकको सामान घर वायरिङका सामान पूजाका लागि सम्पूर्ण सामग्रीहरू पित्तलका भाँडाकुँडा ग्यास सिलिन्डर झाडु छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला ग्रीष्मा टेडस टिकापुर कैलाली संचालक मदनराज देवकोटा स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि सम्पर्क नम्बर 9849585008

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98684179, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: नरेश साहेब तपाईँको फोन आउने बित्तिकै म दौडेर आएकी। खै भाउजू कता हुनुहुन्छ?
1: त्यहाँ फलैचामा सुतेकी छिन् बहिनी, हिँड्नुहोस् न उतै।
0: भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भ्याएछ है तपाईँलाई?
2: यहाँ कुर्कुचानिर टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ। कति बेरमा पो आइपुग्ने हो?
0: नआतिनुहोस् है भाउजू, हामी छौँ, तपाईँलाई केही हुँदैन, बरु खुट्टालाई नहल्लाउनुहोस्। र नरेश दाई, एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ, नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
1: यति बेला त खाली कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
0: हो हो, तपाईँले ठिक भन्नुभयो, चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
3: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटुरोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर, अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
7: डाक्टर अजय भट्ट, मुटुरोग विशेषज्ञ, MDBS, MD, इन्टरनल मेडिसिन, DM, कार्डियोलोजी।
8: डाक्टर आउने दिन असार 7 गते आइतबार, समय बिहान 10 बजेदेखि।
7: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
8: उपचार हुने समस्याहरू:
7: हृदयघात, हार्ट अट्याक, उच्च रक्तचाप, धड्कन अनियमितता, मुटुमा दुखै वा जलन, स्वास्थ्यमा गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
8: साथै मुटुको इको, रगत जाँच र ECG पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 98216-14300 र 98486-39785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर, जोशीपुर गाउँपालिका 2, जोशीपुर बजार, कैलाली।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी
4: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
5: भीमरत्न नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी सामान्य चिकित्सा नेत्र विज्ञान डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
4: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
5: भर्ना हुने विषयहरू
4: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी
5: नेत्र विज्ञान ओए
4: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म आवेदन शुल्क ₹1,000 मात्र।
5: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969900044 9857880044 र 9762831921 वेबसाइट www.mahakalishikshalay.edu.np।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाहिने जो माइलो त्यो बर्बर बर्बर कराइरहेको छ के भएको छ हो तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरौला रोड टिकापुर कैलाली
5: ए रुक रुक रुक
6: के भयो किन कराएको यस्तो
5: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
7: डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
5: हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
8: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 ह्यास डायल गरी वा एनसेल एपमा गइ लिनुहोस् एनसेल नेपालकै लागि

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त। हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
2: रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
3: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
4: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
3: के गर्छ र सन मेडिकेयरले?
4: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, प्यानक्रिया टाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
3: यति गरेपछि धेरै राहत हुने रहेछ त।
4: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
3: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक त राजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98164860204।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा
1: यही असार 13 गते दोस्रो शनिबारका दिन
0: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नसा सम्बन्धी सम्पूर्ण को उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
0: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
2: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान, अफ्थाल्मिक साइन्स, मेडिकल ल्याब टेक्नोलोजी, सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
2: भर्ना हुने विषयहरू
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
2: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1000 मात्र।
2: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 099-59-0044, 98-587-80-044 र 97-642-33-921। वेबसाइट www.mahakalishikshalay.edu.np।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848558।
4: ए बा आइगई क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
5: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ नि त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
4: ठिक गरी बा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
5: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हर्या।
0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ, काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
3: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी टिकापुर कैलाली।

0: का ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 2 असार 7 गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
1: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म, टाउकोदेखि घुँडासम्मको उपचार।
0: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
1: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
0: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
1: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
0: बाल बालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
1: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
0: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
1: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
0: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
0: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 9868080008 र 9825637072।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइरहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 6 गते, 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
4: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरुरी सूचना।
3: भीमदत्त नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
4: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान, अफ्थाल्मिक साइन्स, मेडिकल ल्याब टेक्नोलोजी, सीएमएलटी कार्यक्रममा केही सिट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
3: भर्ना हुने विषयहरू:
4: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
3: नेत्र विज्ञान ओए।
4: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
3: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर, सम्पर्क फोन नम्बर 0969-59-0044, 98-587-80-044 र 97-642-33-921। वेबसाइट www.mahakalishikshalay.edu.np।

0: बैंकले कभैलाई कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाईलाई तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तुमलाई छग्दो खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरू उनीहरू विवरण मागिभर बैंकमी सोधौ सतर्क रहौ ठगी बठिए बचौ।
1: सिद्धार्थ बैंक बठियाई जनहितमे जारी सन्देश।
2: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई।
3: ए रुक रुक रुक
4: के भयो किन कराएको यस्तो
3: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
5: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्सगेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
6: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि।
7: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी
8: आमा मलाई सिक्री बनाइदिनुहोस् न लाउन कस्तो रहर लाग्छ
7: पैसा पनि त हुनु पर्यो नि छोरी फेरि पढ्ने लेख्ने मान्छेले
8: मेरो खुतुर्के छ नि आमा मैले कति धेरै पैसा जम्मा गरेकी छु फेरि सुन त पछि पनि काम लाउन सकियो नि
7: कुरा राम्रै हो छोरी तर कसकोमा जाने हो त
8: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ अस्ति नै हेरिसके मैले त
9: न्यू असम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टी काफुर न्यू असम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू माइली तिलहरी हार झुम्का छड्के तिलहरी बाला चुरा चन्द्रमा जन्तर चन्द्रहार इन्डियन मंगलसूत्र औठी सिक्री बिनारसनका गरगनाहरू पाइन्छन् साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन् अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ प्रोप्राइटर ध्रुव सुनार फोन नम्बर 9868147979 9824625232 अछाम मंगलसैनका लागि रूप सिंह सुनार गोपाल सुनार फोन नम्बर 9824678225
10: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्
11: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका नलकाका सामान नलकाका पाइप फरुवा कुटो कोदालो बन्चरो हटब्याग थर्मस जर्किन पानी तताउने इलेक्ट्रिकल रड भान्साका लागि किचन ऱ्याक प्लास्टिकको सामान घर वायरिङका सामान पूजाका लागि सम्पूर्ण सामग्रीहरू पित्तलका भाँडाकुँडा ग्यास सिलिन्डर झाडु छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला ग्रीष्म टेरस टिकापुर कैलाली संचालक मदनराज देवकोटा स्थान 60 अस्पतालको ठेक्कै अगाडि सम्पर्क नम्बर 9849588008
12: गरेको भए होइन गरिहाल्नुस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
13: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनान्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
12: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
13: शिखर इन्स्योरेन्सको सहकार्यमा
12: अस्पताल खर्च सहाराले गर्छ
13: ई सेवा सबै सधैँ सँगै
14: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन यो मानव अधिकारसँग जोडिएको विषय हो यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्
15: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ
14: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ
15: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ
14: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचनात्मक आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ
16: त्यसैले हिंसा रोकौं सम्मान समानता र न्याययुक्त समाज निर्माण गरौं
15: सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय महिला समुत्थान परियोजना धनगढ़ी कैलाली।
16: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट यकिन्द्र तिमिल सेनाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। देश विकासमा पत्रकारिताको योगदान महत्वपूर्ण रहेको प्रदेश प्रमुख नजीर मियाको भनाई। थारू संस्कृति संरक्षणका लागि सरकारले कानूनी र बजेटले सम्बोधन हुनुपर्ने सरकारवालाको भनाई। नेपाल प्रवेशद्वारमा नेपाली झण्डा फहराइयो, खकुला भन्सार वरपर सरसफाई। नेकपा एमालेद्वारा पार्टी पुनर्गठनका लागि धनगढ़ीमा सुझाव संकलन र सुदूरपश्चिममा सत्ता साझेदारपछि कांग्रेसका प्रदेशसभा सदस्यको पनि बजेटप्रति असन्तुष्टि। अब खोज खबर विस्तारमा। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजीर मियाले पत्रकारिता क्षेत्र अनुशासित बौद्धिक भएकाले यसले देश विकासमा ठूलो योगदान रहने बताउनु भएको छ। नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको 5 औं साधारण सभाको उद्घाटन गर्दै प्रदेश प्रमुख मियाले पत्रकारले आफ्ना कुरा सुनाउने र अरूका कुरा सुन्ने पनि गर्नुपर्ने बताउनुभयो।
1: प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्ने भन्ने एउटा जिम्मेवारी छ। यस्ता महत्वपूर्ण कुराहरूको कसैले उल्लङ्घन गर्छ भने त्यसलाई सुनिश्चित गर्ने र त्यसले गरेका गलत कामहरूको भण्डाफोर गर्दै राष्ट्र र राष्ट्रियताको विषयमा, संविधानको विषयमा सही ठाउँमा लिएर आउने जिम्मेवारी पत्रकारले हो। पत्रकारिता नभएको भए सायद देशमा प्रजातन्त्र आउँदैन थियो होला, पत्रकारिता नभएको भए गणतन्त्र आउँदैन थियो होला। यो महत्वपूर्ण अङ्ग हो, यसले देशमा गरेका योगदानको उच्च मूल्याङ्कन गर्न चाहन्छौ। यसले निरन्तरता अगाडि बढ़ोस् भन्ने कुरा गर्न कामना गर्न चाहन्छु। हामीले जबसम्म सकारात्मक सोच राखेर अगाडि बढ्दैनौ, हरेक विषयमा सही विश्लेषण गर्ने सकारात्मक सोच राखेर अगाडि बढ्नुभयो भने मात्रै देशको भलो हुन्छ, तपाईँ हाम्रो भलो हुन्छ। हामीले हरेक कुराको सकारात्मक सोच राख्नुपर्छ भन्ने पनि मैले यहाँहरूलाई निवेदन गर्न चाहन्छु।
0: नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष नितु पण्डितले प्रादेशिक संरचना सशक्त हुन नसकेको बताउँदै मीडियाको विकासका लागि राज्यको दायित्व पूरा नभएको बताउनुभयो। राज्य संरचनाले मीडियाको विकास भूलेको उहाँले गुनासो गर्नुभयो। पत्रकारले सामाजिक सञ्जालसँग प्रतिस्पर्धा गर्नु परेको बताउँदै भ्रामक सूचनाको बाढ़ीले पत्रकारितालाई असर गरिरहेको बताउनुभयो।
2: धेरै प्रश्नहरू हामीले प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा देखाउन चाहन्छौँ। हामी मिडिया विकासको कुरा गर्दा जसरी गाउँमा केन्द्रमा मिडियाको विकासका नीतिहरू आउँछन् त्यसरी नै प्रदेश मात्रै आउनुपर्ने हो। मिडियाको विकासको लागि, संस्थात्मक र गुणात्मक विकासको लागि यसमा राज्यको पनि दायित्व हुन्छ, सरकारको पनि दायित्व हुन्छ। कस्तो मिडिया बनाउने, कसरी हामी लोकतन्त्रलाई सुदृढ बनाउने भन्ने कुरा यसैले निर्धारण गर्छ। समाजलाई बाटो देखाउने, सरकारलाई पनि प्रश्न गरेर सही बाटोमा हिँड्नलाई पथ प्रदर्शक अथवा वाचक भूमिका निर्वाह गर्ने मिडियालाई हामी कसरी विकास गर्छौँ भन्ने कुरा हामी समाज राज्य संरचनाले चाहिँ अलिकति भनेको हो कि भन्ने हामीलाई महसुस भएको छ। अब आजको प्रतिस्पर्धा, हामी मिडियाको प्रतिस्पर्धा खालि हामी प्रविधिसँग अथवा रेडियोको टेलिभिजन युट्युबसँग मात्रै छैन, अहिलेको प्रतिस्पर्धा भनेको हामी अल्गोरिदमसँग गरिरहेका छौँ। सामाजिक सञ्जालसँग हामी प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता हाम्रो लागि छ। यसले गर्दा निम्ति आउने भ्रामक सूचनाहरूको बाढीमा हामी अधिर पर्ने अवस्थाको सृजना भएको छ।
0: अहिलेको मीडियाको संकट पार लगाउनुको सट्टा अहिलेको सरकारले नीतिगत रूपमा मीडियालाई धराशायी बनाउन आवाज दबाउन खोजेकाले महासंघ आन्दोलनमा होमिएको पण्डितले बताउनुभयो।
2: सम्मान छ, म योग्यतामा छोड्न सक्दिनँ यो पेसालाई भन्ने हाम्रो व्यक्तिगत इच्छाले हामीलाई यो पेसा अगाडि बढाउन गोराइरहेको छ। हाम्रा स्थानीय मिडियाहरू पनि यस्तै हालतमा छन्, राष्ट्रिय रकम यस्तै यस्तै हालतमा छन्, धेरै सङ्कटमा छ अहिले। तर यो सङ्कटलाई पार लगाउनुको सट्टा अहिले पछिल्लो समय के भइरहेको छ भन्दा मिडियालाई अझ कमजोर बनाउने निर्णयहरू, नीतिगत निर्णयहरू चाहिँ भएका छन्। चाहे त्यो जुनसुकै तहबाट भएका हुन्, यस्ता निर्णयहरूको मार्जन विरूद्धमा छ। पछिल्लो हामीले धेरै अपेक्षा गरेको नयाँ परिवेशमा बनेको निर्वाचन भएको सरकारले लिएको नीतिगत निर्णय हो। तपाईले निर्णय र एउटा परिपत्रको रूपमा यसलाई बुझिनु हुँदैन. यसले चाहिँ मिडियालाई आर्थिक संकटमा रहेको मिडियालाई थप भरासाई बनाउने काम गरेको छ. मिडियाको प्रश्न जुन मिडियाले आलोचना गर्छ र त्यसको कुनै पनि कामको प्रश्न गर्छ त्यो प्रश्नलाई चाहिँ दबाउने कामको रूपमा हामीले बुझेका छौँ महासंघले. त्यसैले नेपाल पत्रकार महासंघ आन्दोलनमा छ.
0: कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य योगेन्द्र बलायर, पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्र ऋषि चौलागाई, सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी सानुराम भट्टराई, पूर्व महासंघका पूर्व केन्द्रीय सचिव हेमकर्ण बिक, पूर्व केन्द्रीय उपसभापति चितरंग थापा, मनमोहन सार, प्रेस काउन्सिलका पूर्व केन्द्रीय सदस्य हरि जोशी, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य कर्ण शाह, दिलबहादुर छत्या लगायतले वर्तमान समयमा प्रेसमाथि सरकारी असहयोगले समस्या भइरहेको चर्चा गर्नुभएको छ. सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाहको अध्यक्षतामा भएको साधारण सभामा स्वागत उपाध्यक्ष मानबहादुर साउदले गर्नुभएको छ भने संचालन महासचिव शिवराज भट्टले गर्नुभएको छ. साधारण सभामा सुदूरपश्चिमका अगुवा पत्रकारहरू चित्राङ थापा, मनमोहन स्वार, यज्ञराज यात्री, लक्ष्मीराज पाण्डे, माधव सिंह धामी, हरिप्रसाद जोशी, वीरबहादुर चन्द, खेम भण्डारी, उमेद बागचन, सिद्धराज भट्ट, डीआर पन्त, संस्थापक अध्यक्ष अर्जुन शाह, निवर्तमान अध्यक्ष योगेश रावललाई पनि सम्मान गरिएको छ. संविधान सभा सदस्य मालामती राणाले थारू कला संस्कृति प्रवर्धनका लागि कानून बनाएर तीनै तहका सरकारले बजेट विनियोजन गर्नुपर्ने बताउनु भएको छ. आज टिकापुर सिटी हलमा चलिरहेको थारू सांस्कृतिक मेला महोत्सवमा आयोजित संवादमा बोल्दै राणाले यस्तो बताउनु भएको हो.
3: सांस्कृतिक है, जब राष्ट्रीय सांस्कृतिक है कहने से तो जाको हमें संरक्षण संवर्धन करना हमें जरूरी है. जो एक प्रदेश सरकार उद्योग वन तथा वातावरण मंत्रालय थारू सांस्कृतिक के जगह न करें ताही उस बजट को व्यवस्था करी रहे, बाकी बजट के व्यवस्था के भीतर में रह के हम जब थारू की संस्कृति के ताही जगह न करण के ताही जाको संरक्षण करण ताही जाको संवर्धन करण के ताही जा कार्यक्रम हमार शुरू है तक ले 7 बजे तक हमार जा कार्यक्रम रहे.
0: संवादमा सहभागी अधिवक्ता नाथुराम कठेरीले नेपालमा भएका भाषाभाषी देशका लागि फूलबारी भएको बताउनु भएको छ. संविधानमा मौलिक हकका रूपमा भाषा संस्कृतिको संरक्षण गर्ने व्यवस्था भएको र मेला महोत्सवले सांस्कृतिक विकास भइरहेको उहाँले बताउनुभयो.
4: वास्तवमा कोही भी भाषा संस्कृति ओ जातके ओ समुदायके एकठो पहिचान हो, ओ समुदायके एकठो ऐना हो, इतिहास बोकल एक दस्तावेज हो. तहिक मरे भाषा और संस्कृति के संरक्षण संवर्धन के बहुत आवश्यकता बा और इस संरक्षण संवर्धन के लग सरकार के अपन महत्वपूर्ण कर्तव्य और दायित्व परस. काहे कि नेपाल 4 वर्ण 36 जात के फुलवाड़ी हो. नेपाल में मेर मेर के जात मेर मेर के भाषा संस्कृति बावई ये नेपाल देश के एक बहुत श्रृंगार पूर्ण श्रृंगार मूलक एक श्रृंगार युक्त फुलवारी हो, साझा फुलवारी हो. तो विभिन्न भाषा संस्कृति कला के संरक्षण संबंधन के साथ साथ में थारू भाषा संस्कृति के संरक्षण संबंधन के बहुत महत्वपूर्ण आवश्यकता बा. एक संरक्षण के लिए सरकार के एकदम महत्वपूर्ण दायित्व और कर्तव्य बा.
0: थारू कल्याणकारी सभा क्षेत्र नम्बर 1 का उपसभापति रमेश चौधरीले कला संस्कृति परिवर्तन का हिसाबले थारू समुदाय धनी रहेको बताउनुभयो.
5: थारू सांस्कृतिक मेला कलेक लागत थारू कलेक थारू जात 104 जना जात और सांस्कृतिक कले से थारू से जुड़ल संस्कृति और मेला कले से मेला लागत उठाव में देखना प्रवर्धन कहना हो जैसे लागत यानी कि समग्र में कह पड़ने से थारून के रहल संस्कृति और संस्कार ऐसा ही चिन्हाई लग एक कार्यक्रम माध्यम से देखना चीज है नहीं एक थारू सांस्कृतिक मेला कहके कही जाए कना लागत में.
0: गीतकार तथा शिक्षक ठाकुर प्रसाद चौधरीले मेला महोत्सव गर्दा मानिसहरू आउने भएकाले यसले स्थानीय प्रकृति र संस्कृतिको प्रवर्धन हुने बताउनुभयो. उहाँले थारू र नेवार जाति सांस्कृतिक रूपमा धनी रहेको बताउनुभयो.
6: जतरा मेला या महोत्सव लागत मेला महोत्सव कले से बाहर बाहर से मने गए थे हम घूमे तो बाहर से मने जब आए थे कले से मने ठाव के जो प्राकृतिक सौंदर्य बा प्राकृतिक स्थल बा वहाँ उत्पादन वस्तु बा वो सब देखे मैंने और वो ठाव बारे में पैसे हुए मने दूर दूर के मने दुष्ट थे कि ठाव उसी को देखे.
0: थारू कल्याणकारी सभाका केन्द्रीय सदस्य रामकुमारी चौधरीले पनि देखासेकीमा लागेर थारू संस्कृति बिर्सिन नहुने बताउनुभयो.
7: हाम्रे चाहिँ हाम्रे लगायत के हाम्रो बाल बच्चा हुँदै अब चाहिँ अपन संस्कार अपन संस्कृति सबको विषय दिदिना अनि दोसर के हाम्रे चाड पर्व मनाइना अनि हाम्रे अस्तिम के नै मनाइना दोसर समुदाय के हाम्रे चाहिँ तीज मनाइदि थी तीज के मनाइना हो यदि किनो ओकर इच्छा बा किनो मनाइना रहर बा शौक बा कलेसे परिस्थिति अनुसारले उफे मनाइ परत तर का हो कलेसे उ मनाइना के सँगसँगै हाम्रे अपन त्यौहार
0: खोज खबरमा नेपाल प्रवेशद्वारमा नेपाली झण्डा फहरायो खकरुला भन्सार वरपर सरसफाइ लगायतका खबरहरू बाँकी नै छन् सामुदायिक रेडियो टीका प्रेम सुन्ने गर्नुहोला
8: लुबाट कसरी बच्ने बाहिर निस्कदा टाउको कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने
9: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने
8: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ
9: कहिले पनि खाली पेट बस्नु हुँदैन यसले समस्या थप बढ्न सक्छ
8: गर्मी मौसममा काँक्रो प्याजको रस बेल आँप कागतीको शर्बतको सेवन गर्नुपर्छ
9: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने जस्तो चिया कफी सोडा जस्ता पिय पदार्थ
8: नरम मुलायम सुतीको कपडा लगाउने
9: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
8: र बालबालिका वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं
10: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
11: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ ससानो कुरामा तनाव हुने बारम्बार मनमा एउटै कुरा खेलिरहने कुलटमा लाग्ने छटपटी हुने मुटु धेरै ढुकढुक हुने जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 6 गते 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला टिकापुर अस्पताल टिकापुर कैलाली
0: खोज खबरमा पुनः स्वागत छ भारतबाट नेपाल प्रवेशद्वारमा नेपाली झण्डा लगाइएको छ युवा उद्यमी कीर्त ठकुरलाको सहयोगमा भारतबाट नेपाल प्रवेश गर्ने खकरुला भन्सारमा नेपाली झण्डा लगाइएको हो देशको सीमा चिनियोस् र देशभक्तिको भावना होस् भनी प्रवेशद्वारमा दुईवटा झण्डा र मोहना पुलमा एउटा झण्डा लगाइएको ठकुरलाले बताउनुभयो
12: खकरुला भन्सार र हाम्रो नेपाल र मित्र राष्ट्र भारतको जुन सिमाना छ खकरुला स्थित नाकामा राष्ट्रिय झण्डा जुन राख्ने कार्यक्रम थियो आज हामीले इन्डियाबाट आउने चाहे नेपाली हुन् या हाम्रो मित्र राष्ट्रबाट आउने पर्यटकहरू हुन् उनीहरूको लागि एउटा चाहिँ नेपाल प्रवेश गर्दैछु भन्ने हेतुका लागि र हाम्रो सिमाना रक्षाको निम्ति र त्यसै गरी हाम्रो राष्ट्रको गौरव र सम्मानको निम्ति त्यो झण्डा लगाउने काम गरेका छौँ
0: उक्त झण्डा बनाउँदा 20,000 रुपियाँ जति लगानी भएको ठकुल्लाको भनाइ छ
12: हामीले जम्मा कैलाश गेटमा 2 र एउटा खकरुला पुलमा गरी 3 झण्डा लगाएका छौँ 8 मिटरको जसमा चाहिँ 30 फिटको 2 खम्बा एउटा 20 फिटको खम्बा गरी हाराहारी 20,000 रुपियाँ खर्च भएको व्यवहार जानकारी
0: झण्डा उत्तोलन कार्यक्रममा टिकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगाजीले झण्डाले देशको सिमाना चिनाइएको र सो काम गर्ने कीर्त ठकुलालाई धन्यवाद दिनुभयो
13: यो नेपालको सिमानामा आउँदा बित्तिकै म नेपालमा पुगे भनेर जुन गर्वित हुने जुन कार्य गर्नुभएको छ उहाँहरूलाई म एकदम हृदयदेखि धन्यवाद दिन चाहन्छु र यस्ता यस्ता सीमा सुरक्षामा खटिनको लागि हामी सबैले यो कार्यलाई यस्ता कार्य अगाडि बढाउने र सफल पार्ने र यस्ता कार्यमा जुन हजुरले काम गर्नुभएको छ यसको लागि म धेरै धेरै धन्यवाद दिँदै र पत्रकार महोदय सम्पूर्ण सुरक्षाकर्मी हाम्रो आदरणीय राजनीतिक व्यक्तित्वलाई सबैलाई हृदयदेखि धन्यवाद दिँदै
0: सशस्त्र प्रहरी बल नेपाल प्रहरी लगायतका स्थानीयको उपस्थितिमा झण्डा लगाउँदा राष्ट्रिय गान पनि बजाइएको थियो आज स्थानीय युवा नेपाल प्रहरी सशस्त्र प्रहरीको सहभागितामा शक्ति भन्सार कार्यालय वरपर सरसफाई पनि गरिएको पत्रकार भीमबिकले जानकारी दिनुभएको छ नेकपा एमालेको पार्टी पुनर्गठनका लागि सुझाव संकलन गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश स्तरीय भेला धनगढ़ीमा शुरू भएको छ। भेलामा सुदूरपश्चिम प्रदेशका एमालेका नेता कार्यकर्ता र बुद्धिजीवीहरूको सहभागिता रहेको छ। भेलाको उद्देश्य गत फागुन 21 सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा गर्नुका साथै पार्टी पुनर्गठनका लागि सुझाव संकलन गर्नु रहेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो। सुझाव संकलन कार्यदलका संयोजक रामबहादुर थापा सहित कार्यदलका सदस्यहरू विष्णु प्रसाद पौडेल, शंकर पोखरेल र पृथ्वी सुब्बा गुरूङ पनि कार्यक्रममा सहभागी हुन धनगढ़ी पुग्नु भएको छ। यसअघि कार्यदलले कोशी र लुम्बिनी प्रदेशमा यस्तै भेला आयोजना गरिसकेको छ। ती भेलामा सहभागी नेता तथा कार्यकर्ताले पार्टी पुनर्गठनमा जोड़ दिएका छन्। एमाले सातै प्रदेशमा भेला आयोजना गर्ने कार्यतालिका अनुसार सुदूरपश्चिममा भेला शुरू गरिएको हो। प्रदेश स्तरीय भेलाबाट संकलन भएका सुझावका आधारमा पार्टी पुनर्गठन सम्बन्धी प्रतिवेदन तयार गरिने जनाइएको छ। आगामी आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक भएसँगै सत्ता साझेदार मात्रै होइन सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र पनि असन्तुष्टि चुलिएको छ। प्रमुख प्रतिपक्षी नेकपाले औपचारिक रूपमै बजेटप्रति आफ्नो दृष्टिकोण सार्वजनिक गरेका बेला सत्ता साझेदार एमाले बजेटमा संशोधन हाल्ने निर्णय गरेको छ। प्रदेश सरकारले ल्याएको बजेटमा सरकारको नेतृत्व गरिरहेको कांग्रेसका सांसदहरूले पनि असन्तुष्टि पोखेका छन्। कांग्रेस प्रदेश सभा सदस्य तथा विधायन तथा प्रदेश मामिला समितिका सभापति दिवान सिंह विष्टले बजेट नीति विधि र प्रक्रिया विपरीत ढंगले ल्याइएको आरोप लगाउनु भएको छ। उहाँले बजेट वितरणमा समावेशिता र सन्तुलनको अभाव रहेको भन्दै मन्त्रीहरूको निर्वाचन क्षेत्रमा केन्द्रित भएर बजेट विनियोजन गरिएको तर सांसदहरूको निर्वाचन क्षेत्रमा मागेका सामान्य योजना पनि नपरेको बताउनुभयो। विष्टले मन्त्रीका क्षेत्रमा मात्रै बजेट खन्याउने काम भएकोले के गर्ने भनेर छलफलमै रहेको बताउनुभयो। सत्तारूढ़ दलकै सांसदहरू सार्वजनिक रूपमा आलोचनामा उत्रिएपछि सरकार थप दबावमा परेको छ। सुदूरपश्चिम प्रदेशका तत्कालीन प्रहरी प्रमुख नायब महानिदेशक डीआईजी ओम बहादुर राणाले अस्वाभाविक रूपमा गरेको कासरुवाको निर्णय बदर गरेको छ। प्रहरीभित्र बिचौलिया मार्फत आर्थिक असुली गर्दै कासरुवा गरिएको विषय सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा ती निर्णयहरू कार्यान्वयन नगर्न भनिएको हो। प्रहरी प्रधान कार्यालयको निर्देशनमा मापदण्ड विपरीत गरिएको कासरुवा बदर भएको सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक सानुराम भट्टराईले जानकारी दिनुभयो। उहाँले अस्वाभाविक कासरुवा भएको पाएकाले प्रदेश प्रहरी कार्यालयलाई उक्त निर्णय कार्यान्वयन नगर्न निर्देशन आएको पनि बताउनुभयो। उहाँले डीआईजी राणाले गरेका कासरुवाबारे आन्तरिक छानबिन हुने समेत जानकारी दिनुभयो। प्रहरी प्रधान कार्यालयको निर्देशनपछि सुदूरपश्चिम प्रदेशका वर्तमान प्रमुख प्रहरी नायब महानिरीक्षक सानुराम भट्टराईले अस्वाभाविक रूपमा गरिएको काज सरुवाको निर्णय बदर गर्नुभएको हो। उहाँले शुक्रबार नै प्रदेशका सबै जिल्ला प्रहरी कार्यालयलाई डीआईजी राणा सरुवा भएपछि गरिएका काज सरुवा कार्यान्वयन नगर्न निर्देशन दिनुभएको छ। खोज खबरमा जनआवाज लगायतका खबरहरू बाँकी नै छन्। सामुदायिक रेडियो टीकापुर सुन्दै गर्नुहोला।
8: टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वड़ा नम्बर 2 असार 7 गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वड़ा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वड़ा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रवर्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।
14: बितल 25 वर्ष के लम्बा अनुभव धल डाक्टर हेमन्त स्वाल से टीकापुर में सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग आपन भवन से सेवा देती रहल सक्कू बेरम हेन जानकारी कराई थी। सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरमे उक्र संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा। ओपीडी सेवा, डिजिटल भिडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित अटो एनालाइजर से सक्कु रगत जाँच फार्मेसी प्रयोगशाला सेवा, हात जोड्नी सेवा, टुटल हात जोड्नीमा प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जाँच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा सँग तालिम पाइल स्वास्थ्य कर्मी से क्षयरोग तथा कुष्ठरोग सम्बन्धी सेवा फेदे जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड, गोलचोक लगह, टिकापुर कैलाली। फोन नम्बर 091-560-095 ओ मोबाइल नम्बर 98-48-42-73-59।
0: खोज खबरमा पुनः स्वागत छ। प्रहरीले टिकापुर नगरपालिका वार्ड नम्बर 8 बाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ 5 ग्राम 50 मिलिग्राम सहित एकजनालाई पक्राउ गरेको छ। बर्दियाको राजापुर नगरपालिका वार्ड नम्बर 7 भीमापुर बस्ने 19 वर्षीय सनम थारूलाई शुक्रबार राति पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। यसैगरी धनगढ़ी उपमहानगरपालिका जेपी चोकबाट अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने 570 मिलिग्राम सहित 2 जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने 25 वर्षीय बेखलाल राणा र 28 वर्षीय भक्तु राणा रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। अब पालो जनावाजको। आजकल मानिसहरू सामाजिक सञ्जालमा व्यस्त हुन्छन्। आजको जनावाजमा हामीले तपाईँ सामाजिक सञ्जाल चलाउँदा के कुरामा ध्यान दिनुहुन्छ, यसका फाइदा बेफाइदा के छन् भनी केही नागरिकलाई सोधेका छौं। सुनौ उनीहरूको जवाब।
15: नमस्ते, मेरो नाम तुलसी घिमिरे, टिकापुर विधानसभा। यस कुराले सोसियल मिडिया हामीलाई नभई नहुने चिज हो। योदेखि चाहिँ हामीले धेरै कुरा सिक्न पाउँछौँ, चाहे फेसबुक होस्, चाहे टिकटक होस्, चाहे युट्युब होस्। हामीले चाहिँ योदेखि धेरै कुराहरू सिक्न पाउँछौँ। यसलाई आफूले आफ्नो तरिकाले सिक्नुपर्छ। आफूले सही सदुपयोग गर्ने या गलत प्रयोग गर्ने भनेर त्यो आफूमा भर पर्छ। कतिले चाहिँ यहीदेखि नै पैसा कमाइराखेका छन् र धेरै आमदानी पनि भइसकेको छ। जस्तै यो कुरामा चाहिँ म पनि आफू पनि सहमत छु, मै पनि गर्छु।
16: नमस्ते, मेरो नाम फुलकुमारी चौधरी हो, टिकापुर 1 गणेशपुर। सोसल मिडिया धेरै राम्रो छ, अगाडि बढेछ। अनि सोसल मिडियाबाट धेरै किसिमको सिपहरू सिक्न पाइन्छ, जस्तै सिपमूलक तालिम, सिलाई कटाई, रोजगारी, यस्तै यस्तै डिजाइन डिजाइनको कपडा सिक्न पाइन्छ। सोसल मिडियाबाट सही सदुपयोग गर्न पनि आफूलाई जान्नुपर्छ। सदुपयोग राम्रोसँग गरेपछि अनलाइनबाट कतिपय कपडाहरू अर्डर गरिन्छ, मगाउँछन्, डिजाइन डिजाइनको सिप सिक्न पनि पाइन्छ।
17: नमस्कार, मेरो नाम मनिषा रोकाई हो, मेरो ठेगाना चाहिँ टिकापुर 2 राजीपुर हो। सामाजिक सञ्जालको फाइदाहरू, विद्यार्थीको लागि सामाजिक सञ्जाल धेरै पनि हुन्छ। त्यसको सदुपयोग गर्न जान्यो भने फाइदा धेरै हुन्छ र त्यसको दुरुपयोग गर्यो भने त्यसले धेरै असर पनि गर्दछ। त्यो फाइदाहरू सामाजिक सञ्जालबाट अनलाइन क्लासहरू पढ्न सकिन्छ विद्यार्थीहरूको लागि। टिकटक मार्फत पनि धेरै मानिसहरूले धेरै व्यवसायहरू गरेर धेरै उपलब्धिहरू पाइरहनु भएको छ। सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू पनि धेरै हुन्छन्। जस्तै आफ्नो फेसबुकको पासवर्ड बलियो वा गोपनीय राख्नुपर्दछ। आफ्नो आइडीमा आफू चिनेको बाहेक अरू मान्छेको लागि साथी बनाउनु हुँदैन। त्यो नचिनेको मानिसलाई आफ्नो फोटोहरू सेन्ड गर्नु हुँदैन। जस्तोमा त्यस्तै भिडियोहरू सामाजिक सञ्जालमा हाल्नु हुँदैन। साना साना भाइ बहिनीहरूलाई पनि आमा बाबाले धेरै केयर गर्नुपर्छ, किनभने आजभोलि धेरै गेमहरू चलिरहेको हुन्छन्। भाइ बहिनीहरू पढाइभन्दा गेममा धेरै बिजी हुन्छन्। पढ्दाखेरि बाबुहरूलाई मोबाइल खेलाउन धेरै दिनु हुँदैन, उनीहरूको हातमा मोबाइल दिएर एक्लै छोड्नु हुँदैन।
18: नमस्ते, मेरो नाम दिनेश तामाङ, घर टिकापुर। सामाजिक सञ्जालका फाइदाहरू भन्नुपर्दा यसबाट हामीले बिजनेस पनि गर्न सकिन्छ र यसबाट देश विदेशमा सबै आफन्तहरूलाई पनि टाढा भएर पनि नजिक हुन सकिन्छ र यसबाट मुख्य गरी भन्नाले कुनै बिजनेस गर्दाखेरि आफ्नो व्यवसायको त्यसमा अपलोड गरेर आफ्नो व्यवसायको बारेमा भनेर अरूलाई जानकारी दिन पनि सकिन्छ र यसबाट अनलाइन क्लासहरू पनि पढ्न सकिन्छ। टिकटक, फेसबुक, युट्युब यस्ता मार्फतबाट आफूमा भएको कलाकृतिहरूलाई प्रस्तुत गरेर त्यसबाट अर्निङ पनि गर्न सकिन्छ। यसका बेफाइदा भन्नाले बालबालिकाहरूलाई आजभोलि धेरै अब हरेक चिजको सकारात्मक नकारात्मक दुईटा पक्ष हुन्छ र यसको पनि सामाजिक सञ्जालको पनि नकारात्मक पक्षहरू धेरै रहेका हुन्छन् र सामाजिक सञ्जालहरूमा बालबालिकाहरूले धेरै जस्तो नकारात्मक पक्षहरू हेर्यो, त्यसमा ध्यान दियो भने त्यसबाट नराम्रो असर पनि पर्न जान्छ र दिमागमा नराम्रो असर पर्छ।
19: नमस्कार, मेरो नाम गीता टमटा। सामाजिक सञ्जालको प्रयोग गर्दाखेरि धेरै राम्रो र नराम्रो पनि छ। सामाजिक सञ्जालको प्रयोग गर्दा मोबाइल धेरै बच्चाहरू चलाउँछन् अनि यसले गर्दाखेरि फ्री फायर खेल्ने सानै उमेरमा विवाह गर्ने यस्तो गर्छ, यसले गर्दा असर पार्छ, यो गर्नु हुँदैन, नराम्रो हुन्छ, आमा बुवाले पनि मोबाइल दिनुहुन्न र यसले गर्दाखेरि राम्रो पनि हुन्छ। यसमा देश विदेशमा रहनु भएको हाम्रो दाजुभाइ तथा दिदी बहिनीहरूसँग हामी कुराकानी पनि गर्न सक्छौँ, हामी अनलाइन क्लास पनि पढ्न सक्छौँ, यसको राम्रो र नराम्रो दुवै पक्ष हुन्छ।
0: र राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाको औपचारिक अन्तिम बैठक महाधिवेशन स्थल भरतपुरमा शुरू भएको छ। महाधिवेशनमा लैजाने एजेण्डा पारित गर्न अन्तिम बैठक भरतपुरमा शुरू भएको हो। बैठकले आइतबारदेखि त्यहाँ हुने महाधिवेशनका प्रतिनिधिको अन्तिम नामावली पारित गर्ने प्रवक्ता मनिष झाले बताउनुभयो। उहाँका अनुसार बैठकले विधान संशोधन प्रस्ताव पारित गर्नेछ। यो अन्तिम औपचारिक बैठक भएकोले भइपरि आएमा अनौपचारिक बैठक बस्न सकिने झाले बताउनुभयो। यसअघि नै सचिवालयले केन्द्रीय समितिका लागि पठाएका एजेण्डाहरूमाथि छलफल गरेर आज पारित हुने उहाँले बताउनुभयो। ती एजेण्डा महाधिवेशनमा लगिने र त्यहाँ अनुमोदनपछि कार्यान्वयन हुने उहाँको भनाइ छ। विधान संशोधन गरेर केन्द्रीय समितिको संख्या बढ़ाउन लागेको छ भने महिला सहभागितालाई पनि बढ़ाइँदैछ। बैठक सभापति रवि लामिछानेको अध्यक्षतामा शुरू भएको हो। यसै समाचारसँगै खुशखबर सकियो। जाँदाजाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। देश विकासमा पत्रकारिताको योगदान महत्वपूर्ण रहेको प्रदेश प्रमुख नजीर मियाको भनाई। थारू संस्कृति संरक्षणका लागि सरकारले कानूनी र बजेटले सम्बोधन गर्नुपर्ने सरकारवालाको माग। नेपाल प्रवेशद्वारमा नेपाली झण्डा फहराइयो। खकुरला भन्सार वरपर सरसफाई। नेकपा एमालेद्वारा पार्टी पुनर्गठनका लागि धनगढ़ीमा सुझाव संकलन शुरू। र सुदूरपश्चिममा सत्ता साझेदारपछि कांग्रेसका प्रदेशसभा सदस्यको पनि बजेटप्रति असन्तुष्टि। सकियो। अहिले 7:30 बजे सीआईएनबाट प्रसारण हुने साझा खबर सुन्न सक्नुहुनेछ। प्राविधिक मित्र आकाशलाई धन्यवाद दिँदै म एकिन्द्र तिमिलसेना पनि बिदा हुन्छु। नमस्कार।
20: आई बुढल्ला सुन्टो कि नै वानन्दी भोज आगिलि न अब समय एक ठो घर गहना नै हो भनै नहुने न पट्टा नि पैना त
21: अरे गहना बनाइन त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
20: तुहार बाटा रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मा से गहना बनाएका आन्सेकले कत्रा सुघर बनाएको अन्ल बाटी
21: ए ले ठिक बा चल हाली भाटवट खाइयो जाएका हौ सामुएल ज्वेलर्स मा गर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चोक चिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार।
20: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फे बना जाए। मोबाइल नंबर 9864141208 ओ 9846239261।
22: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
1: डाक्टर अजय भट्ट मुटु रोग विशेषज्ञ MBBS MD इन्टरनल मेडिसिन DM कार्डियोलोजी।
2: डाक्टर आउने दिन असार 7 गते आइतबार समय बिहान 10 बजेदेखि
1: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
0: उपचार हुने समस्याहरू
1: हृदयघात, हार्ट अट्याक, उच्च रक्तचाप, धड्कन अनियमितता, मुटुमा दुखाइ वा जलन, स्वास्थ्यमा गाह्रो भएको समस्या, कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या, हात खुट्टाहरू झमझमाउने, मुटुको बाइपास सर्जरीको फलोअप, एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप, सुगर, थाइराइड, दम, निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान,
0: साथै मुटुको इको, रगत जाँच र ECG पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 98216-14306 र 98486-39785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर जोशीपुर गाउँपालिका 2 जोशीपुर बजार कैलाली।

0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याच नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।

0: रोका
1: के भयो किन कराएको यस्तो
0: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
2: इन्सिसमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
1: हो र
0: हो नि एन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड
3: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 हास डायल गरी वा एन्सेल एपमा गइ लिनुहोस् एन्सेल नेपालकै लागि

0: महाकालीमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्ष प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी सामान्य चिकित्सा नेत्र विज्ञान डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी
1: नेत्र विज्ञान ओए
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969900044 9857880044 र 9762833921 वेबसाइट www.mahakalishikshalaya.edu.np।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालो छिटो नलाग्यो
2: होइन चाइनिज माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ हौ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लाग्या हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। भारी वर्षाको जोखिमपछि इलाममा राति सवारी साधन चलाउनलाई रोक। सुनसरी र मोरङका साना नदीमा आकस्मिक बाढ़ीको जोखिम, सतर्क रहन आग्रह।
1: नजिकको सुरक्षित स्थान, त्यसलाई हामी सुरक्षित आश्रय स्थल पनि भन्ने गर्दछौ, र सुरक्षित बाटो, त्यो उचो भूभाग कुन हो, त्यो चाहिँ पहिचान गरिराख्नुपर्छ।
0: मक्सिर 26 गतेदेखि राप्रपाको महाधिवेशन हुने, भोलिदेखि शुरू हुने रासोपाको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी पूरा, केन्द्रीय सदस्यका लागि निष्पक्ष निर्वाचन हुने।
2: स्वस्थ प्रतिस्पर्धाका लागि म सबै साथीहरूलाई अपील गर्न चाहन्छु, स्वस्थ र स्वच्छ प्रतिस्पर्धाबाट हामी एउटा नयाँ उचाइमा पुग्नेछौं।
0: कम्बोडियामा नेपालीका लागि राहदानी नवीकरण शिविर सञ्चालन हुने, नतिजा छिटो ल्याउन उत्तर पुस्तिका जाँचमा हतार नभएको शिक्षा मन्त्रीको भनाई, सहकारी पीड़ितको रकम फिर्तामा दलहरूको असहयोग।
3: व्यावसायिक सहकारीहरू चाहिँ एउटा व्यवसायमा सञ्चालन गर्नुपर्ने सहकारीहरू खाद्यान्न किन्नमा खर्च गरिदियो।
0: लेबनानमा इजरायली हवाई आक्रमणमा 16 जनाको मृत्यु, मध्यराती जर्मनी र आइभोरी कोस्ट खेल्दै अमेरिका समूह डीको विजेता बन्दै नकआउट चरणमा प्रवेश।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: प्रविधिको आजको युगमा नेपालमा भने कम्प्यूटर इन्जिनियरिङ जस्ता उच्च शिक्षाको परीक्षा पनि घोकेर 3 घण्टाको दिने व्यवस्था छ। लामो समयदेखि शिक्षण सिकाइ क्रियाकलापमा शिक्षक धेरै बोल्ने अनि विद्यार्थी निष्क्रिय श्रोता बनेर सुन्ने र घोक्ने विधिको प्रयोग हुँदै आएको र परीक्षामा कठिन भन्दा कठिन प्रश्न सोधेर विद्यार्थीलाई हतोत्साही बनाउने अभ्यास तत्काल अन्त्यका लागि विश्वविद्यालयहरूले यस्ता प्राविधिक विषयबाट शुरूआत गर्नु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
5: भोलिदेखि शुरू हुने राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। 3 दिनसम्म सञ्चालन हुने महाधिवेशनमा देशभरबाट प्रतिनिधि नेता तथा कार्यकर्ताहरूको महाधिवेशन स्थल कार्यकर्ताहरू महाधिवेशन स्थल चितवन पुगिसकेका छन्। महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयनका साथै आगामी राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णय गरिनेछ। रासोपाले पहिलो राष्ट्रिय महाधिवेशन मार्फत नयाँ कार्यसमिति चयन गर्ने तयारीसँगै 4 बुधे निर्वाचन आचार संहिता जारी गरेको छ। महाधिवेशनको व्यवस्थापकीय तथा वैधानिक कामका लागि गठन गरिएको केन्द्रीय निर्वाचन आयोगले उम्मेद्वारी प्रचार प्रसार, मतदान तथा उजुरी कार्यवाही सम्बन्धी व्यवस्था समेटेर आचार संहिता सार्वजनिक गरेको हो। आचार संहितामा उम्मेद्वारी प्रमाणित भएपछि मात्रै प्रचार प्रसार गर्न पाइने उल्लेख रहेको छ। साथै प्यानल वा गुटबन्दी गर्न तथा संयुक्त उम्मेद्वारीको सूची वितरण गर्न नपाइने व्यवस्था गरिएको छ। त्यस्तै पार्टी वा सरकारको जिम्मेवारीमा रहेका व्यक्तिले राजकीय तथा दलीय स्रोत साधन प्रयोग गरी निर्वाचनको निष्पक्षतामा प्रभाव पार्न नपाउने उल्लेख गरिएको छ। आचार संहितामा मतदान प्रक्रिया तथा निर्वाचन सम्बन्धी उजुरी र कार्यवाहीका व्यवस्था समेत समेटिएको सीआईएन कुरा गर्दै निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले बताउनुभयो।
6: हामीले चाहिँ यो हाम्रो पार्टीको आन्तरिक संगठन बलियो बनाउनका लागि भैरव अधिवेशन हो, होइन? नेतृत्व ल्याउने, नेतृत्व छान्ने, बलियो सबल नेतृत्व ल्याउन खाइ भयो। अब कस्तो भइदियो भने कतिपय प्रतिनिधि साथीहरू उम्मेद्वारहरूले के बुझिदिनुहुन्न, समर्थकहरूले के बुझिदिनुहुन्न भने यो चाहिँ पार्टी निर्वाचन हो, यसमा चाहिँ सक्षम मान्छेहरू चाहिँ आउनुपर्छ भनेर बुझ्नुहुन्न, होइन? त्यसले गर्दाखेरि अब हामीले यसलाई एकदमै प्रतिस्पर्धी, स्वच्छ र लोकतान्त्रिक बनाउनलाई चाहिँ त्यो अनावश्यक भड्किलो प्रचार प्रसारहरूलाई खास बन्द गर्ने, होइन? पार्टीको दीर्घकालीन हित पर्ने गरेर त्यो भनौँ न विभाग पार्टीको भित्र चाहिँ गुट विभाग गर्ने, अन्तरिम विभाजन गर्ने कुरालाई क्रम गर्नका लागि हाम्रो आचार संहिता चाहिँ विशेष केन्द्रित छ प्रमुख रूपमा। अर्को कुरा चाहिँ यो पार्टीको नेताहरूलाई, पार्टीमा एकदम धेरै नेतालाई चाहिँ निरुत्साहित नहोस्, यसले चाहिँ डिस्करेज नगरोस् भन्ने तरको लागि त्यो आचार संहिता आएको भनेको नि। समग्रमा पार्टीको लोकतान्त्रिक प्रक्रियाबाट हुने नेतृत्व चयनलाई चाहिँ मर्यादित, होइन, व्यवस्थित बनाउनलाई नै हो।
5: यसैबीच रासोपाको महाधिवेशनमा केन्द्रीय समिति चयनका लागि निर्वाचन हुने भएको छ। पार्टीको संशोधित विधान अनुसार केन्द्रीय समितिमा 100 जना सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ। नेताहरूका अनुसार केन्द्रीय सदस्यहरू सर्वसम्मत चयन हुने सम्भावना नरहेपछि निर्वाचन मार्फत नेतृत्व चयन गरिने भएको हो। यसैबीच पार्टी सभापति रवि लामिछानेले नेताहरूलाई स्वस्थ र मर्यादित प्रतिस्पर्धामा सहभागी हुन आग्रह गर्नुभएको छ। पहिलो राष्ट्रिय महाधिवेशन शुरू हुन अघि आज बसेको अन्तिम केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले पार्टीको आन्तरिक लोकतन्त्र निष्ठा र लोकतान्त्रिक मूल्यप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै भविष्यमा पनि सहकार्य र एकताको भावना कायम रहने विश्वास व्यक्त गर्नुभयो।
2: यो मैदानमा हामी जहाँ रहे तापनि, जुन भूमिकामा रहे तापनि, केन्द्रीय सदस्यको भूमिकामा रहे पनि, साधारण सदस्यको भूमिकामा रहे पनि या अन्य कुनै भूमिकामा रहे तापनि, आफूलाई एउटा जिम्मेवार नागरिकका रूपमा यहाँहरूले प्रस्तुत गर्नुहुनेछ। पार्टी आज जहाँ आएको छ, यहाँहरूको अनवरत साथ, यहाँहरूको अनवरत विश्वास, यहाँहरूको अनवरत मेहनतका कारणले आएको छ। यसलाई अझ समृद्ध पार्ने जिम्मेवारी हामी सबैसँग छ। त्यसकारणले स्वस्थ प्रतिस्पर्धाका लागि म सबै साथीहरूलाई अपील गर्न चाहन्छु, स्वस्थ र स्वच्छ प्रतिस्पर्धाबाट हामी एउटा नयाँ उचाइमा पुग्नेछौं।
5: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आगामी मंगिर 26, 27 र 28 गते केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ। हिजो र आज बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ। पार्टीले भदौ मसान्तभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने र असोज 15-24 गतेसम्म 7 प्रदेशको अधिवेशन सक्ने कार्यतालिका तय गरेको सीआईएनसँग कुरा गर्दै प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो।
7: राप्रपाको केन्द्रीय महाधिवेशन मंगिरको 26, 27 र 28 गते काठमाडौँमा गर्ने निर्णय गरेका छौं। हाम्रो पार्टीको असारको 5 र 6 गते केन्द्रीय कार्य समितिको बैठक बसेको थियो। त्यो बैठकले चाहिँ महाधिवेशनको मिति टुङ्गो लगाएको हो। त्यसको लागि चाहिँ हामीले भदौको मसान्तसम्ममा सबै जिल्लाहरूको अधिवेशन गरिसक्नुपर्ने, त्यसै गरी असोजको 24 गतेसम्ममा प्रदेश अधिवेशन गरिसक्नुपर्ने र मंगिरको 7 गते भित्रमा, मंगिरको 7 गते पार्टीको केन्द्रीय निर्वाचन समिति र पार्टीको

0: मन्त्री पोखरेलले गत वर्षको तुलनामा यस वर्ष कक्षा बाह्रको उत्तीर्ण प्रतिशत करिब 8% बढ़ेको दावी पनि गर्नुभएको छ। आगामी तीन दिन कोशी बागमती र गण्डकी प्रदेशका केही साना नदी तथा खोलामा पानीको बहाव अचानक बढ़न सक्ने पूर्वानुमान गरिएको छ। बाढ़ी पूर्वानुमान महाशाखाले सुनसरी मोरङ तथा आसपासका क्षेत्रमा बग्ने साना नदी र खोलामा आकस्मिक बाढ़ीको जोखिम रहेको जनाएको हो। शाखाका अनुसार निरन्तर वर्षाका कारण ती नदीहरूको बहाव उल्लेख्य रूपमा बढ़न सक्ने भएकाले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। सीआईएनसँग कुरा गर्दै शाखा प्रमुख विनोद पराजुलीले मौसमी विपद बारेका सूचना तथा पूर्वानुमानलाई नियमित रूपमा पछ्याउन अनुरोध गर्नुभयो।
1: विगतमा कतरा कतरा बाढ़ी आए, कुन कुन क्षेत्र डुबानमा पर्यो, कति समय डुबानमा पर्यो, नजिकैको कुन स्थान कहिले डुबान भएन, त्यसलाई सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने र त्यो डुबान नहुने क्षेत्रमा रहेको बाटो कुन हो, हामी त सुरक्षित बाटो भएर सुरक्षित स्थानमा पुग्नुपर्छ। यी समग्र ज्ञान चाहिँ नै स्थानीय समुदायलाई जति हामी कसैलाई हुँदैन, त्यस कारणले स्थानीय समुदायको एकदमै ठूलो भूमिका छ। खास गरी हामीले दिने भनेको बाढ़ी आउँदैछ, ठूलो बाढ़ी आउँदैछ भन्ने सूचना नै हो, तर नजिकको सुरक्षित स्थान, त्यो सुरक्षित स्थानमा सुरक्षित बाटो भएर पुग्ने जो त्यो बाटो, ती समग्र ज्ञान चाहिँ स्थानीय समुदायलाई हुन जरूरी छ, त्यो हुन्छ पनि। त्यसकारणले त्यसको पहिचान चाहिँ यो मनसुन अगाडि नै हामीले गर्नुपर्छ। त्यसमा स्थानीय समुदायलाई हामी अनुरोध पनि गर्दछौ, नजिकको सुरक्षित स्थान, त्यसलाई हामी सुरक्षित आश्रय स्थल पनि भन्ने गर्दछौ, र सुरक्षित बाटो, त्यो उँचो भूभाग कुन हो, त्यो चाहिँ पहिचान गरिराख्नुपर्छ। र सँगै डुबान भइराख्ने क्षेत्र, विगतमा डुबान भएका घरहरू, ती कुन कुन हुन्, त्यो पनि ज्ञान चाहिँ उहाँहरूलाई हुनुपर्छ, ताकि हाम्रो सूचनाको सही उहाँहरूले चाहिँ प्रयोग गर्न सक्नुहोस्।
0: यसैबीच मनसून सक्रिय भएसँगै भारी वर्षा, बाढ़ी र पहिरोको जोखिम बढ़ेपछि जिल्ला प्रशासन कार्यालय इलामले रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ। प्रशासनले आज सूचना निकालेर मेलम्ची मेची राजमार्ग, मेची करिडोर तथा ग्रामीण सड़कहरूमा पहिरो र सड़क अवरोध हुने जोखिम बढ़ेकाले बेलुका 8 बजेदेखि बिहान 5 बजेसम्म यात्रुवाहक तथा मालवाहक सबै प्रकारका सवारी साधन सञ्चालन गर्न नपाइने जनाएको छ। क्षमताभन्दा बढ़ी काठ तथा गोलिया बोकेका सवारी साधनलाई पनि अर्को सूचना नभएसम्म नियन्त्रण गरिने प्रशासनले जनाएको छ। तर बिरामी बोकेका एम्बुलेन्स तथा अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्नेले स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरेर यात्रा गर्न सक्ने सीआईएनसँग कुरा गर्दै इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो।
2: बाढ़ी पहिरो जान सक्छ, बाटोको केयर गर्ने, कहाँ के अवरोध भएको छैन त्यो सूचना लिएर हिँड्ने र बेलुका 8 बजे पछाडि चाहिँ होइन यात्रा नगर्ने, गरिहाल्नु पर्यो भने प्रहरी प्रशासन सम्पर्क र समन्वय गर्ने भन्ने हो त्यसको। तिगो दिन बेलुका चाहिँ निकै ठुलै पर्यो, अलिअलि डिस्टर्ब पनि भएको बाटो, त्यस कारणले गर्दा यो के हो भने पानीको मनसुन भित्रिसकेको छ, मध्य मनसुन भित्रिसकेको छ, पानी कतिखेर आउँछ ठुलो छैन। अब इलाममा अन्यको तुलनामा इलाममा अलिक बढी नै पानी पर्छ, त्यस कारणले गर्दा गत वर्षको त्यो बाढीले गर्दा चाहिँ अलिक जमिन पनि अलिक क्षतिक्षत भएको छ, त्यस कारणले असर पर्छ भनेर हामीले पूर्व सावधानी अप्नाएको हो।
0: बैंकक स्थित नेपाली दूतावासले कम्बोडियामा रहेका नेपाली नागरिकका लागि राहदानी नवीकरण शिविर सञ्चालन गर्ने भएको छ। दूतावासका अनुसार शिविर आगामी जून 24 अर्थात असार 10 गते एनआरएनएएनसीसी कम्बोडियाको नोम पेन स्थित कार्यालयमा दिउँसो 12 बजेदेखि साँझ 6 बजेसम्म सञ्चालन हुनेछ। विद्युतीय राहदानी नवीकरण गर्न चाहनेले राहदानी विभागको वेबसाइटमा अनलाइन आवेदन फारम भरेर बार कोड सहितको फारम, नागरिकता र राहदानीको प्रतिलिपि जुन 23 भित्र दूतावासमा पठाउनु पर्नेछ। शिविरमा सहभागी हुँदा सकल नागरिकता, राहदानी तथा अनलाइन फारमको प्रिन्ट प्रति अनिवार्य रूपमा ल्याउनु पर्ने दूतावासले जनाएको छ। साझा खबरमा अब विदेशको खबर। इजरायल र हिजबुल्लाह बीच नयाँ युद्ध विराम घोषणा भएको 24 घण्टा नबित्दै दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा परि 16 जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार नावाटिया जिल्लाका विभिन्न क्षेत्रमा भएका आक्रमणमा कम्तीमा 16 जनाको मृत्यु भएको हो भने 12 जना भन्दा बढ़ी घाइते भएका छन्। इजरायली सेनाले भने हिजबुल्लाहले आफ्ना फौजमाथि 50 भन्दा बढ़ी रकेट प्रहार गरेको दावी गरेको छ। इजरायल र हिजबुल्लाहले नयाँ युद्ध विराममा सहमति जनाएका थिए। र खेल खबरमा, फिफा विश्वकपको समूह ई अन्तर्गत आज मध्यराती जर्मनी र आइभोरी कोस्ट भेट्दैछन्। राति 2:15 बजे दुवै टोलीबीच खेल हुनेछ। भोलि बिहान इक्वेडर र कुरासाओ बीच खेल हुनेछ। खेल नेपाली समयअनुसार बिहान 6:15 बजे शुरू हुनेछ। पहिलो खेलमा आइभोरी कोस्टसँग 1-0 हार बेहोरेको इक्वेडर र जर्मनीसँग 7-1

0: को विशाल अन्तरले पराजित भएको कुरा साओ दुवैका लागि यो खेल महत्वपूर्ण छ। समूह एच अन्तर्गत भोलि नै ट्युनिसिया र जापान बीच खेल हुनेछ। खेल 9:45 शुरू हुनेछ। त्यस्तै स्पेन र साउदी अरेबिया बीच पनि खेल हुनेछ। यसैबीच लगातार दोस्रो हारसँगै टर्की ए फिफा विश्वकपबाट बाहिरिएको छ। पाराग्वेसँग 1-0 पराजित भएसँगै टर्की ए विश्वकपको समूह चरणबाटै बाहिरिएको हो। यो नतिजासँगै सह आयोजक अमेरिका भने एक खेल अगावै समूह डी को विजेता बन्दै नक आउट चरणमा प्रवेश गरेको छ।
1: सुशीला श्रेष्ठ बाजुराका अधिकांश सहकारी संस्थाहरूले लगानी गरेको ऋण असुल गर्न नसक्दा समस्या
2: अलिकति राजनीतिक पहुँच भएका मान्छेहरू अटेर गर्ने मान्छेहरू व्यावसायिक मान्छेहरू पनि अब ऋण लिने नतिर्ने अनि अब सञ्चालकको अब हाम्रो जस्तो स्टाफहरूलाई पनि उल्टै धम्काउने के गर्छौ
1: विभिन्न बाहनामा ऋण भुक्तानी नगरेर बचतकर्ताको ऋण फिर्ता गर्न नसकेको संचालकहरूको भनाई रिपोर्टसँगै गीत संगीत र भाकामा आइरहेको विचलन विशेष संवाद श्रृंखला शनिबार विशेष पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: लूबाट कसरी बच्ने बाहिर निस्कदा टाउको कान र गर्दन कपडाले छोपेर हिँड्नुपर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने
4: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने
3: बिरामीले पटक पटक गरी पानी पिइराख्नुपर्छ
4: कहिले पनि खाली पेट बस्नु हुँदैन यसले समस्या थप बढ्न सक्छ
3: गर्मी मौसममा काँक्रो प्याजको रस बेल आँप कागतीको शर्बतको सेवन गर्नुपर्छ
4: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने जस्तो चिया कफी सोडा जस्ता पिय पदार्थ
3: नरम मुलायम सुतीको कपडा लगाउने
4: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने
3: र बालबालिका वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं
5: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
6: इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब बाँकी खबर ललितपुरको जावला खेलमा आज ऐतिहासिक भोटो जात्रा सम्पन्न भएको छ वर्षा र सहकालका देवता मानिने राजौ मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थानका प्रतिनिधिले भोटो सार्वजनिक गरेका छन् कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह लगायतका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो बाजुराका अधिकांश सहकारी संस्थाहरूले लगानी गरेको ऋण असुल गर्न नसक्दा समस्या परेको छ समयमै ऋण नतिर्ने ऋणीहरूको संख्या बढ़दै जाँदा ऋण असुलीमा समस्या भएको बताइएको छ सहकारीहरूले पटक पटक फोन पत्राचार मौखिक जानकारी गराए पनि ऋण चुक्ता हुन सकेको छैन भने बचतकर्ताहरूको पैसा पनि फिर्ता गर्न सकेको छैन
8: ऋणीहरूलाई पटक पटक सम्पर्क गरे पनि कतिपयले आज भोलि तिर्छौ भन्ने तर भुक्तानी नगर्ने अवस्था भएपछि सहकारी सञ्चालक तनावमा छन् सहकारीको वित्तीय अवस्था कमजोर बनाउनुका साथै बचतकर्तालाई समेत प्रत्यक्ष असर गरिरहेकाले समयमै ऋण फिर्ता गरिदिन आग्रह गर्नु परेको बाजुराको नवजीवन बहुद्देश्य सहकारी संस्था लिमिटेडका अध्यक्ष ध्रुवराज रेग्मी बताउनुहुन्छ
9: हामीले घरभेट कार्यक्रम गर्यौं चिठी पत्र गर्यौं फोन मार्फत खबर गर्यौं अनि मोबाइल फेसबुकमा लाग्नेहरूलाई फेसबुकबाट पनि कन्ट्याक्ट गर्यौं त्यति गर्दा पनि ऋण असुल गर्न सकिएन र अहिलेसम्म ऋण असुल गर्न नसकिए हुनाले सबै पैसा लगानीमा गयो लगानीमा गएको पैसा हुनाले बचत फिर्ता माग्नेहरूलाई बचत दिन पनि मुस्किल छ
8: जिल्ला सहकारी संघका अनुसार बाजुरामा अनुमानित 150-200 सहकारी छन् अधिकांश सहकारीहरूले खराब ऋणीहरूमा जनप्रतिनिधि व्यवसायी तथा आर्थिक रूपमा सक्षम व्यक्तिहरू समेत रहेको बताएका छन् आर्थिक क्षमता हुँदाहुँदै पनि ऋण भुक्तानीमा व्यवस्था गर्दा सहकारी र बचतकर्ता दुवै मर्कामा परेको सहकारी कर्मीहरूको भनाई छ शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक विपिन विष्ट
2: व्यावसायिक सहकारीहरू चाहिँ एउटा व्यवसायमा सञ्चालन गर्नुपर्ने सहकारीहरू खाद्यान्न किन्नमा खर्च गरिदियो त्यसमा चाहिँ त्यो विशेष गरी यो कोभिड पछि बढी जस्तो सहकारीहरू चाहिँ डुबेका छन् भनौँ न डुबेका छन् अलिकति राजनीति पहुँच भएका मान्छेहरू अटेर गर्ने मान्छेहरू व्यावसायिक मान्छेहरू पनि अब ऋण लिने नतिर्ने अनि अब सञ्चालकको अब हाम्रो जस्तो स्टाफहरूलाई पनि उल्टै धम्काउने के गर्छौ तर भने त्यस्तो खालको वातावरण देखिरहेको छ अब त्यो नतिरे पनि के गर्ने हुन्छ कानुन पनि त्यस्तो छैन
8: सहकारीको पैसा भनेको सर्वसाधारणको बचत रकम हो ऋण लिएर नतिर्ने प्रवृत्ति बढ्दै जाँदा बचतकर्ताको विश्वास गर्ने चिन्ता पनि सञ्चालकमा छ मिलिजुली बहुद्देश्य सहकारी संस्थाका व्यवस्थापक गोकर्ण शाही
10: बचतकर्ताका लागि जति चाहिँ कानुनी कडाई गरिदिएको छ त्यति चाहिँ ऋण असिनीका लागि कानुनी कडाई गरिदिएको छैन त्यस कारणले कानुनी कडाई गरिदियो भने त्यो ऋण असिनिन्छ अनि हामीले बचतकर्ताको बचत गर्न सक्छौँ
8: सहकारी कर्मीहरूले जिल्ला प्रशासन कार्यालय स्थानीय तह तथा सुरक्षा निकायलाई खराब ऋणीबाट ऋण असुलीका लागि प्रभावकारी पहल गर्न आग्रह गरेका छन् उनीहरूका अनुसार कानूनी रूपमा असुली प्रक्रिया अघि बढाउन खोज्दा पनि व्यावहारिक रूपमा धेरै चुनौती सामना गर्नु परेको छ सत्यसाई बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक नन्द खत्री
11: लगभग धेरै सहकारीहरू समस्यामा पर्नुको एउटै कारण के हो भने बचतकर्ता नभएर ऋणीहरूले पैसा फिर्ता नगरेका कारणले पनि समस्यामा छन् भन्ने कुरा छ राजुराको लगभग लगभग सहकारीहरूमा के छ भने ऋणीबाट सहकारी पीड़ित छन् यसको लागि प्रष्ट कानून बनाएर असुल उपरका लागि यदि सम्बन्धित निकायहरूले सहयोग गरिदियो भने अझै हामीलाई सहज हुने देखिन्छ जिल्ला प्रशासन कार्यालयमा मुद्दा हालिन्छ होला वा पालिकाको न्यायिक समिति होला वा पुलिस चौकीको कुरा होला सबैले एउटा त्यो विषयमा सहयोग यदि गरिदिने हो भने सहकारी लगभग सञ्चालनमा ठूलो समस्या छैन
8: खराब ऋण नियन्त्रण ऋणीलाई कानूनी दायरामा ल्याउने व्यवस्था तथा बचतकर्ताको रकम सुरक्षालाई प्राथमिकता दिन सके सहकारी प्रतिको विश्वास कायम राख्न मद्दत पुग्ने सरकारवालाहरूले बताएका छन् ऋण असुलीको समस्या बढ्दै जाँदा सहकारी संस्था र हजारौं बचतकर्ता थप समस्यामा पर्ने अवस्था आउन सक्ने सञ्चालकहरूको भनाई छ शर्मिला रोकाया सीआईएन रेडियो बुढी नन्दा कोल्टी बाजुरा
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ गीत संगीत र भाकामा आइरहेको विचलन
12: आजभोलि सबै गीतहरूले आफ्नो संस्कृति बोकेकै गीतहरू छैनन् अब भिडियोमा पनि छैनन् अब रेकर्डिङमा पनि छैनन् शब्दमा पनि छैनन् प्रस्तुतिहरूमा चाहिँ अब कतिपय सबै त्यस्तै पनि छैनन् अत्यन्तै राम्रा पनि छन् अहिले पछिल्लो समयमा अलि कन्ट्रोभर्सी खालका चाहिँ धेरै कृतिहरू छन्
1: श्रष्टा र गायकले सावधानी अपनाउनु पर्ने शनिबार विशेष लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
3: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिकाभित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउनुहुन अनुरोध गरिन्छ तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू वडा नम्बर 2 असार 7 गते विजयनगर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर
13: मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब शनिवारीय विशेष हिजो आज दैनिक दर्जनौ गीत रेकर्ड गरिन्छन् भने ती गीतमा भिडियोहरू पनि छायांकन भइरहेका हुन्छन् तर गीत संगीत र भाकामा आइरहेको विचलन र पुराना भाकालाई नयाँ रूप दिनका लागि आवश्यक सावधानीका बारेमा साथी लील प्रकाश चन्दले वरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझीसँग कुराकानी गर्नुभएको छ
12: जस्ताको तस्तै त गाउँमा गाउने गीतलाई अब कतिपय कुराहरू चाहिँ प्रविधिमा ल्याउने बेलामा कतै कुनै गीतमा चाहिँ तालहरू चाहिँ नभएका गीतहरूलाई तालमा बाँध्नु पर्ने हुन्छ। कतिपय गीतहरूमा चाहिँ अब गाउँमा आफ्नै तरिकाले स्वतन्त्र हिसाबले गाइन्छ, तर यहाँ आइसकेपछि एउटा व्यावसायिक हिसाबले प्रोफेसनल एउटा चाहिँ मिडियाबाट चाहिँ संसारभरि बज्नको लागि त हामीले त्यसमा चाहिँ आफूले जानेका सिकेका कुराहरूलाई चाहिँ प्रयोग गरेर सुधारेर राम्रो बनाउने कोसिस चाहिँ सबै कलाकारले गर्छन्। मैले पनि त्यही हो,
14: अहिलेका कलाकार अथवा अहिलेका सर्जकहरूले गीत भनेर जुन ल्याइराखेको तपाईँले पक्कै हेरिराख्नु भएको होला, सुनिराख्नु भएको होला, कस्तो लाग्छ?
12: पछिल्लो संस्कृति पछिल्लो चाहिँ गीत संगीतको विषयमा कुरा गर्दाखेरि पहिले भन्दा धेरै प्रखर कलाकारहरू आउनु भएको छ, अत्यन्तै प्रखर कलाकारहरू हुनुहुन्छ। के भइरहेछ भन्दाखेरि गीत संगीत व्यावसायिक भन्यो नि, हामी गीत संगीत व्यावसायिक बन्छ यसबाट नै आफ्नो गुजारा चलाउँछौ भनेर आएको पनि होइन। हामी सुरुका दिनहरूमा त एउटा गीत गाउँदाखेरि 100 रुपियाँ, एउटा गीत बजाउँदाखेरि 30 रुपियाँको दरले चाहिँ हामीले चाहिँ धेरै गरियो, तर त्यो वर्षमा 6 महिनामा चाहिँ एउटा गीत गरिन्थ्यो होला रेडियोमा। पछिल्लो समय जुन गीत संगीतहरू चाहिँ बेचेर चाहिँ आफ्नो व्यवसाय चलाउने खालको चाहिँ दिनहरू आए, त्यसपछि चाहिँ हाम्रो लोक संस्कृतिमा अलिक बढी विकृतिहरू चाहिँ भित्रिन थाले। आफ्नो संस्कृतिको लागि बिगारेर भत्काएर एकदम त्यो कसरी चाहिँ सबैको भन्दा एक्स्ट्रा बन्न सकिन्छ, सबै भन्दा चाहिँ फोकस हुन चाहिँ कसरी पाइन्छ त भन्ने चाहिँ बाटो खोज्दाखेरि चाहिँ कतिपय संस्कृतिहरूमा चाहिँ गीत संगीत हाम्रो संस्कृतिहरूमा चाहिँ आएको विकृति चाहिँ
14: विकृति चाहिँ केतिर, भाषा हो कि अथवा लय हो कि अथवा देखाइएकोमा विकृति छ कि अथवा सुनिनेमा विकृति छ?
12: आजभोलिका गीतहरू चाहिँ के पाउनुहुन्छ भन्नुभयो नि दाजुले, त्यही विषयमा चाहिँ मैले क्लियर गर्न खोजेको चाहिँ आजभोलि सबै गीतहरू नै आफ्नो संस्कृति बोकेकै गीतहरू छैनन्। अब भिडियोमा पनि छैनन्, अब रेकर्डिङमा पनि छैनन्, शब्दमा पनि छैनन्, प्रस्तुतिहरूमा चाहिँ अब कतिपय सबै त्यस्तै पनि छैनन्, अत्यन्तै राम्रा पनि छन्। अहिले पछिल्लो समयमा अलि कन्ट्रोभर्सी खालका चाहिँ धेरै कृतिहरू छन्, ती बारेमा कुरा गरेँ मैले।
14: कलाकारले कति अध्ययन अनुसन्धान गर्यो भन्ने कुरा हो कि अथवा कस्तो व्यक्तिसँग त्यो उठबस भयो, के कुराले चाहिँ यसमा मुख्य भूमिका खेल्छ?
12: सर, खास चाहिँ आफू जिम्मेवार भएर अब स्रष्टाहरू चाहिँ जिम्मेवार आफूले महसुस गर्नुपर्छ। मेरो पछाडि धेरै मेरो फ्यानहरू हुन्छन्, मेरो फलोअरहरू हुन्छन्, र उनीहरूले मबाट के सिक्ने भन्ने कुराहरू चाहिँ ऊ जिम्मेवार हुनु पर्यो। मैले सिर्जना गर्ने विषयमा मैले यो गीत सुनाउँदाखेरि मबाट सिक्ने कुराहरू के हो त भन्ने कुरामा चाहिँ आफूले दिन खोजेका कुराहरूमा चाहिँ समाजलाई आफ्नो फलोअरहरूलाई चाहिँ दिने कुरामा चाहिँ आफू जिम्मेवार भइयो भने चाहिँ यी कुराहरूबाट चाहिँ अलिकति आफसे आफ चाहिँ समाजमा चाहिँ विकृतिजन्य संस्कृति चाहिँ कम हुँदै जान्छ जस्तो लाग्छ मलाई।
14: केही पछुतो छ कि अलिकति उहिले नै प्रविधिको जोहो गरेर ती चिज वस्तुहरू राखेको भए त्यो आज तपाईँलाई त्यो देखेर सन्तुष्टि मिल्थ्यो भन्ने खालकोमा?
12: त्यो त धेरै पछुतो हुन्छ नि। पहिले अब हामी बाल्यकालको चाहिँ हामी स्कूले जीवनका हामीसँग रेकर्डहरू छैनन्, स्कूलका साथीहरूको चाहिँ अनुहार चाहिँ फोटोमा चाहिँ छैनन्। हामी हाई स्कूल पढ्ने बेलामा चाहिँ एउटा फोटो खिच्नको लागि चाहिँ सदरमुकाम गएर फर्म भर्ने बेलामा चाहिँ खिचेका भन्दा चाहिँ अरू फोटाहरू नै हुँदैन थियो हाम्रो। त त्यो बेलामा चाहिँ हामीसँग त्यति बेला बाल्यकालमा चाहिँ हामीले कति अब दसैँ तिहारमा देउसी भैलो खेलेर रमाइलो गरेर हिँडेका त्यति बेलाका फोटो भिडियो छैनन्। अब हामीले तन्ना कम्मलहरू जम्मा गरेर चाहिँ सांस्कृतिक कार्यक्रम गर्थ्यौँ, त्यति बेलाका फोटा भिडियोहरू भएको भए त्यसको महत्त्व कस्तो हुन्थ्यो, ती कुराहरू त हामीले सबै गुमायौँ नि। र त्यसपछिको चाहिँ अहिले अब भएका जे जे भेटिन्छन् तिनीहरू चाहिँ मेमोरीको लागि चाहिँ हामीले राख्दाखेरि ती दिनहरूलाई चाहिँ सम्झाउने रहेछ। त्यसले गर्दाखेरि भेटेका ती त्यति बेलाका जे जस्तो छन् अब कतै गाउँघरतिर गाउँठाउँमा चाहिँ जे जस्तो अवस्थामा चाहिँ हामीले चाहिँ गीत गाइएको थियो, ती टुटेफुटेका चाहिँ फोटा भिडियोहरू चाहिँ भेटियो भने त्यो मेरो इतिहास यस्तो थियो भन्ने कुरो चाहिँ देखाउनको लागि चाहिँ हामीले राख्ने गरेको कारण चाहिँ त्यो।
14: एउटा कलाकारको रूपमा यसको आमदानी अहिले जुन डिजिटल रूपमा फराकिलो र गहिरो भयो नि, अहिले कलाकारले आमदानीको स्रोत अहिले चाहिँ के हुँदो रहेछ? जस्तो तपाईँको हेर्ने भने तपाईँले फेसबुक पनि चलाइराख्नु भएको छ, युट्युब चलाइराख्नु भएको छ, त्यतातिर बाद एक प्रकारको होला, तर त्यो मात्रै होइन विश्वव्यापी बजारमा जानको लागि अरू थुप्रै प्लेटफर्महरू छ, स्पोटिफाई हुनसक्छ, अरू हुनसक्छ, सम्भावना चाहिँ के रहेछ?
12: अहिले धेरै अप्सनहरू आउँदैछन्, अब फेसबुकहरूदेखि लिएर टिकटकहरू पनि सबै मोनिटाइज हुँदैछन्, अझै व्यवस्थित हुँदै जालन्, तर मुख्य चाहिँ युट्युब नै हो अहिलेसम्म अलिकति आमदानीको स्रोत भनेको हामीले गरेको भनेको युट्युब नै हो। बिस्तारै अहिले अब फेसबुकहरू मोनिटाइज हुने, टिकटक मोनिटाइज हुने, अरू स्पोटिफाईतिर अडियो प्लेटफर्मतिर सबैतिर चाहिँ अब अझै प्रविधिले चाहिँ कलाकारहरूको लागि राम्रै गराउँदैछ।
1: भोलिदेखि शुरू हुने राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ। राप्रपाले आगामी मक्सिरको 26 गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने जनाएको छ। सरकारले कक्षा 12 नतिजा छिटो प्रकाशन गर्न उत्तर पुस्तिका परीक्षणमा हतार नगरिएको जवाफ दिएको छ। बैंकक स्थित नेपाली दूतावासले कम्बोडियामा रहेका नेपाली नागरिकका लागि राहत अनि नवीकरण शिविर सञ्चालन गर्ने भएको छ। ललितपुरको जावलाखेलमा आज ऐतिहासिक भोटो जात्रा सम्पन्न भएको छ। इजरायल र हिजबुल्ला बीच नयाँ युद्धविराम घोषणा भएको 24 घण्टा नबित्दै दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा परि 16 जनाको मृत्यु भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 7 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 9868000008 र 9825637072।

0: रेडियो कार्यक्रम हाम्रो कृषिमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म सृजना बजगाईको नमस्कार। रेडियो कार्यक्रम हाम्रो कृषि हरेक साताको शनिबार राति 8:10 सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz सुनिरहनु भएको छ। यो कार्यक्रम कृषि विद्यार्थीद्वारा कृषिका नयाँ प्रविधि र किसानका समस्या समाधान गर्ने उद्देश्यले तयार पारिएको हो। साथै यस कार्यक्रमले कृषिका विस्तारका कार्यहरू गरी कृषक र विद्यार्थी दुवैतर्फ सिकाई आदान प्रदान गर्ने वातावरण स्थापना गर्नेछ। आजको कार्यक्रममा माटो परीक्षण तथा बाली प्रतिक्रिया आधारित मल सिफारिस प्रणाली बारे चर्चा गर्नेछौ। उक्त विषयमा चर्चा गर्न हामी माझ हुनुहुन्छ सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायमा अध्ययनरत जीविका शाह। कार्यक्रमको शुरूआतमा माटो परीक्षणको परिचय र आवश्यकता बारे चर्चा गर्छौ।
1: सोइल टेस्ट क्रप रेस्पोन्स अर्थात एसटीसीआर आधुनिक कृषि क्षेत्रमा प्रयोग हुने एक वैज्ञानिक पोषण व्यवस्थापन प्रणाली हो। यसको मुख्य उद्देश्य माटोको वास्तविक उर्वरा शक्ति, बालीको पोषण तत्व आवश्यकता तथा किसानले प्राप्त गर्न चाहेको उत्पादनलाई आधार मानेर मलको उचित मात्रा निर्धारण गर्नु हो। परम्परागत रूपमा धेरै किसानहरूले अनुभवका आधारमा वा सबैका लागि एउटै सिफारिस अनुसारको मल प्रयोग गर्ने गर्थे, तर प्रत्येक खेतको माटोको अवस्था फरक हुने भएकाले एउटै सिफारिस सबै ठाउँमा प्रभावकारी हुँदैन। त्यसैले वैज्ञानिक रूपमा एसटीसीआर विधिको विकास गरिएको हो। हरित क्रान्तिपछि उच्च उत्पादन दिने जातहरूको प्रयोग बढ्दै जाँदा वैज्ञानिकहरूले माटो र बाली उत्पादन बीच सम्बन्ध अध्ययन गरे। यही क्रममा सन् 1967 भारतका वैज्ञानिक डाक्टर बी राममूर्ति तथा उनका सहकर्मीहरूले एसटीसीआर अवधारणाको विकास गरेका थिए। यसले जति मल हाल्यो उति उत्पादन भन्ने पुरानो सोचलाई परिवर्तन गर्दै आवश्यक मात्रामा मात्रै मल प्रयोग गर्यो भन्ने वैज्ञानिक दृष्टिकोणलाई अघि बढायो।
0: कार्यक्रमलाई निरन्तरता दिँदै अब भने हामी माटो परीक्षणको आधारभूत सिद्धान्तहरूबारे कुरा गर्छौ।
1: एसटीसीआर विधिको मुख्य सिद्धान्त भनेको बालीको उत्पादन माटो र मलबाट प्राप्त हुने पोषण तत्वको संयुक्त योगदानमा आधारित हुन्छ भन्ने हो। यही सिद्धान्त अनुसार बालीलाई आवश्यक पर्ने पोषण तत्वको एक भाग माटोबाट प्राकृतिक रूपमा प्राप्त हुन्छ र बाँकी भाग चाहिँ मलबाट पूर्ति गरिन्छ। यसलाई टार्गेटेड यील्ड प्रिन्सिपल पनि भनिन्छ। यस सिद्धान्तमा किसानले कति उत्पादन लिन चाहन्छन् भन्ने आधारमा माटोको अवस्था हेरेर आवश्यक मलको मात्रा निर्धारण गरिन्छ। त्यसैले एसटीसीआर भनेको माटो परीक्षण, बालीको आवश्यकता र लक्ष्य उत्पादनलाई एकसाथ जोडेर बनाएको सन्तुलित मल व्यवस्थापन गर्ने एक वैज्ञानिक विधि हो।
0: कार्यक्रमलाई अगाडि बढाउँदै हामी यसको कार्यप्रणाली तथा प्रयोग विधि बारे चर्चा गर्छौ।
1: एसटीसीआर विधि लागू गर्दा सबैभन्दा पहिले खेतबाट माटोको नमुना संकलन गरिन्छ ताकि त्यस खेतको वास्तविक अवस्था थाहा पाउन सकियोस्। त्यसपछि प्रयोगशालामा माटो परीक्षण गरेर त्यसमा रहेका मुख्य पोषण तत्वहरू जस्तै नाइट्रोजन, फस्फोरस र पोटासियमको मात्रा पत्ता लगाइन्छ। त्यसपछि खेतमा सानो स्तरमा परीक्षण गरी बालीले मल प्रयोग गर्दा कस्तो प्रतिक्रिया दिन्छ भन्ने अध्ययन गरिन्छ। यी सबै आधारमा वैज्ञानिकहरूले माटोले कति पोषण दिन सक्छ, मलले कति दिनुपर्छ र बालीले कति उत्पादन दिन सक्छ भन्ने कुरा निर्धारण गर्छन्। त्यसपछि किसानले कति उत्पादन लिन चाहन्छन् त्यही लक्ष्य तयार गरिन्छ र त्यस अनुसार आवश्यक मलको मात्रा सिफारिस गरिन्छ। अन्त्यमा किसानले सोही सिफारिस अनुसार मल प्रयोग गर्दछन् र उत्पादन सुधार भएको छ कि छैन भन्ने परीक्षण गरिन्छ। सरल रूपमा भन्नुपर्दा पहिले माटो जाँचिन्छ, त्यसपछि बालीको आवश्यकता बुझिन्छ र अन्त्यमा लक्ष्य उत्पादन अनुसार मलको सही मात्रा तय गरिन्छ।
0: अब भने कार्यक्रमको अन्तिममा माटो परीक्षणको वर्तमान प्रयोग, भविष्यका सम्भावना र महत्व बारे चर्चा गर्छौ।
1: एसटीसीआर विधि अहिले धान, गहुँ, मकै, उखु, कपास, आलु, दलहन तथा तेलहन बालीहरूमा व्यापक रूपमा प्रयोग भइरहेको छ। अनुसन्धानले यस विधिबाट उत्पादन वृद्धि, मलको उपयोग, दक्षता सुधार र आर्थिक फाइदा प्राप्त भएको देखाएका छन्। आजको समयमा मलको बढ्दो मूल्य, माटोको उर्वरा शक्ति घट्दो अवस्था र वातावरणीय चुनौतीका कारण एसटिसीआर अझ महत्वपूर्ण बन्दै गएको छ। भविष्यमा स्मार्ट कृषि, प्रिसिजन एग्रिकल्चर र डिजिटल प्रविधिसँग जोडिँदा एसटिसीआर अझ प्रभावकारी बन्छ। त्यसैले दिगो कृषि प्रणाली विकासका लागि यसले ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।
0: यिनै विषयवस्तुका साथै कार्यक्रम हाम्रो कृषि यति नै। कार्यक्रम बारे केही प्रतिक्रिया सुझाव सल्लाह छन् भने सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज टिकापुरमा लेखी पठाउन सक्नुहुन्छ अथवा हाम्रो फेसबुक पेजमा पनि प्रतिक्रिया दिन सक्नुहुन्छ। आउने साता हामी फेरि भेट्नेछौ। कार्यक्रम हाम्रो कृषि सुनिदिएकोमा धन्यवाद। साथै प्राविधिकमा सहयोग गर्नुहुने रत्नापुन र साक्षात्कारकर्ता जीविका शाहलाई धन्यवाद दिँदै म सृजना बजगाईलाई बिदा दिनुहोस्। नमस्कार।

0: बिजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार र बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: जान छै उडन चरी दिन रात भौतारी आई गयो रेडियो खोल देउडा चौतारी आई गयो रेडियो खोल देउडा चौतारी
2: झल्को आउँदो बाह्रै मास दिन काटु म क्यारी बाटो हेरी बस्याकी छ घर मेरी प्यारी
1: एकडाली बाजगुर आउँछको एकडाली साजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको यति सौराई क्या लाग्दो छ परदेशी बाजको।

0: देउडा गीत गाउन्या तमरा हाम्रा गाउँ घरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जनभुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
3: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
4: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
3: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि?
4: तैले भन्छस् भने लौ जान न त त्यो सत्कार मेडिकलमा एकपटक।
5: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0191560095। मोबाइल नम्बर 9844247359।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू
2: नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो,
1: हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस, टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
3: कानून कलिक भ्रष्टाचार रोक नै सकी, जबसम्म हाम्रे सबको भ्रष्टाचार विरोधी नै हुइबी, भ्रष्टाचार करुया मनै नखुल्के विरोध गरी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग, सबको जाने सहयोग करी।
4: अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।

0: टिकापुर नगरपालिकाको अत्यन्त जरुरी सूचना। जन्म, मृत्यु, विवाह, सम्बन्ध विशेष र बसाईसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र आफ्नो स्थायी ठेगानामा रहेको वडा कार्यालयमा गई अनिवार्य रूपमा दर्ता गरौं र गराऊ। विद्यालय भर्ना गर्न, राष्ट्रिय परिचय पत्र बनाउन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, राहदानी बनाउन, नाबालक परिचय पत्र बनाउन, बैंक खाता खोल्न तथा राज्यबाट प्रदान गरिने अन्य सेवा लिन व्यक्तिगत घटना दर्ता आवश्यक हुने भएकाले आजै वडा कार्यालय जाऊ। व्यक्तिगत घटना दर्ता गराउनु सबै नागरिकको कर्तव्य हो। नभुल्नु है, व्यक्तिगत घटना घटेको 35 दिनभित्र व्यक्तिगत घटना दर्ता गरौं, जिम्मेवार नागरिकको परिचय दिऊ। थप जानकारीका लागि टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सामाजिक सुरक्षा तथा पञ्जीकरण इकाई र सम्बन्धित वडा कार्यालय।
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 6 गते, 13 गते र 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: विशेषज्ञ डाक्टर आउने बारेको सूचना। वरिष्ठ मुटु रोग विशेषज्ञ शहीद गंगालाल हृदय रोग केन्द्रमा पूर्व कार्यरत गोल्ड मेडलिस्ट डाक्टर अब महापार्वती मेडिकल स्टोर जोशीपुरमा।
1: डाक्टर अजय भट्ट मुटु रोग विशेषज्ञ एमडीबीएस एमडी इन्टरनल मेडिसिन डीएम कार्डियोलोजी।
2: डाक्टर आउने दिन असार 7 गते आइतबार समय बिहान 10 बजेदेखि
1: महापार्वती मेडिकल स्टोर जोशीपुरमा आउँदै हुनुहुन्छ।
0: उपचार हुने समस्याहरू
1: हृदयघात हार्ट अट्याक उच्च रक्तचाप धड्कन अनियमितता मुटुमा दुखाइ वा जलन स्वास्थ्यमा गाह्रो भएको समस्या कोलेस्ट्रोल र मुटु सम्बन्धी समस्या हात खुट्टाहरू झमझमाउने मुटुको बाइपास सर्जरीको फलोअप एन्जियोग्राफी गरेका बिरामीहरूको फलोअप सुगर थाइराइड दम निमोनिया सम्बन्धी सम्पूर्ण रोगको समाधान
0: साथै मुटुको इको रगत जाँच र इसिजी पनि गरिन्छ। थप जानकारी तथा नाम दर्ताका लागि फोन नम्बर 98216-14306 र 98486-39785। सम्पर्क स्थान महापार्वती मेडिकल स्टोर जोशीपुर गाउँपालिका 2 जोशीपुर बजार कैलाली।

0: वर्षेनी विश्वभरि नै लगभग 14 करोड़ बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000 देखि 75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान,
1: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: जान छै उडन चरी, दिनरात भौतारी, आई गयो रेडियो खोल देउडा चौतारी, आई गयो रेडियो खोल देउडा चौतारी।
3: झल्को आउँदो बाह्रै मास दिनकाटु म क्यारी, बाटो हेरी बस्याकी छ घर मेरी प्यारी।
2: एक डाली बाजगुर आउँछको, एक डाली साजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको।

0: देउडा गीत गाउन्या तम्रा हाम्रा गाउँ घरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जन भुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: सूचीमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू:
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
1: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59-0044, 98-587-80-044 र 97-642-33-921। वेबसाइट www.mahakalishikshalay.edu.np।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: नमस्कार। सम्पूर्ण साहित्यिक मनमुटुहरूमा साहित्यको अभिवादन। समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जको छन्द कविता विशेष कार्यक्रम मृदुलयको एउटा अर्को नयाँ अंक लिएर म कार्यक्रम प्रस्तुता अलक्ष्मी जोहार यहाँहरू समक्ष उपस्थित भइसकेको छु। मलाई प्रविधिमा साथ दिइरहनु भएको छ प्राविधिक मित्र रत्नाजीले। यहाँहरूले कार्यक्रम मृदुलय www.tikapureFM.org र मोबाइल एप्स टिकापुर एफएमबाट पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। आजभरि श्रोताहरू, आज टिकापुर एफएमको यो स्टुडियोमा म प्रत्यक्ष रूपमा उपस्थित भएको लामो समयपछि उपस्थित भइरहँदा आजको कार्यक्रमको प्रस्तुतिकरण अलिकति बेग्लै प्रकारको छ। यसभन्दा अघि निरन्तर रूपमा केही वर्ष लगायत यहाँहरू समक्ष मैले यहाँहरूका छन्दोबद्ध कविताहरूलाई एउटा वाचनका रूपमा प्रस्तुत गरिराखेको अवसरमा आज चाहिँ मैले टिकापुर कैलालीका एकजना स्रष्टा जसले निरन्तर रूपमा साहित्यको क्षेत्रमा काम गरिरहनु भएको छ, आफ्ना छन्द कविता मार्फत समाजमा सकारात्मक परिवर्तनका लागि आफ्नो कलमलाई निरन्तर दौड़ाइरहनु भएको छ, नेपाली साहित्यमा आफ्नो योगदानलाई एकदम प्रगाढ रूपमा बलियो बनाइरहनु भएको छ, त्यस्ता एकजना स्रष्टा जो टिकापुर कैलालीलाई, कैलालीको माटोलाई एउटा साहित्यमय बनाएर साहित्यको जगलाई अझ मजबूत बनाउने प्रयास गरिरहनु भएको छ, स्रष्टा हुनुहुन्छ कैलाश पियोगी, जो निरन्तर रूपमा हामीसँग छन्द कविता यहाँहरू समक्ष हामीहरू समक्ष पस्किरहनु भएको छ। उहाँले 2064 सालमा ज्ञात्मक एउटा कविता संग्रहको रूपमा खण्डकाव्य सन्देश खण्डकाव्य प्रकाशित गर्नुभएको थियो भने 2079 सालमा शब्द क्रान्ति काव्य संग्रह प्रकाशित गर्नुभएको थियो, जुन पूर्ण रूपमा छन्दमा लेखिएको रचना गरिएको छ। म आज यहाँहरू समक्ष आदरणीय साहित्यकार छन्द कवि कैलाश पियोगीलाई यहाँहरू समक्ष प्रस्तुत गर्दछु। नमस्कार।
1: नमस्ते।
0: कार्यक्रममा यहाँलाई भव्य स्वागत छ। आज यो मृदुलयको कार्यक्रममा यहाँलाई उपस्थित भइरहँदा कस्तो लागेको छ?
1: आलोकजी, यो सुनौलो अवसरमा चाहिँ तपाईँसँग साक्षात्कार गर्न पाउँदा अत्यन्त खुसी छु म, र दर्शक र श्रोता र पाठकहरू समक्ष साहित्यका गतिविधि र साहित्यसँग सम्बन्धित कुराहरू गर्न पाउँदा म अत्यन्तै खुसी छु, हर्ष प्रकट गर्न चाहन्छु।
0: धन्यवाद। यहाँलाई एकदमै खुसी लागेको छ आजको यस कार्यक्रममा निम्ताउने अवसर पनि प्राप्त गरे। अब यहाँसँग म अलिकति औपचारिक रूपमा कार्यक्रमलाई अगाडि बढाउने अनुमति माग्दछु। अब लामो समयदेखि एउटा छन्द कविताको कार्यक्रम यहाँले निरन्तर रचना गरिरहनु भएको छ, र हालको बसाई अनि हालको यहाँको व्यस्तता चाहिँ के छ?
1: ए
0: के गरिरहनु भएको छ?
1: म चाहिँ शिक्षण पेसामा आबद्ध छु, त्यो सँगसँगै म बसेको समयलाई मैले साहित्य साधनामा लगाउने गरेको छु, यसरी नै मेरो दिनचर्या।
0: एकदमै धन्यवाद छ। पक्कै पनि शिक्षण पेसा आफैमा पनि एउटा ठूलो साधना हो, त्यसै एउटा साधनामा अर्को साहित्यको साधना पनि एकदमै ठूलो साधना, दुईटै साधनालाई एकसाथमा लिइरहँदाखेरि कतिको अलिकति सहजता असहजता कस्तो अनुभव हुन्छ?
1: हुन त यो शिक्षण र यो साहित्यको साधना चाहिँ हुन त यो नङ र मासु जस्तै अन्तर सम्बन्धित छ, अनुनासित सम्बन्ध छ। सायद मलाई चाहिँ साहित्य साधनामा सहज भएको शिक्षण पेसाले नै हो, किन भन्दा मेरो मूल विषय पनि नेपाली भाषा र साहित्य हो। मैले विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ शिक्षण गराउँदा कथा कविताहरू मैले चाहिँ अब शिक्षण गर्ने लयात्मक ढंगले चाहिँ भाषण गर्ने हुँदाखेरि कतिपय कुराहरू चाहिँ मलाई त्यही पनि साधना हो। सँगसँगै म खाली समयको बेला मैले चाहिँ साहित्य साधनामा चाहिँ समय दिने गरेको छु।
0: धन्यवाद। यहाँलाई आफ्नो जीवनमा यो साहित्यप्रतिको झुकाव र साहित्यप्रति मैले केही गर्नुपर्छ या लाग्नुपर्छ या साहित्यको एउटा बाटोलाई अंगाल्नुपर्छ भन्ने खालको एउटा उत्प्रेरणा या त्यसप्रति लाग्नका लागि एउटा हौसला कुन ठाउँबाट कसरी र कुन तरिकाबाट प्राप्त भयो?
1: साहित्य चाहिँ अब यो पहिलो कुरा भनिन्छ प्रत्येक व्यक्तिको पहिलो पाठशाला घर हो।
0: हजुर।
1: त्यसैले केही कुराहरू चाहिँ म मेरो घर र मेरो पिताजीबाट चाहिँ धेरै प्रेरित छौ, किन भन्दा त्यतिखेरको समय हाम्रो सनातन संस्कृतिमा रामायण, कृष्ण चरित्र, देवी भागवत इत्यादि
0: गाइन्थ्यो,
1: उहाँले चाहिँ वाचन गर्नुहुन्थ्यो, अक्सर महाभारतका श्लोकहरूलाई चाहिँ गीता वाचन गर्नुहुन्थ्यो, हामीले चाहिँ त्यही 8-9 कक्षा पढ्दाखेरि चाहिँ सँगै राखेर चाहिँ उहाँले वाचन गर्नुहुन्थ्यो र त्यसको सजिलो भाषामा अनुवाद गरिदिनुहुन्थ्यो।
0: अहिले यति भन्न सकिन्छ हजुरले यो कुरा प्रतिक्रिया राखिनँदा मलाई एउटा कुरा के भन्न मन लाग्यो भन्दा यहाँका अहिलेका छन्द कविताका विभिन्न रचनाहरूमा कुनै न कुनै रूपमा आध्यात्मिक भाव एकदम बलियो प्रगाढ रूपमा भएको देख्दछु म पाउँछु सायद असर यसकै हो कि
1: हो हो अवश्य नै किन भन्दा पिताजी चाहिँ आध्यात्मिकतामा चाहिँ बढी झुकाव राख्नुहुन्थ्यो उहाँको जीवन नै आध्यात्मिक बाटोमा अगाडि बढेको थियो आध्यात्मले चाहिँ जीवन र जगतको अध्ययन गर्दो रहेछ त्यतिखेर चाहिँ हामीले चाहिँ त्यति बुझेका थिएनौँ उहाँको जीवनशैली उहाँको चिन्तन विचारबाट कता कता हामीले चाहिँ यो नमिले जस्तो हाम्रो विचारधारा छ उहाँको विचारधारा नमिले जस्तो तर वास्तवमा बुझ्दै जाँदा चाहिँ आध्यात्म जीवनले एउटा सन्तुलित बाटो लैजाने एउटा महान मार्ग रहेछ भन्ने कुरा चाहिँ पिताजीको त्यो जीवन यात्रा जीवनशैलीबाट चाहिँ यो साधक चाहिँ असुत रहन सकेन त्यसै मार्गमा हिँडेको छु कति छ सम्भव होइन कति प्रयास गर्न सकिन्छ गरिरहेछ
0: हजुर एउटा साहित्यिक क्षेत्रमा यहाँले आफ्नो पिताबाट त्यति बेलाका जति पनि रामायणदेखि महाभारतदेखि लिएर त्यति बेलाका जति पनि भगवद् गीताका श्लोकहरूलाई एउटा गेयात्मक तरिकाले एउटा छन्दबद्ध तरिकाले गाइरहँदा त्यहाँबाट हजुरलाई चाहिँ साहित्य तर्फको अभिरुचि बढ्यो मैले लेख्नुपर्छ भन्ने भयो
1: एकदम एकदम त्यो सँगसँगै चाहिँ अब पढ्दै जाँदा अब विद्यालयमा पढ्दै जाँदा विशेष गरेर चाहिँ शिरोमणि लेखनाथ पौड्यालका कविताहरू त्यसभन्दा पछि बालकृष्ण सम महाकवि लक्ष्मी प्रसाद देवकोटा माधव घिमिरी लगायतका महान कविहरूका चाहिँ कविताहरू पाठ्यपुस्तकमा अध्ययन गरिन्थ्यो शिक्षकहरूले चाहिँ लयबद्ध तरिकाले चाहिँ वाचन गर्नुहुन्थ्यो त्यो वाचन गरेको चाहिँ ती स्वरहरू अब मेरो कानमा चाहिँ गुन्जायमान हुन्थ्यो म पनि भावुक र प्रकृति प्रेमी र चाहिँ संगीत प्रेमी भएको हुनाले र साहित्य प्रेमी भएको हुनाले सायद नजानिँदै अन्तर हेर्दै गएले समेट्यो अथवा चाहिँ हामी म झुकावतिर अगाडि बढ्दै
0: एकदमै सही पनि पक्कै पनि ती आफूसँग एउटा आफ्नो घरको माहौल एउटा घर नै घरबाट नै हामीले धेरै कुरा सिक्ने गर्छौँ त्यो नै पहिलो पाठशाला पनि त्यही हुन्छ त्यही पाठशाला अन्तर्गत आफ्नो पिताबाट यहाँले पाउनुभएको एउटा हौसलाले साहित्यप्रति अझ उग्रसित हुने आफ्ना गुरूहरूप्रति यहाँहरू गुरु र अग्रज कविहरूका कविताहरू पढ्दै अगाडिको बाटो साहित्यतिर पनि लाग्नुपर्छ भन्ने लाग्यो पुनः पनि नमस्कार सबैलाई हामी सामुदायिक रेडियो टिकापुर एफएमको छन्द कविता विशेष कार्यक्रम मृदुलयको अङ्कमा छौं यहाँहरू भर्खरै हेरिरहनु भएको छ र सुनिरहनु भएको छ भने यो हो कार्यक्रम मृदुलय म कार्यक्रम प्रस्तुता अलक्ष्मी दुलोहार र मसँग आज हुनुहुन्छ टिकापुर कैलालीका छन्द कवि साहित्यकार आदरणीय व्यक्तित्व कैलाश बियोगीज्यू उहाँसँग हामी साहित्य कुराकोसारी गरिराखेका छौं अब अलिकति यो कुराकानीलाई हल्का भिर मार्दै म एउटा कविता यहाँ हाम्रा श्रोतावृन्दहरूसम्म प्रस्तुत गर्न अनुरोध गर्दछु
1: म छोटो मातृभूमिप्रतिको म चार लाइन प्रस्तुत गर्न चाहन्छु निपालामा वसुधामलाई आशिष दिनुहोस् सिरहात छोई निपालामा वसुधामलाई आशिष दिनुहोस् सिरहात छोई संघर्ष जाओस् बरु जिन्दगानी जीवन्त लेखु रसिलो कहानी जी

0: अति सुन्दर, धन्यवाद छ। साह्रै मिठो कविताको एउटा पंक्ति उहाँले प्रस्तुत गर्नुभयो, छन्दबद्ध पंक्ति, आभार व्यक्त गर्दछु। अब हामी अलिकति यो त अलिकति व्यक्तिगत कसरी शुरू गर्नु भन्ने कुरामा आयौं, अब हामी अलिकति भित्रतिर पसौं। साहित्य भनेको के हो जस्तो लाग्छ यहाँलाई?
1: साहित्य
0: लामो समय साहित्य लेख्नु पनि भयो, एउटा शिक्षण पेसालाई अघालेर कैयौं लाखौं विद्यार्थीहरूको माझमा एउटा शिक्षकका हैसियतले पनि एउटा साहित्यको बीज बीजारोपण पनि गर्दै आइरहनु भएको छ। यी सबै कुराहरू अनुभव गरिरहँदा, लेखनको अनुभव, एउटा शिक्षणमा साना बालबालिकामाथि एउटा साहित्यको बीजारोपण गरिरहने अनुभवदेखि यहाँ साहित्यिक संघ संस्थाहरूसँग आबद्धता भएका धेरै, अब यो अनुभवबाट वास्तवमा साहित्य चाहिँ के होला जस्तो लाग्छ?
1: साहित्य आलोकले साहित्य समाज परिवर्तनको सम्भाव, जति छन् साहित्यिक विषयवस्तुहरू चाहिँ समाजको सम्पूर्ण चित्रण गर्छ, समाजका आरोह अवरोह, विकृति विसंगति, सफलता असफलता, प्राप्ति अप्राप्ति, राम्रा नराम्रा, सबै कुराहरूलाई समेटेको हुन्छ।
0: त्यसैले
1: साहित्य भनेको समाजको प्रतिबिम्ब हो, समाजले चाहिँ साहित्यमा यथार्थ विषयवस्तु अथवा प्रस्तुति चाहिँ साहित्य मार्फत चाहिँ अगाडि बढाउँछ, र यसको शाब्दिक अर्थलाई चाहिँ हामीले चाहिँ प्रस्तुत गर्दा साहित्यमा चाहिँ आधार पद भनेको हित हो, अगाडि चाहिँ स हित त्य य पछाडि रहेको छ।
0: हजुर,
1: हित गर्ने,
0: समाजलाई हित गर्ने,
1: हित गर्ने साहित्य
0: परिवर्तन गर्ने, सकारात्मक परिवर्तनको लागि उत्प्रेरित गर्ने,
1: हित गर्ने, समाजको भलो गर्ने, समाजलाई अग्रग मन्त्रले जाने
0: त्यो साहित्य
1: हो, त्यो नै साहित्य हो। र समाजको पूर्वजहरूका सकारात्मक कुराहरूलाई समर्थन सम्बन्धन गर्दै यथास्थितिमा रहेका विकृति विसङ्गतिलाई चाहिँ
0: निर्मूल पार्दै,
1: त्यसलाई चाहिँ सुधारको बाटोतिर लैजाँदै आउँदा पिँढीहरूलाई चाहिँ एउटा नवीन मार्ग, एउटा उज्यालो मार्गतिर लैजाने चाहिँ साहित्यको चाहिँ एउटा परिभाषाभित्र पर्छ, साहित्यले त्यो दर्शाउँछ भन्ने कुरा लाग्छ मलाई।
0: एकदमै खुसी लाग्यो, राम्रो विचार राख्नुभयो। पक्कै पनि साहित्यले सकारात्मक परिवर्तनका लागि समाजमा भएका विसङ्गतिहरूलाई हटाउँदै अग्रपंक्तिमा रहेका योभन्दा पछिका पुस्ताहरूलाई राम्रो पुस्तान्तरण दिन सक्नुपर्छ। साहित्यले दिन सकेपछि सकारात्मक सोचका साथमा समाज परिवर्तनको वाहक बन्नुपर्छ साहित्य। साह्रै राम्रो प्रस्तुतिकरण यहाँ राख्नुभयो। र एउटा प्रश्न अर्को मेरो के छ भन्दा, हामी तपाईँले लामो समयदेखि मोफसलमा रहेर नेपाली साहित्यको सेवा गरिरहनु भएको छ, आफ्नो कलमलाई तीखो रूपमा बढ़ाइरहनु पनि भएको छ, सकारात्मक यहाँका कविताहरूले समाज बोलिराखेको छ, यहाँको विकृति बोलिराखेको छ, विसंगति बोलिराखेको छ, अनि जति पनि विभेदहरू छन् त्यसका विरूद्धमा पनि आवाज उठाइराखेको अवस्था छ भने, यो सुदूरपश्चिमको क्षेत्रमा मोफसलबाट यहाँले एउटा साहित्यको सेवा गरिरहँदा केन्द्रीकृत भएको राजनीतिकृत जो साहित्य छ त्यो साहित्य र यहाँको साहित्यलाई जोड्ने कुनै कडी पाउनुभएको छ?
1: यो साहित्य चाहिँ तपाईँले वास्तवमै भन्नुभयो मोफसलको चाहिँ यात्रा हो, सेवा हो यो। अब यो साहित्यमा निस्वार्थ भावना, माटो, संस्कृति र देशको आमूल परिवर्तनको चाहिँ उद्देश्य बोकेर चाहिँ साहित्य अगाडि बढ्नुपर्ने हुन्छ। तर यताकता देख्न र अनुभव र मनन गर्न कहिले पाउँछौ भने, यस्तो साहित्यको क्षेत्रमा लागेका व्यक्तिहरू पनि राजनीतिक पार्टीको झण्डा मुनि र कुनै निश्चित वर्ग र समुदायको चाहिँ पक्षपोषण गर्ने र साहित्यलाई चाहिँ एउटा संकीर्ण भावना र बन्द खुडामा सीमित गर्ने यो परिपाटीले चाहिँ साहित्यको चाहिँ फराकिलो अवधारणा र साहित्यले जति मौलाउनु पर्ने हो, जति फुल्नु पर्ने हो, जति फक्राउनु पर्ने हो, त्यसको सुगन्ध चारैतिर फैलाउनु पर्ने हो, त्यो अभाव भएको देख्न सकिन्छ। यसले चाहिँ हुन त टिकापुर क्षेत्रभित्र थुप्रै स्रष्टाहरू हुनुहुन्छ, तपाईँ पनि साहित्यको क्षेत्रमा यो क्षेत्रमा चाहिँ साहित्यको बिरुवालाई हुर्काउनको लागि चाहिँ योगदान दिनुभएको व्यक्तित्व हुनुहुन्छ। अहिलेको अवस्थामा चाहिँ साहित्यिक संस्थाहरूले आउँदो पुस्ताहरूलाई अथवा नव पुस्ताहरूलाई जसरी समेट्नुपर्ने हो त्यो समेट्न सकेको छैन, र साहित्यले जुन मुद्दाहरू उठाउनु पर्ने हो, साहित्य त परिवर्तनको सम्भावक हो, जति जति संसारमा भनौँ न आन्दोलन भए
0: परिवर्तन भए
1: क्रान्तिहरू
0: भए
1: कलमबाट नै भएको
0: कलमबाट भएको
1: साहित्य मार्फत नै भएको छ यो सशक्त माध्यम हो साहित्य भनेको चाहिँ त्यसैले चाहिँ हामी संस्थाहरूले यथास्थितिवादी संकीर्ण भावनाबाट माथि उठेर समग्र राष्ट्र राष्ट्रियता र अग्रमनको पक्षमा चाहिँ हामीले चाहिँ कलम चलाउनु पर्छ त्यसको लागि चाहिँ एउटा समन्वयकारी भूमिकाको रूपमा चाहिँ कसै कसैले चाहिँ पहलकदमी गर्नै पर्छ
0: अब यहाँले समन्वयको कुराहरू गरिरहँदाखेरि मैले बीचमा हजुरलाई रोके एकपटक अब देशभरिमा नेपाली साहित्यका लागि हामी सबैको साझा मञ्च भनेको प्रज्ञा प्रतिष्ठान नै हो प्रज्ञा प्रतिष्ठानले विभिन्न क्षेत्रमा विभिन्न भाषा एउटै भाषा होइन विभिन्न भाषा देशभरि भएका सबै 125-30-35 कति भाषाहरू छन् 140 समथिङमा ती सबै भाषाहरूलाई समग्र रूपमा ल्याएर ती सबैले सम्बोधन गर्ने जिम्मा त प्रज्ञा प्रतिष्ठानको हो अनि प्रज्ञा प्रतिष्ठानले विभिन्न राज्यहरूमा आफ्ना आफ्ना जति पनि प्रज्ञा प्रतिष्ठानहरू स्थापित छन् ती प्रज्ञा प्रतिष्ठानबाट जस्तो सुदूरपश्चिमको प्रज्ञा प्रतिष्ठानबाट होला गण्डकीको सुदूरपश्चिम प्रतिष्ठानबाट होला अर्को प्रदेशको प्रज्ञा प्रतिष्ठानहरूबाट भए जस्तै यो सुदूरपश्चिमको जुन प्रज्ञा प्रतिष्ठान छ अवस्थित छ धनगढ़ीमा सुदूरपश्चिमाञ्चल प्रज्ञा प्रतिष्ठान त्यसले टीकापुरको क्षेत्रलाई या यो क्षेत्रका सम्पूर्ण जति पनि साहित्यिक सर्जकहरू छन् उहाँहरूलाई समेटे जस्तो लाग्छ त
1: यो अलिक गम्भीर प्रश्न उठाउनु भएको छ लाग्छ यो मैले अघि पनि निवेदन गरिसके यो राजनीतिले चाहिँ कुनै क्षेत्रलाई असर राखेको छैन
0: साहित्य पनि समेटेको छ
1: साहित्य पनि समेट्यो साहित्य भनेको त निष्पक्ष जनताको चाहिँ आवाज उठाउनु पर्ने हो जसरी चाहिँ यो राज्यको चौथो अङ्ग मिडियाले चाहिँ
0: होइन
1: जनताका चाहिँ आवाजहरू उठाउँछ होइन साहित्यकारले पनि होइन भुइँ मान्छेका आवाजहरू होइन आवाजविहीनका आवाजहरू होइन उपेक्षित वर्गका आवाजहरू र सँगसँगै नेपालको प्राकृतिक सम्पदा प्राकृतिक मनोहर होइन यहाँको कला संस्कृति होइन यहाँको सुन्दरता होइन सँगसँगै मानवीय संवेदनाहरूलाई पनि समेट्नु पर्ने हुन्छ होइन साहित्यको त
0: व्यापक छ
1: व्यापक छ नि होइन यी कुराहरूलाई चाहिँ समेट्नको लागि चाहिँ अझै सशक्त रूपमा सशस्त्रहरूले लाग्नुपर्छ साधकले पनि केही यो प्रकृतिलाई होइन अथवा चाहिँ यो ठाउँलाई चिराउनको लागि कविता सिर्जना गरेको छ ठिकाबरी भन्ने कविता म यो एक कवितालाई सुनाउन
0: चाहन्छु
1: टीकापुरी कविता
0: यहाँहरूको प्रकाशित
1: हो शब्द क्रान्तिबाट चाहिँ प्रकाशित कविता हो यो
0: सुनेछ
1: यो कविता यो छन्दमा छ शार्दूल
0: विकृत
1: छन्दमा
0: सुन्दर सुन्दर
1: सुन्ने प्रयास गर्नु होला किन भन्दा जन्मभूमि पानीगढी जयगढ गाउँपालिका गाजडा डोठेगडा भए तापनि
0: हजुर
1: असामको कर्मभूमि प्रति पनि के हुनुपर्छ नतमस्तक हुनुपर्छ
0: एकदम सुन्दर
1: त्यसैले चाहिँ टीकापुरी प्रति समर्पित भएर यो कविता
2: टीका झै छललाट मातृतनको श्रृङ्गार टीकापुरी हेर्दा लाग्छ समान व्योमतलको भूसुर्गलकापुरी टीका झै छललाट मातृतनको श्रृङ्गार टीकापुरी हेर्दा लाग्छ समान व्योमतलको भूसुर्गलकापुरी कर्णा लिछ विशाल स्वच्छ सरिता पियूष झै कञ्चन फल्छन् स्वर्ण सङ्ख्य रत्न सरिका सर्वत्र हे सज्जन पूर्वी भाग हजार वृक्ष लतिका छन् जीव आत्माहरू खेल्छन् ती वन भित्र रम्य मनले स्वच्छन्द प्राणीहरू शोभा हो

0: देहधरणी सर्वांगमाटोधरा फुल्छन् फूलनेक शांत मनमा मुस्काउँदै आकुरा बंगला पार्क सदैव सथलमा सौन्दर्य धारा छरी नाच्छिन् मञ्च स पुष्प बाग बगीचा उर्लेर लाखौं परी प्यारा स्वागत गर्छ नित्य पथमा उद्यान टीकापुरी गाई गीत सुखान्त हर्ष मनका संताप कोइली चरी
1: सुन्दर
0: हाम्रो दक्षिण भूमि देव जगका छन् ती प्रकाशेश्वर पुच्छौ नित्य मिलेर पावन धरा सर्वोच्च विश्वम्भर खेल्छन् दुर्लभ जीव डल्फिन यहाँ हाम्रो नदी मोहना पौडी आत्मिक भाव छर्छ जनमा सन्देश सद्भावना
1: सुन्दर
0: भाषा धर्म र जात लिङ्ग थरको यो फूल बारी सखे रातो रक्तौ मल्छ देह तनको यो क्षेत्र माटो दुखे
1: क्या बात
0: हामी एक जहान हो वतनका संतान आमा धरा टुक्रा पार्नु हुँदैन तुच्छ निहुमा भूस्वर्ग माटो चिरा
1: क्या बात
0: टुक्रा पार्नु हुँदैन तुच्छ निहुमा भूस्वर्ग माटो चिरा
1: साह्रै सुन्दर सुन्दर कविता प्रस्तुत गर्नुभयो एकदमै ठिकापुर प्रति समर्पित रहेर हजुरको आफ्नो मातृत्व भावलाई समेट्नु भएको छ यो कवितामा एकदमै खुसी लाग्यो अब फेरि यहाँहरूले भर्खरै रेडियो ट्युन गर्नुभएको छ भने यो समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जको छन्द कविता विशेष कार्यक्रम मिर्दुरेको विशेष श्रृंखला म कार्यक्रम प्रस्तुत अलखनिज लोहार र आज हामीहरूसँग हुनुहुन्छ कैलालीका छन्द कवि आदरणीय व्यक्तित्व कैलाश भियोगीज्यू उहाँका कविता र उहाँको साहित्यसम्मको यात्रालाई हामी सुनिरहेका छौं। अब यसै क्रममा फेरि हामी टिकापुरतिर फर्किन्छौं। अब टिकापुरको साहित्यिक क्षेत्र अहिले कसरी अगाडि बढ़िराखेको छ?
2: टिकापुरमा थुप्रै साहित्यिक संघ संस्थाहरू छन्। ती साहित्यिक संघ संस्थाहरूले कुनै कवि नाटककारहरूको जन्मोत्सव पारेर मात्रै कार्यक्रमहरू चाहिँ सञ्चालन हुन्छ तर भन्दा चितो लाग्न सक्छ र सत्य यथार्थ
1: हजुर
2: है म आदरणीय अग्रज साहित्यिक संस्थाको नेतृत्वलाई के निवेदन गर्न चाहन्छु भने साहित्य भनेको बन्द कोठामा मात्र गरिने कार्यक्रम होइन अनि अर्को कुरा चाहिँ यो कहीँ कतैबाट आएर टुरिस्ट भएर चाहिँ तडक फडक गरेर चाहिँ यो साहित्यको चाहिँ विस्तार र साहित्यको उन्नति प्रगति हुन्छ र यो टिकापुरको चाहिँ माटोमा हुर्के बढेका साहित्यिक स्रष्टाहरूलाई चाहिँ उपेक्षा गरेर साहित्यिक गतिविधिहरू अथवा साहित्यको चाहिँ निरन्तरता हुँदैन कि जस्तो लाग्छ। त्यसैले चाहिँ यहाँका नवीन स्रष्टाहरूलाई पनि समेट्दै हातेमालो गर्दै साहित्यको गतिविधिहरूमा अगाडि बढ्न सके साहित्यिक गतिविधिहरू साहित्यले चाहिँ न्याय पाउँछ भन्ने जस्तो लाग्छ मलाई। अब समग्रमा भन्दा सामान्य गतिले चाहिँ साहित्य अगाडि बढ़िराखेको छ भन्न चाहन्छु।
1: हजुर एकदम फड्को मार्न सकेको छैन। जुन समयमा कुनै समयमा नेपाली साहित्यको एकदमै गजलको साहित्यको क्षेत्रमा त छँदैछ गजलकै क्षेत्रमा पनि एउटा उर्वर भूमिका रूपमा टिकापुर परिचित थियो र आजको समयसम्म आइरहँदाखेरि पनि साहित्यिक कार्यक्रमहरू धेरै भइराखेका छन्। यहाँले भनिहाल्नुभयो कुनै दिन विशेष देवकोटा दिन विशेष हुनसक्छ शिरोमणि दिन विशेष हुनसक्छ या कुनै दिन विशेष या कुनै एउटा मेला लागे जस्तो मेलाको समयमा एउटा साहित्यलाई प्रस्तुत गरे जस्तो मात्र भयो तर यथार्थमा साहित्यको बीजारोपण हुने खालको कुनै कार्यक्रमहरू हुन सकेको छैन। अहिलेको एउटा अब चर्चित रूपमा नेपाली साहित्यमा अहिले टिकापुर साहित्य समाजले लभलभ टिकापुरको नामलाई अहिले राष्ट्रिय स्तरमा चिनाइराखेको अवस्था चाहिँ छ। सबैतिर अहिले टिकापुर साहित्य समाजले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका जति पनि साहित्यकार हुन्छन् उहाँलाई बोलाएर हप्ता दिनको तीन दिनको चार दिनको एउटा व्यापक प्रोग्राम एउटा कार्यक्रमलाई सञ्चालन गरेर व्यापक रूपमा विभिन्न खालका भागहरूमा साहित्यिक कार्यक्रम सञ्चालन गरिराखेको देखिन्छ। अनि यो परिप्रेक्ष्यमा टिकापुरका साहित्यकारहरूलाई त्यसमा कति समेट्न सकिएको छ या त्यो कार्यक्रम

0: टीकापुरको साहित्यिक यात्रालाई अगाडि बढाउन या साहित्यिक माटोमा एउटा बीजलाई बीजार्पण गर्न सक्ने अवस्था या त्यसमा त्यो क्षमता त्यो एउटा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको कार्यक्रमले यहाँ एउटा बीजार्पण गर्न सक्ने अवस्था के कस्तो देख्नु भएको छ?
1: त्यो आलोक सर, अब त्यो विषयमा चाहिँ अब टिप्पणी धेरै नगरिहालौँ होइन। त्यो सम्बन्धित साहित्यिक संस्थाको चाहिँ गतिविधि र उहाँले चाहिँ कुन योजना कुन उद्देश्य लिएर चाहिँ कार्यक्रम चलाउनुहुन्छ उहाँले त्यो रोडम्याप होला। अब जति गरेर राख्नु भएको छ, अब केही नहुनुभन्दा केही गरिराख्नु भएको छ, टिकाबुरले चिनाइराख्नु भएको छ, यति नै भन्न चाहन्छु।
0: धन्यवाद
1: हजुर।
0: अब हामी लगभग अब कार्यक्रमको अन्तिमतिर पनि छौं। यहाँले टिकापुरमा बसेर नेपाली साहित्यको क्षेत्रमा एउटा छन्द कविता मार्फत आफ्नो कलमलाई सकारात्मक परिवर्तनका लागि निरन्तर हिँडिरहनु भएको छ, यसका लागि यहाँप्रति मेरो व्यक्तिगत तर्फबाट सामुदायिक रेडियो टिकापुर एफएमको तर्फबाट पनि यहाँलाई हार्दिक धन्यवाद तथा बधाई ज्ञापन पनि गर्दछु। र मैले यहाँ हजुरलाई भन्न बिर्सेको भुलेको या यहाँले पनि राख्नै पर्ने केही कुरा अन्तिममा छ भने राखिदिन अनुरोध गर्दछु।
1: साहित्यको क्षेत्रमा साहित्यको साधनामा जसरी निरन्तर रूपमा चाहिँ लाग्यो, यो लाग्नको पछाडि चाहिँ कुनै तरबाट चाहिँ कुनै मान सम्मान पदवी
0: अपेक्षा गर्नु
1: अपेक्षा होइन, यो सुस्पष्ट रूपमा साहित्यलाई चाहिँ आत्मविरेचनको रूपमा आत्मशुद्धिको रूपमा सँगसँगै चाहिँ हृदयले चाहिँ छोएका कतिपय कुराहरू चाहिँ साहित्य मार्फत व्यक्त गर्ने चाहिँ समाजलाई एउटा जगाउने र सचेत गराउने माध्यमको रूपमा लिएको छु। यो अभियानमा चाहिँ नयाँ पुस्ताहरूले पनि जोडिन आवश्यक छ। त्यसको लागि चाहिँ विद्यार्थी भाइ बहिनीहरूले चाहिँ अहिले छन्द विशेष गरेर चाहिँ यो शास्त्रीय छन्द चाहिँ अलिकति चाहिँ यो परिष्कारवादी धारातिर गएको हुँदाखेरि चाहिँ अब आउने पुस्ताहरूले चाहिँ होइन यो गद्य कविताहरू चाहिँ स्वतन्त्र लयमा चाहिँ रचना पनि गर्न सक्नु तपाईँहरूले चाहिँ होइन। जस्तै मेरो कविता चाहिँ विधिको शासन कविता होइन, जस्तै लयात्मक स्वतन्त्र छन्द
0: स्वतन्त्र छ,
1: शासन व्यक्तिको होइन विधिको हुनुपर्छ, तब पो लोकतन्त्र लोकतन्त्र जस्तो हुन्छ, तब पो गणतन्त्र गणतन्त्र जस्तो हुन्छ। सामन्त मनले लोकतान्त्रिक खोल उड्दैमा सेतो हात्ती कदापि जनता जनार्दनको स्वार बढ्दैन, धूर्त मगजले चालिएका पाइलाहरू कहिले लक्ष्यमा पुग्दैनन्, तसर्थ निष्कपट सोच र नवीन विचारहरू अगाडि ल्याउन सके तबको लोकतन्त्र लोकतन्त्र जस्तो हुन्छ, तबको गणतन्त्र गणतन्त्र जस्तो हुन्छ।
0: सुन्दर
1: यही छन्। समय दिनु हो, धेरै वर्ष पत्रकारसँग साक्षात गर्ने अवसर पाइयो र मेरा विचारहरू चाहिँ टिकापुर एफएम मार्फत प्रकट गर्ने अवसर दिने टिकापुर एफएमलाई साधुवाद दिँदै र तपाईँहरूलाई पनि यो टिमलाई पनि हार्दिक हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु र साहित्यलाई निरन्तर रूपमा चाहिँ आफ्नो साधनाको रूपमा चाहिँ सधैँ लाग्न पाऊ, तपाईँहरूको पनि शुभेच्छा र हौसलाको अपेक्षा राख्दै म तपाईँहरूबाट बिदा हुन चाहन्छु।
0: धन्यवाद छ यहाँलाई। पक्कै पनि यहाँको साहित्यिक यात्रा अझ यसभन्दा पछि पनि काव्यदेखि महाकाव्यसम्मको यात्रा सफलतापूर्वक होस्, साहित्यिक यात्राको उत्तरोत्तर प्रगतिको कामना गर्दछु। यहाँसम्म आइदिनु भयो यहाँलाई धन्यवाद। आदरणीय श्रोताहरू, आज हामी मृदुलयको एउटा फरक प्रस्तुतिमा थियौं। आजको कार्यक्रममा हुनुहुन्थ्यो टीकापुरलाई आफ्नो कर्मस्थल बनाउँदै आउनुभएका साहित्यकार छन्द कवि कैलाश पियोगीजी हामीसँग हुनुहुन्थ्यो र हामीले उहाँका साहित्यप्रति र समाज परिवर्तनका लागि साहित्य कस्तो खालको बन्नुपर्छ हुनुपर्छ भन्ने खालका विचारहरूलाई पनि हामीले यहाँ सुन्ने आज अवसर प्राप्त गर्यौं। उहाँप्रति कृतज्ञता व्यक्त गर्दै आजको कार्यक्रमलाई अहिलेसम्म सुनेर साथ दिइरहनुभएका सम्पूर्ण श्रोतावृन्दमा हार्दिक आभार व्यक्त गर्दै आजको कार्यक्रमबाट म कार्यक्रम प्रस्तुता अलक्षेन्द्र लोहार र मेरो आवाजलाई यहाँहरू समक्ष पुर्याउन प्रविधिमा साथ दिनेहरूले प्रभावित पुत्र रत्नजीले पनि बिदा लिनुहोस्। सुन्दै रहनुहोला सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज। यहाँहरू सबैको पल शुभ रहोस्। शुभरात्री।

0: लुबाट कसरी बच्ने?
1: बाहिर निस्कदा टाउको, कान र गर्दन कपडाले छोपेर हिँड्नु पर्छ वा सिधै सूर्यको किरण छालामा नछिर्ने तर हावा छिर्ने खालका कपडा लगाउने।
0: खेतबारीमा काम सकभर बिहान वा बेलुका मात्र गर्ने।
1: बिरामीले पटक पटक गरी पानी पिइराख्नु पर्छ।
0: कहिले पनि खाली पेट बस्नु हुँदैन, यसले समस्या थप बढ्न सक्छ।
1: गर्मी मौसममा काँक्रो, प्याजको रस, बेल, आँप, कागतीको शरबतको सेवन गर्नुपर्छ।
0: चिनीको मात्रा बढी भएका झोल पदार्थ बढी नपिउने, जस्तो चिया, कफी, सोडा जस्ता पिय पदार्थ।
1: नरम मुलायम सुतीको कपडा लगाउने।
0: व्यायाम गर्नु पर्दा बिहान बेलुका रुखको छहारीमा मात्र गर्ने।
1: र बालबालिका, वृद्ध वृद्ध तथा दीर्घ रोगीको विशेष ख्याल गरौं।
2: टिकापुर नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा,
4: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
3: र सिटी स्क्यान सेवा।
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा।
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
3: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
3: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
3: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा।
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलोहरू, कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो रे, कहाँ जान्छ, निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौं।
4: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौं। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौं।
5: सतर्क रहौं, ठगीबाट बचौं।
4: सिद्धार्थ बैंक पठाइ जनहितमी जारी सन्देश।
6: सिद्धार्थ बैंक, सम्बन्ध सधैं भइरहे।

0: ए ए विवेक, त्यो लामो घाँसको झारतिर नजाऊ है।
1: आइया मरे नि बाबा। आइया
0: ए साथी हो, एकछिन फुटबल बन्द गर त। विवेकलाई के भयो? उता झारतिर नजाऊ भनेको थिए।
2: ल हेर त, सर्प भाग्यो त्यता। टोक्यो कि के हो विवेकलाई? अरे स्कुलको फुटबल हेर्न आएको, झन् के दुर्दशा पो आइपर्यो।
1: ल मलाई त सापले टोक्यो नि, मर्ने भए म।
0: विवेक नाति साथी, ल शान्त भएर बस, धेरै नचलिकन बस, हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौ। ए पारस, ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त।
2: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ, धेरै झल्याङ झुरुङ नगराइकन। मेरो यो कापीले उसलाई हम्किदिन्छु, पिटौलामै टोकेछ, सुन्निँदैछ। टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है।
0: खै त, म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु, अनि घडी र औठीहरू पनि फुकालिदिन्छु। खै खै
2: हुन्छ रोशन, म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु।
3: धेरै जसो सर्पको डसाई खतरनाक हुँदैन, समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ। सर्पले टोकेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: टिकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 2 असार 7 गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
7: नाता छ सापन कुछ नि कराइ, साप कुछ नि कर्त ल्या ऊ अपने चल गेल त कुछ कराइल त ओ सक्कु साप बिखा थे नि रट
8: बिखा हो कि नि हो कसी किन्ना कन्दाई
9: ल्या नेपालमा पाजना बिखा सापनको विषयमा सुन एक ठोरठ गरैचा जोन खास कै ख रातिक समयमा घरभित्र पैठ सेक्ठ यी कटलसे निबठाइ फे स्याकट तर कटलक पाछ देही भाग जो निचलना कै ख सास फ्यार जो निसेक्ना मेसे लक्क होइ सेक्ठा औरो रठ डोम जोन बडा रिसाहा मेरिक रठ निकर फाँट फुलेठ डोम साँप दिन वा रात दुनुमा देख पर्ना ओ खास कै ख सन्ध्या बिहान देख पर्छ निकर कटलसे फे लक्क होइ सेक्ठा ओ औरो रठ कैरी जाटक साँप निकर कटलक कलसे कटलक भाग सुई था ओ बरा कर से बठे था रकत फे पाती रोकर रकत बहना हुई से था उसे का हमार देशक तराई सक्कु भूभाग में पा देना बगोक ने न फुनका रना बाधे सांप ई सांप दस लाख बिरहमेन कम खेल पा दे था तर हिंक न कटाई एकदम खतरनाक रहा।
10: बर्खा छ्याङको अनाज बिग्रिना समयमा सापनको कटाई अथवा दसैँको घटना झ्युर बिना कथा बैहा हो और प्राकृतिक प्रकोपको कारण सापनको बछारा नासिबेल सापनको दसैँको घटना झ्युर बिना कर्लक पाए
11: झ्युर जसिन सापनको दसाई हानिकारक नि रह उहो फेर यदि सप डस डारल कलसे तुरन्त लगभग उपचार केन्द्रमा जा जाइ पर
12: विश्वास लग्ना हो सही जानकारी पाइक लाग ओ लगभग उपचार केन्द्र कहाँ बा कैख पत्ता लगाइक लाग आधिकारिक वेब पेज स्नेक बाइट नेपाल www.sapankoketai.org मा जाख आवश्यक जानकारी लिहे सक्दै छ।
5: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
13: ए रुक रुक रुक
14: के भयो किन कराएको यस्तो
13: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
15: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
13: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
16: आजै यो सुपर भ्यालु प्याक एस्पेक्ट 123 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस् एनसेल नेपालकै लागि
17: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

सामुदायिक रेडियो टिकापुर एफएमको रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख नजीर मियाले पत्रकारिता क्षेत्र अनुशासित बौद्धिक भएकाले देश विकासमा ठूलो योगदान रहने बताउनु भएको छ। नेपाल पत्रकार महासंघको सुदूरपश्चिम प्रदेश समितिको पाँचौं साधारण सभाको उद्घाटन गर्दै प्रदेश प्रमुख मियाले पत्रकारहरूले आफ्ना कुरा सुनाउने र अरू कुरा सुन्न पनि समेत गर्नुपर्ने बताउनु भएको छ। नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष जितु पण्डितले प्रदेश स्थितका संरचना सशक्त हुन नसकेको बताउँदै मीडियाको विकासका लागि राज्यको दायित्व पूरा नभएको बताउनु भएको छ। राज्य संरचनाको मीडियाको विकास भूलेको गुनासो गर्नुभएको छ। पत्रकारले सामाजिक सञ्जालसँग प्रतिस्पर्धा गर्नु परेको बताउँदै भ्रामक सूचनाले बढ़ी पत्रकारितालाई असर पारिरहेको बताउनु भएको छ। संविधान सभा सदस्य मालामती राणाले थारू संस्कृति कला प्रवर्धनका लागि कानून बनाएर तीनै तहको सरकारले बजेट विनियोजन गर्नुपर्ने बताउनु भएको छ। टिकापुर सिटी हलमा चलिरहेको थारू सांस्कृतिक मेला महोत्सवमा आयोजित संवादमा बोल्दै राणाले यस्तो बताउनु भएको हो। संवादमा सहभागी अधिवक्ता नाथुराम कठरियाले नेपालमा भएका भाषाभाषी देशका लागि फूलबारी भएको बताउनु भएको छ। संविधानमा मौलिक हकको रूपमा भाषा संस्कृतिको संरक्षणको समेत व्यवस्थापन भएकाले मेला महोत्सवको संस्कृति विकास भइरहेको बताउनु भएको छ। थारू कल्याणकारी सभा सेट नम्बर 1 का उपसभापति रमेश चौधरीले कला संस्कृति संरक्षण पहिचानका लागि थारू समुदाय धनी रहेको बताउनु भएको छ। गीतकार तथा शिक्षक ठाकुर प्रसाद चौधरीले मेला महोत्सवले गर्दा मानिसहरूमा आउने समेत थलो भएकाले स्थानीय समेत प्रकृति र संस्कृतिको प्रवर्धन हुनुपर्ने बताउनु भएको छ। उहाँले थारू नेवार जाति संस्कृतिका रूपमा धनी रहेको समेत बताउनु भएको छ। भारतबाट नेपाल प्रवेशद्वारमा नेपाली झण्डा लगाएको छ। युवा उद्यमी किर्त थकुलाको सहयोगमा नेपाली प्रवेशद्वार खकरौलामा नेपाली झण्डा लगाएका हुन्। देशको सीमा समेत चिनियोस् र देशभक्तिको भावना होस् भनी प्रवेशद्वारमा दुईवटा झण्डा र मोहना पुलमा पनि समेत एउटा झण्डा लगाएको थकुलाले बताउनु भएको छ। उक्त झण्डा बनाउन 20,000 लगानी भएको थकुलाको भनाइ छ। नेकपा एमालेको पार्टी पुनर्गठनका लागि सुझाव संकलन गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेश स्तरीय शनिबार भेला धनगढ़ीमा भएको छ। भेलामा सुदूरपश्चिम प्रदेशका एमाले नेता कार्यकर्ता र बुद्धिजीवीको सहभागिता रहेको छ। आगामी आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक भएसँगै सत्ता साझेदार मात्रै होइन सरकारको नेतृत्व पनि कंग्रेसभित्रै असन्तुष्टि चुलिएको छ। प्रमुख प्रतिपक्ष नेकपाले औपचारिक रूपमै बजेटप्रति आफ्नो दृष्टिकोण सार्वजनिक गरेको बेला सत्ता साझेदार एमाले बजेटमा संशोधन हाल्ने निर्णय समेत गरेको बताएको छ। सुदूरपश्चिम प्रदेश सरकारका समेत तत्कालीन प्रमुख प्रहरीनायक महानिरीक्षक ओम बहादुर राणाले अस्वाभाविक रूपमा गरेको काजसरूवाको निर्णय बदर गरेको छ। प्रहरीभित्र बिचौलिया मार्फत आर्थिक असुली गर्दै काजसरूवा गरिएको विषय सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयको निर्देशन अनुसार ती निर्णय कार्यान्वयन नगर्न भनिएको छ। हौस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुने नै छौ। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा
1: यही असार 13 गते दोस्रो शनिबारका दिन
0: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकियाट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोग को उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ ईसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmctikapur@gmail.com।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

तपाई कति चिन्ता नमान्नुस् किनभने चिन्ता नै चिता हुन्छ रोग भनौं भनेको नै चिन्ता हो सरकार मर्नु पर्छ हक हो के डराउनु किन डराउनु तर मरिसकेपछि सुख पाउने काम गर्ने पट्टीमा चाहिँ लाग्नु पर्यो मर्छु नै भनेर डराउने चाहिँ काममा लाग्नु हुँदैन सरकार मर्छु नै भन्ने कुराको डर चाहिँ मानेर सधैँ निर्वाह हुन सक्दैन मरिसकेपछि सुख समृद्धि पाउने काममा तपाईँ लाग्नु पर्यो सुख समृद्धि पाउने भनेको भगवानको हरिनाम संकीर्तन नै हो केही छैन भनेर तपाईँ चिन्ता मान्नु हुँदैन सरकार सबै कुरा तपाईँसँगै छ केही कुराको नोक्सान भएको छैन अब एउटै नोक्सान तपाईँको यो देह नष्ट नोक्सान हुन्छ भन्नुभएको होला अब यो बासांशु जीर्णानि यथा विहाय भनिकन शास्त्रले उक्ति गरेको छ पुरानो कपडालाई फालेर नयाँ कपडा लाउनै पर्ने नै हुन्छ शरीर पनि थोत्रो हुन्छ नष्ट हुन्छ अर्को शरीर तयारी हुन्छ के को चिन्ता हो शरीरमा सबै कुरा तपाईँमा व्यापकता देखेको छु केही कुराको खाँचो देख्दिनँ किनभने देखेन सत्याम चित्त मुख्यम कसिप प्रयासैरी बाहु सुसिद्धि भूपवरणै किम सत्याञ्जलो किम पुरुधान्य पात्र दिग्वद कलादौ सती किम दुकुलै राजन तपाईँले के सोच्नुहोस् भनेदेखि सत्य सैया निर्माण गर्नुहोस् बाहुलाई सिरानी हाल्नुहोस् शिरको तकिया बनाउनुहोस् भोजन गर्नका निमित्त अञ्जलि थाप्नुहोस् सम्पूर्ण अङ्ग भङ्ग प्रत्यङ्गमा सारा सम्पूर्ण मेरो शरीरमा सबै कुराको सामग्री छ भन्ने कुराको अनुमान गर्नु सन्तोष लिएपछि सारा कुरा पुगिहाल्छ सरकार असन्तोषले नपुगेको हो सन्तोष भए पुगि पनि हाल्छ यसमा कुनै प्रकारको आवश्यकता पनि नै अब तपाईँलाई के सुने चाहन्छ राजा भनेर सोद्धाखेरि मानौ मेरो भगवान हजुरका मुखारविन्दबाट मैले धेरै प्रकारको महिमा जाने तर हाम्रो हिन्दू दर्शन र हिन्दू संस्कार बमोजिम सनातन धर्ममा धेरै देवता छन् कुन चाहिँ देवतालाई मान्ने प्रभु ब्रह्मालाई मान्ने कि विष्णुलाई मान्ने कि शिवालाई मान्ने कि इन्द्र यम वर्ण कुबेरलाई मान्ने कि तसर्थ सम्पूर्ण देवी देउराली मान्ने कि भूत प्रेत आदिलाई मान्ने कि कसलाई मान्ने भनेर सोद्धाखेरिमा यी सबै विभागीय हाकिमहरू हुन् महाराज अहिले देखिएका देवता कसरी विभागीय हाकिम हुन् भनेदेखि जस्तै सृष्टिको लागि ब्रह्माको विष्णु पालनका लागि शिवजी संहारका लागि देवी शक्तिका लागि गणेश निर्विघ्नता सिद्धका लागि शिवजीको भजन गरेमा दाम्पत्य जीवनको सुखमय पनि बित्न सक्छ र शिव पार्वतीको भजन गर्नाले विद्या प्राप्ति हुन्छ ऐश्वर्य वृद्धि हुन्छ लक्ष्मी देवीको प्रार्थना गर्नाले धनधान्यको वृद्धि हुन्छ सरस्वतीको भजन गर्नाले विद्या बुद्धिको विनोदको तयारी हुन्छ कुबेरको भजन गर्नाले स्वर्ग भने धन पाइन्छ वरुणको प्रार्थना गर्नाले जल पाइन्छ इन्द्रको भजन गर्नाले स्वर्ग पाइन्छ तर अकामो सर्वकामो वा मोक्ष कामो उदारी यी सबै प्रकारका विभागका ती हाकिमहरू हुन् तर मुक्ति प्राप्तिको लागि वा सबै कामना सिद्ध गर्नका लागि परब्रह्म परमात्मा नारायणकै भजन गर्नु यसैबाट उद्धार हुन्छ है भनेर आज्ञा गर्नुभयो लो मेरो प्रभु साह्रै राम्रो कुरा बताउनु भयो मुनै म परमात्माको प्रार्थना गर्छु म मरेपछि उद्धार हुनका लागि उनी परब्रह्म परमात्माको चिन्तनमा मेरो कहिले

जब शौनकादि ऋषि ईश्वरलाई पौराणिक सूतले आज्ञा गर्नुभयो, जब राजन यसै प्रसंगको बीचमा भगवान परब्रह्म परमात्मा नारायण प्रभुको गाथा कथा बताउन पाउनु म भाग्यमानी आफूलाई सम्झन्छु महाराज परीक्षित। अब प्रभुको गाथा र कथाले पूर्ण भएको ध्यान म गर्दछु, सुन्नुहोस्। अब प्रभुका चरणमा मेरो ध्यान कहिले नटुटोस् भन्दै सुखदेव आज्ञा गर्नुहुन्छ। हरे श्रीको वाचम नम परस्मै पुरुषाय भूयसे सदुदवस्थान निरोध निलया गृहीत शक्ति त्रितया देहिना मैन्तर भवायानुपलक्ष्य प्रत्मने। जसको जब राज्य गुण अनुवाद र कथनको प्रभावबाट प्रपञ्च स्थिति उत्पत्ति लय हुन्छ, निमित्त भूत लिलय गृहीत शक्ति, यस्ता परमेश्वर प्रभुलाई मेरो नमस्कार। यत्कीर्तनम यत् स्मरणम यद् एकक्षणम यत् बन्धनम यत् स्मरणम यदर्हम लोकस्य सद्धो विदिनोति कल्मषम तस्मै सुभद्रा श्रवस्ते नमो नमः। जसको प्रभावले, जसको कीर्तन गर्नाले, जसको ध्यान गर्नाले, जसको मनन र जसको प्रार्थना गर्नाले यस लोक र परलोकको सुधार हुन्छ, यस्ता परब्रह्म परमेश्वरलाई मेरो नमस्कार। किरात हुणान्द्र पुलिन्द पुलकसा आवीर कङ्काय बना खसादय अनिश्च पापा यदुपाश्रियाश्रिया शुद्धन्ति तस्मै प्रभु विष्णुवे नमः। जसको कीर्तन गर्नाले, जसको ध्यान र मनन गर्नाले, जसको किरात भए, हुणान्द्र भए, पुलिन्द भए, पुलकसा आवीर कङ्का एवन खसादीहरू पनि मुक्ति हुन्छन्, यस्ता परमेश्वर श्रीमद् भागवत महान ग्रन्थलाई मेरो नमो नमः। श्रीपति यज्ञपति प्रजापति धियम पति लोकपति धरापति पत्रे पत्रे चान्दक प्रश्न सात्वताम प्रसिद्धता में भगवान सताम पति यज्ञ का पति लोक का पति विश्व का पति ब्रह्मांड का पति सर्वनायक यस्ता परब्रह्म परमेश्वरलाई अरू कुरा केही नसके तापनि प्रभुको पाउमा मेरो चित्त सदैव नाचिरहोस् भनिकन चरणको सेवामा ध्यान लगाएर राजा परीक्षितलाई सुखदेव स्वामीले भागवत कथाको प्रवचन शुभारम्भ गर्नुभयो। अब संसारमा महाराज परीक्षित सबभन्दा उत्तम कुरा के हो भन्दाखेरिमा अन्त्य नारायण स्मृति भनेको छ। अन्त्यमा भगवान नारायणको नाम संकीर्तन नै प्रभावकारी हो। अन्त्य नारायण स्मृति भनेको कुरा के भने अन्त्यमा भगवान नारायणको नाम संकीर्तन। आपत्ति परेपछि सम्झनेवालाको लागि, समस्या परेपछि सम्झने भगवानलाई हो कि होइन? ड्याममा ठेस लगायो भनेदेखि सम्झन्छन् तीनजनालाई, भगवानलाई, आमालाई, बालाई। काँडा बिज्यो भने पनि पियो सम्झने, हात काट्यो भने नि अय आमा भन्ने, अय नि बा हो भन्ने, अय नि भगवान भन्ने, अय नि हाम्रो घरको बुढो कसले भने सर, अय नि हाम्री बुढी कता गई होली कसले भने सर, पछि पछि भन्ने हो बरु पछि। यसै कारणले अन्त्य नारायण स्मृति अन्त्यमा भगवान नारायणको नाम संकीर्तन प्रभाव यो उत्तम छ। प्रभुको नाम भुल्नु हुँदैन। अन्तिम चरणमा रे नारायण नारायण भज प्राणे नारायण नारायण भज प्राणे यो जीवन मरे पछि हुन्छ खराने नारायण नारायण

शुनभु महाराज परीक्षित सृष्टि को प्रकरण राजा परीक्षित सुखदेव बताउनुहुन्छ। अब परमात्मा विश्व ब्रह्मांड ईश्वर को हो यही बताएको छ। नारायण परो वेदा देवा नारायणंगजा नारायण परा लोका नारायण परामका नारायण परो योगो नारायण परम तप नारायण परम ज्ञान नारायण परागति भन्छ। विश्व ब्रह्मांड सारा संपूर्ण ईश्वर को हो। केवल तपाई पनि नारायणै हो, म पनि नारायणै हो, अरु पनि नारायणै हो। विश्व ब्रह्मांड थूल सूक्ष्म कारण सारामा ईश्वरको वास। द्रव्य कर्मम च कालम च स्वभाव जीवेव च। यति मात्रै हो। मानिसहरूको स्वभाव र रहन सहन र खाई पियाईमा मात्रैको फरक मात्र हो, तर आत्मा अमर हो, सबैसँग ईश्वर छ, फरक छैन। सबै संसारमा सबैको भन्दा माया कसको हुन्छ भन्दा सचिदानन्द परमानन्द सम्पूर्णानन्द पवित्रानन्द साराको भन्दा स्वरूपानन्दको प्यारो हुन्छ भन्नु न। त आफ्नो माया आफूलाई हुन्छ, आफूमा आफै रमाएको हुन्छ, आफ्नो जीवन सबैलाई माया हुन्छ। विष्टामा गुजगुज भएर बसिरहेको किरा फटेरा हुन्छन्, तिनलाई पनि मार्न खोज्दाखेरिमा ऊ पनि ज्यान जोगाउन अझ अर्को पाल खोज्दै हिँड्छ। उसलाई त्यहाँ रमाइँदैछ किनभनेदेखि यो जीवन काट्न पाए अर्को जीवन लिने थिए कि भन्ने उसलाई छैन। हामीलाई त झन् मानव योनिमा उपदेव समानका भएर बसेका छौं, यहाँभन्दा रमाइलो जीवन कहिलेको कहिले हुन सक्छ? यसै कारणले संसारमा सबभन्दा आनन्दको अनुभूति कहाँ हुन्छ? आफ्नो आत्मामा आफूलाई आफै रमाइलो विश्व यही हो महाराज परीक्षित। सौनकादीलाई सुतनामा पौराणिक नैमि सारणीमा आज्ञा गर्नु हो। प्रभुको महिमा जान्नु बुझ्नु ध्यान गर्नु कहिल्यै नभुल्नु। ईश्वर प्रतिको श्रद्धा और सद्भावमा राख्नु। अहिंसा परमो धर्म भन्छ संसारमा सबभन्दा ठूलो। दुईटा कुराबाट बस्नु। दुईटा कुरा भनेको के हो? एउटा कुरा हो काटमार नगर्ने, अर्को कुरा हो अर्काको निन्दा गर्दै नगर्ने, त्यो पनि हिंसा नै भन्छ नि। अर्काको निन्दा गर्ने, चर्चा गर्ने, यसो गर्ने उसो गर्ने, त्यो त्यो यस्तो छ, त्यो यस्तो छ, त्यो नभन्नु। जेसुकै होस्, आफ्नो काम गर्यो हिँडिरह, जेसुकै जस्तो सुकै हुन्छ, त्यसको के बयान गरे त मलाई थाहा छ। ल त्यसै कुरा लाउँदै घर घरै हिँड्नु, त्यस्ता काम नगर्नु, कहिले नगर्नु। संसारमा मूर्ख र महामूर्ख को हुन्छ भन्ने सम्बन्धका लागिमा आफ्नो गुण आफैले गाउनेवाला महामूर्ख हुन्छ, अर्काको विरुद्ध गर्नेवाला मूर्ख हुन्छ। आफ्नो गुण आफैले गाउनु हुँदैन। मैले गरेको म नभा भए म त मै हुँ नि, त्यस्तो भने त्यो के काम? त कागज जस्तो आफ्नो नाम आफै काट्ने, नभुल्नु, भगवानको भजन कीर्तन मननमा चित्त लगाउनु। यसैबाट सुधार हुन्छ राजा परीक्षित भनेर राजा परीक्षितले आज्ञा गर्नुभयो। जीवन सत्य छैन, जीवन नाशवान छ। अमर भनेको आत्मा छ, देह प्रपञ्च छ, नाशवान छ। यसै कारणले अमर आत्मालाई कहिले गतिशीलताबाट अधोगतिपट्टि नलैजानु भनेर राजा परीक्षितको हजुरमा सुखदेव बडा गम्भीर वाणीमा प्रभुको ध्यान गर्दै मनन गर्दै कीर्तन गर्दै आफ्नो कर्तव्य माथिको बोललाई अगाडि सार्नुभयो। लौ त राजन परीक्षित, अब तपाईँ के सुन्न चाहनुहुन्छ भनेर यसरी आध्यात्मिक चिन्तनको विषयको बारेमा प्रकाश पार्दै ब्राह्मण क्षेत्री पैसे शूद्र भनेको के हो भनेर सोध्नुभयो। ब्राह्मण भनेको के हो? छ काम गर्छन् ब्राह्मणले, छ काम गर्नुपर्छ ब्राह्मणले, छवटा काम। षट्कर्म ब्रह्म उच्चते भनेको छ भागवतमा, पढ्ने पढाउने यज्ञ गर्ने यज्ञ गराउने दान दिने र दान लिने, यी छ काम बाहुनले गर्ने हो भने हो। तीन काम चाहिँ गर्छन्, तीन काम गर्दैनन्। पढ्ने काम गर्छन्, पढाउने काम गर्दैनन्, यज्ञ गराउने काम गर्छन्, गर्ने काम गर्दैनन्, दान लिने काम गर्छन्, दिन कत्र मनले दिने। यसै कारणले तिनवटा काम गर्छन्, तिनवटा काम गर्दैनन् ब्राह्मणले। गर्नुपर्ने त छवटा काम रहेछ। षट्कर्म ब्रह्म उच्चते, दान दिनु दान लिनु, एक एक गर्नु गराउनु, पढ्नु र पढाउनु। क्षेत्री भनेको के हो? क्षेत्रको तिनवटा अर्थ हुन्छ। क्षेत्र माने शरीर, क्षेत्र माने हात, क्षेत्र माने पृथ्वी। त्यसो भएर क्षेत्रफल भन्छ नि भन्दैनन्। यसै कारणबाट हातले शरीरको र पृथ्वीको रक्षा गर्ने हुनाले उनको नाम क्षेत्री। यसो हो। वैश्य भनेको के हो? वैश्य भनेको चाहिँ मेरो महाराज। कहिल्यै वैश्यले सधैँ सर्वदा कन पेट हो। वैश्य भनेको चाहिँ पेट हो वैश्य, किनभने हातले मुछ्यो मुखा राखिदियो, सुलुको निलो पेटा थुप्रियो,
पेटमा गएर थोप्रन्छ। त्यसै कारणले हाम्रो पनि यहाँ जतिसुकै जले जे गरे पनि लगेर बुझाउने भने कसलाई हो? वैश्यहरूलाई दिने होइन, महेन्द्रपुलमा लगेर दिने होइन पैसा जति। यसै कारणले बुझाउने ठाउँ वैश्य हो। वैश्य भनेको के हो? थन्क्याउने ठाउँ हो, पेट हो वैश्य भने। वैश्यहरूमा धनी हुन्छन्, ब्राह्मणले धन धनी ब्राह्मण हुँदैन, सुहाउँदैन सुहाउँदैन हो ज्यादै धनी भएको बाहुन। किनभने देखेन बाहुनले धन होइन, ब्राह्मणलाई ज्ञान चाहिन्छ, वैश्यलाई धन चाहिन्छ, क्षेत्रीलाई साहस चाहिन्छ। साहस भएको क्षेत्री, हिम्मतवाल क्षेत्री, वेदले प्रकाण्ड बुझेको पण्डित ब्राह्मण, धनी वैश्य, बलियो शूद्र। यसै कारणबाट शूद्रमा बलवानता चाहिन्छ। अनि त्यसपछिबाट शूद्र भन्दा साथ अपमानको भाषा बोल्ने त होइन नि, शूद्र भनेको पाउ सम्झन हुँदैन, शूद्र भनेको सुध्रिनु पर्छ बाबु, बिग्रिएको मति सुधार। त्यसै कारणले शूद्र शूद्र शूद्र, तिमी यता आऊ, वेलकम अर्थात स्वागत शूद्र, आऊ। यही हो सुधार्ने, सुधार्ने मतमा जानु, बिगार्ने मतमा नलैजानु, उनीहरूको आत्मबल गिराउने काम नगर्नु, सुधार्दै लैजानु, भाव भक्ति श्रद्धा प्रेम बढाउनु, चिन्तन मनन कीर्तन गर्नु। यही प्रभावबाट महाराज ब्राह्मण क्षत्रिय वैश्य शूद्रको यो नीति सिद्धान्त हो। अनि आखिरका बीचमा चार जात र 36 वर्ण भन्छन्, के भनेको? चार जात भनेको को हो? अण्डज उद्भिज जरायुज स्वदेज भनेको चार जात हो। अण्डज फूलबाट उत्पादन भनेको एक जात, काटेर भाबरा सर्ने क्लब सर्नेको दुई जात, रोपेर उम्रनेको तीन जात, शरीरको पसिना मैलबाट तयारी हुने जुम्रा उपिया आदिको चार जात। बस यो चार जात भन्दा उपरान्त संसारमा केही जात छैन, यही हो चार जात भनेको। अनि अर्को जब 36 वर्ण भन्छन्, त्यो 36 वर्ण भनेको के हो? कपुरी कबाट लिएर त्रसम्मको अक्षरलाई 36 वर्ण भनेको। यहाँ जब दराई कुमाल मगर गुरु भन्दै लाने हो र, 36 वर्ण भनेको कबाट लिएर त्रसम्मको अक्षर, ठुलो वर्णमाला र सानो वर्णमाला भनेर पढ्या हो कि होइन? यही पुराना पुराना बुढाहरू कता कता गए, कता कता गए खै। यसै कारणले महाराज परीक्षित भगवानको भजन मन कीर्तन गर्ने, यसरी ब्राह्मण क्षेत्री वैश्य शूद्रको आचार संहिता प्रतिपादन गर्ने, अण्डज उद्भिज जरायुज स्वदेजको विवेक गर्ने भनेकन सौन काजलाई पौराणिक सुत्ले नै सारण नक्षत्रमा यसै कथाबाट प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट।

0: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा
1: यही असार 13 गते दोस्रो शनिबारका दिन
0: नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई भेष हुनु, मुटुको कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण को उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: डाक्टर आउने दिन असार 13 गते दोस्रो शनिबार।
2: ए रोक रोक रोक,
3: के भयो, किन कराएको यस्तो?
2: दाई यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
4: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
3: हो र?
2: हो नि, इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड।
5: ओहो, आजै यो सुपर भ्यालू प्याक एस्ट्रिक 1-2-3 #डायल गरी वा एनसेल एप मगाइ लिनुहोस्। एनसेल, नेपालकै लागि।

0: टीकापुर नगरपालिकाको निशुल्क ग्रामीण अल्ट्रासाउण्ड बारे अत्यन्त जरूरी सूचना। टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। तपसिलका ओडाहरूमा सञ्चालन हुने सेवाहरू: वडा नम्बर 2 असार 7 गते विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 असार 8 गते गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 3 असार 9 गते रामपुर शहरी स्वास्थ्य केन्द्र र वडा नम्बर 1 असार 10 गते ज्योतिनगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र। सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टीकापुर।
1: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

सम्पूर्ण समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा हरेक हप्ताको आइतबार बिहान 5:30 बजेदेखि 5:45 बजेसम्म प्रसार हुने आध्यात्मिक जागरण कार्यक्रम सुनिरहनु भएका आदरणीय श्रोता मित्रलाई म धन्दासाईको तर्फबाट हार्दिक स्वागत साथै खिची अभिवादन जय मसी तथा नमस्कार छ। आदरणीय श्रोता मित्र, यस कार्यक्रममा विभिन्न मण्डलीका पास्टर तथा अगुवाहरूबाट बाइबलले आध्यात्मिक प्रवचनका साथै सुमधुर भजन क्रोस गीत प्रस्तुत गर्ने गरिन्छ। यसै क्रममा आजको यस कार्यक्रमको शुरूआत गरौं एउटा भजनबाट।

0: यसै क्रममा आदरणीय श्रोता मित्र, यो भजन पछि अबको समय रहेको छ बाइबलीय प्रवचनको, र आजको वक्ता हुनुहुन्छ टिकापुर नगर ख्रिष्टी एकता समाज कैलालीका सल्लाहकार सँगै अल्फा सामुदायिक चर्चका वरिष्ठ पास्टर मोहन प्रसाद शर्मा आजको वक्ता हुनुहुन्छ।
1: धन्यवाद भाइ धनराज, जय मसी, नमस्कार। प्रभुले सिकाउनु भएको प्रार्थना यस प्रकार छ: हे हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, तपाईँको नाउँ पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्, हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्, हाम्रा अपराध क्षमा गर्नुहोस् जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं, हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्। आमेन। हितोपदेशका विषयमा चाहिँ हामी वाचन गर्न गइरहेका छौं र सुन्न गइरहेका छौं। हितोपदेश 28 अध्यायमा कसैले नलखेटे पनि दुष्ट मानिस भाग्छ, तर धर्मी चाहिँ सिंह जस्तै आँटिला हुन्छन्। जब देश बागी बन्छ त्यहाँ धेरै शासकहरू खड़ा हुन्छन्, तर समाज शक्ति भएको ज्ञानी मानिसले अमन चयन कायम राख्दछ। गरीबमाथि थिचोमिचो गर्ने शासक अन्न एउटै नराखी नाश पार्ने मुसलधारे वर्षा जस्तै हो। व्यवस्था त्याग्नेहरूले दुष्टहरूको प्रशंसा गर्छन्, तर व्यवस्था पालन गर्नेहरूले तिनीहरूको विरोध गर्छन्। दुष्ट मानिसहरू न्यायलाई बुझ्दैनन्, तर परमप्रभुलाई खोज्नेहरूले त्यसलाई पूर्ण रूपले बुझ्दछन्। गरीब भए तापनि कलंक रहित भई हिँड्नु कुटिल मतिको बाटोमा लागेको धनी भन्दा असल हो। व्यवस्था पालन गर्ने चाहिँ विवेकी छोरो हो, तर खन्चुवाको संगत गर्नेले आफ्ना बुवामाथि बेइज्जत ल्याउँछ। अति नै ब्याज लगाएर जसले आफ्नो सम्पत्ति बढ़ाउँछ त्यसले कुम्ल्याएको धन अर्कैको हुनेछ। जसले गरीबमाथि दया राख्नेछ यदि कसैले व्यवस्थाप्रति आफ्नो कान घृणित हुन्छन्, इमानसँग चल्नेहरूलाई जसले खराब बाटोतिर लैजान्छ त्यसको आफ्नै पासोमा त्यो फस्नेछ, तर निर्दोषले पर्याप्त अंश पाउनेछ। धनी मानिस आफ्नै नजरमा बुद्धिमान हुन सक्छ, तर विवेक भएको मानिस गरीब मानिसले त्यसलाई छर्लक्कै देख्छ। धर्मीको विजय हुँदा ठूलो खुशियाली हुन्छ, तर दुष्ट सत्तामा पुग्दा मानिसहरू लुक्न थाल्दछन्। आफ्ना पापहरू लुकाउनेको उन्नति हुँदैन, तर त्यसले त्यो स्वीकार गर्छ र त्याग्छ त्यसले कृपा पाउँछ। परमप्रभुसँग सधैँ डराउने मानिस धन्यको हो, तर आफ्नो हृदय कठोर पार्ने मानिस संकष्टमा पर्छ। गर्जन नै सिंह वा झम्टने भालु जस्तै असहाय मानिसहरूमाथि शासन गर्ने दुष्ट मानिस हो। निर्दयी शासकमा बुद्धिको अभाव हुन्छ, तर भ्रष्टाचारको धन घृणा गर्नेले दीर्घायु पाउनेछ। हत्याको दोषले व्याकुल भएको मान्छे मृत्यु समय फरार रहनेछ, कसैले पनि त्यसको समर्थन नगरोस्। जसको हिँडाइ निर्दोष छ त्यो सुरक्षित रहन्छ, तर जसका बाटाहरू कुटिल मतिका छन् तिनीहरू अचानक पतित हुनेछन्। आफ्नो जमिन खनजोत गर्नेको प्रशस्त भोजन हुनेछ, तर कल्पनाको पछि दगुर्नेहरू दरिद्रताले भरिन्छन्। विश्वसनीयता मानिसले बेसरी आशिष पाउनेछ, तर धनी हुनलाई व्यग्र बन्नेहरू दण्ड बिना रहने छैन। पक्षपात गर्नु राम्रो होइन, तापनि एक टुक्रा रोटीको खातिर मानिसले कुकर्म गर्छ। कन्जुस मानिस धनी हुने लालसा गर्छ र दरिद्रताले त्यसलाई प्रतीक्षा गरिराखेको छ भन्ने त्यसलाई साह्रै थाहै हुँदैन। फुर्क्याउनेले जिब्रो भएकोले भन्दा हप्काउने मानिसले नै आखिरमा धेरै निगाह प्राप्त गर्नेछ। आफ्नो बुवा वा आमालाई लुटेर त्यो गल्ती होइन भन्ने छोरा बर्बाद पार्नेको साझेदार हो। लोभी मानिसले कलह मचाउँछ, तर परमप्रभुमा भरोसा राख्ने मानिसको फलिफाप हुन्छ। आफैमा भरोसा राख्ने व्यक्ति मूर्ख हो, तर बुद्धिमा हिँड्ने सुरक्षित रहन्छ। जसले गरीबलाई दिन्छ त्यसलाई कुनै अभाव हुने छैन, तर जसले तिमीहरूप्रति आँखा चिम्लन्छ त्यसले धेरै श्राप पाउनेछ। दुष्ट सत्तामा पुग्दा मानिसहरू लुक्न थाल्छन्, तर जब दुष्टको नाश हुन्छ धर्मी मौलाउँछन्। आमेन। धन्यवाद
0: आदरणीय श्रोता मित्र। अहिले हामीले बाइबल खण्डबाट प्रवचन सुनेका छौ। यसको लागि म आजको वक्ताज्यूलाई धेरै धन्यवाद दिन चाहन्छु। हस्त आदरणीय श्रोता मित्र, आजलाई यस कार्यक्रम यति नै। अर्को हप्ता फेरि भेट्ने आशा गर्दै यहाँहरूले भजन सुन्दै गर्नुहोला। म प्रस्तुता धन्दासाई पनि बिदा हुन्छु। यहाँहरूको आजको दिन आशिषमय रहोस्। धन्यवाद।

0: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलोहरू कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो र कहाँ जान्छ निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौ।
1: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौ। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौ।
2: सतर्क रहौ, ठगीबाट बचौ।
1: सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
3: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
4: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
5: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।